0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेका छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: सेता ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
2: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
3: ओहो मेयर साहब नमस्कार है
4: नमस्कार अध्यक्ष ज्यू के छ त तपाईको गाउँपालिका तिरोको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादू गर्नुभयो
4: अब के जादू भन्नु हो अध्यक्ष ज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
3: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
5: विपद बारे चासो राखौ चनाको बनौ विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
6: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
7: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
8: यो रामेर बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
7: के गर्छ र सन मेडिकेयरले?
8: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
7: यति गरेपछि धेरै राहत हुने रहेछ त।
8: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
7: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
9: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। आज 2083 साल भदौ 15 गते सोमबार, अगस्त 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा बाढ़ीको पुनर्निर्माणमा 20 लाख अमेरिकी डलर दिने चीनको घोषणा, अन्तर्राष्ट्रिय उद्धारक पनि परिचालित, बाढ़ीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 करोड़को सुन बरामद।
1: त्रिशुली 3A 24 घण्टा उद्धार, रसुवा र नुवाकोटमा 26 आश्रय स्थल, राहत वितरण केन्द्र, बाढ़ी पहिरो बाढ़ी पछिको उद्धार र राहतमा युवाहरूको सक्रियता प्रशंसनीय।
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यूनचापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना।
1: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित, अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी,
0: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट्स अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पछिको राहत तथा पुनस्थापनामा सरोकारवाला निकायको प्रसंग। रसुवा बाढ़ी गएको 6 दिन पुग्दै लाग्दा सरोकारवाला निकायले उद्धारको कामलाई पनि निरन्तरता दिएका छन् र मृत्यु भएकाहरूको शव व्यवस्थापनसँगै पुनस्थापनाको लागि पनि अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम शुरू भएको छ र सरकारी तथा अरू सरोकारवाला निकायले शव व्यवस्थापनको कामलाई पनि तीव्रता दिएका छन्। यसैबीच सरकारले राहत तथा पुनस्थापनामा एकरूपता कायम गर्नको लागि विभिन्न प्रकारका सुझाव र निर्देशनहरू दिँदै आएको छ र सरोकारवाला निकायले उद्धारको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउन नसकेको भन्दै सरकार र सरोकारवाला निकायको आलोचना पनि भइरहेको छ। कतिपय स्थानमा अझै पनि राहत र त्यो सरोकारवाला निकायलाई परिचालनको काम अगाडि बढ़दै गर्दा उद्धारको काममा ढिलाइ भएको भन्दै आफन्तहरूले आक्रोश व्यक्त गर्दै आएका छन्। कतिपय व्यक्तिहरूले सरकारले जति त्यसमा तदारूकता देखाउन सक्ने थियो त्यस अनुसार अगाडि बढ़न नसकेको भन्दै आलोचना पनि गर्दै आएका छन्।
1: यसैबीच रसुवाको भोटिगसीमा आएको बाढ़ीमा परेर हराइरहेका विभिन्न देशका पर्यटकहरूको उद्धार कार्य जारी छ। पर्यटकहरूमध्ये 299 पर्यटकको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो भोटेकोसीमा नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार भोटेकोसीमा आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये हालसम्म 289 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अहिरेले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएका मध्ये 289 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल भारतबाट 180, चीनका 89, माल्टाबाट 4, जर्मनबाट 4, इटलीबाट 2, बुल्गेरियाबाट 1, ओमनबाट 1, पोर्चुगलबाट 1, रसियाबाट 2, स्विजरल्याण्डबाट 1, टर्की 2 र अमेरिकाका 2 पर्यटकको उद्धार गरिएको समेत बताइएको छ। त्यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत अहिरेले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य पर्यटन सरकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्य तीव्र दिइरहेको समेत बताएका छन्।
0: यसैबीच रसुवावादी प्रभावितहरूका लागि संघ संस्था र स्थानीय सरकारको सहकार्य गरेर रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा अस्थायी आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालन ल्याइएको छ। हिजो ती केन्द्रहरूमा 3,454 जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। नुवाकोटमा मात्रै 16 आश्रय स्थलमा 2,274 जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। नुवाकोटमा विदुर नगरपालिका दुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिंहचौरका प्रभावितलाई सेफ हाउस क्रियापुत्री भवन, भेत्रावतीका प्रभावितलाई राई स्वास्थ्य चौकी बट्टार क्षेत्रका प्रभावितलाई कवरहल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रय स्थल बनाएर राखिएको छ। मित्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी केउरेनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कवरहल, भैरूम मावि, रिमाल डाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ। विदुर तीन देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा माविमा राखिएको छ भने बेलकोट गढीको रातमाटी जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा पनि राखिएको छ। उद्धार गरिएका घाइतेका लागि विदुर दुईको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोट गढी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा उपचार सँगै राखिएको छ। यसैबीच नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगी शाखाबाट करोड़ौं बराबरको नगद र सुन सुरक्षित रूपमा बरामद गरेको छ। हिजो 8 घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।
1: त्यस्तै रसुवामा आएको बाढ़ी, विनाशकारी बाढ़ी तथा पहिरोबाट हालसम्म 789 जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जनाएको छ। प्राधिकरणका अनुसार 2502 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये जल विद्युत आयोजनाका 133 जना, मकवानपुरका 65 जना तथा विभिन्न देशका 592 विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। बाढ़ीपछि उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म 9835 जनाको उद्धार गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 2698 सुरक्षाकर्मी उद्धार तथा राहतमा परिचालन 20,698 सुरक्षाकर्मी तथा राहतमा परिचालन भएका छन्। बाढ़ी तथा पहिरोमा परि 3,276 जना घाइते भएका छन् भने घाइते मध्ये 1,456 जनालाई डिस्चार्ज गरिएको छ। प्रभावित क्षेत्रमा 8 सर्जिकल मेडिकल टोली पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका सुरुङबाट मात्रै 279 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सेनाको हवाई उद्धारबाट हालसम्म विदेशी मात्रै 254 जना र नेपाली 3076 जना गरी ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। यसैबीच बाढ़ीमा हराएका आफ्ना आफन्त खोज्दै विदुर नगरपालिका चारमा रहेका श्री 1 नम्बर सैन्य तालिम केन्द्रमा आइपुग्ने आफन्त परिवारको संख्या बढ़दै गएको छ। यहाँ हेलिकप्टर मार्फत उद्धार गरिएकालाई ल्याण्ड गरी प्राथमिक स्वास्थ्य उपचार गर्ने व्यवस्था गरिएको छ। सीआईएनसँग कुरा गर्दै उनीहरूले 5 दिन बितिसक्दा समेत आफ्नो मान्छेको केही पनि पत्ता नलागेको भन्दै जतिसक्दो छिटो उद्धार र खोजमा काम गरिदिन आग्रह समेत गरेका छन्।
3: छोरा पनि एउटा अशोक कुमार तामाङ अनि एउटा देव मगर मेरो ड्राइभर अनि दिनेश तामाङ अनि के भन्छ केशव तामाङ
4: पाँचजना
3: हजुर
4: पाँचजना पर्नुभयो कहाँ हुनुहुन्थ्यो उहाँहरू?
3: उहाँहरू चाहिँ यस्तो भएको तपाईँको टिप लागेर गएको बोर्डर अनि एउटा गाडी चाहिँ पहिले गएको थियो त्यो देव मगर भन्ने चाहिँ अनि छोरो चाहिँ भोलिबल बिहान गएको थियो तपाईँको स्याब्रुतिर स्याब्रु पढेर 8:30 सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क बिन्यो
4: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो
3: 8:30 बजेसम्म कुरा भइरहेको थियो हाम्रो त्यसपछि सम्पर्क
4: अहिलेसम्म कहीँ कतै कतै यसो
3: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ अनि एउटा जोइ उत्तम भन्ने पनि परेछ
4: गनेर साथ्य भएन
3: गनेर साथ्य नै भएन
5: हजुर अनि सालो अनि ससुरा अनि सासु उपसासु
4: पाँचजना पर्नु
5: हजुर
4: घटनाको दिन तपाईँ चाहिँ कहाँ हुनुहुन्छ?
5: म चाहिँ दुबईमा थिएँ
4: बाहिर
5: हिजो मात्रै आएको म हिजो बिहान 9 बजे आएको
4: उहाँसँग चाहिँ अन्तिम पटक कुराकानी कहिले भयो?
5: अन्तिम पटक त कुरो भएको थिएन म ड्युटीमा थिएँ त्यति बेला म नेटमा देखेको थिएँ
4: उहाँहरू चाहिँ त्यहाँ घरै त्यहाँ हो कि अथवा
5: घर भन्नाले पनि हाम्रो चाहिँ पास सास बनाएको थियो काम बोर्डरमा कार्यरत थियो त्यहाँ पर्यटकहरू सामान वारिपारी गरिदिने
6: मेरो रामकृष्ण विश्वकर्म
4: अहिले कहाँदेखि आउनुभयो
6: म बुङदाङदेखि आएको
4: तपाईँको को
6: जाइन जाइन र अनि नाथ
4: दुईजना
6: तिनजना चाहिँ एकजना चाहिँ फोटो हुँदैछ त्यही भएर आज चार दिन भइसक्यो सम्पर्कै छैन त्यही भएर यहाँ उता चौकीमा गयो रिपोर्ट गरेको त यहाँ त अब यहाँबाट लिस्ट गयो मात्र थाहा हुन्छ अरे अनि बाँकी अब यतै हिन्डुल भाख यतै जानु भनेर हामी यता आएको फेरि आज उहाँ धादिङ बेसीबाट घुमेर काठमाडौँ पुगेर काठमाडौँबाट यता निस्केर त्यो भएर आज यहाँ सोधेको अब सम्पर्कै छैन भन्छन् के गर्ने डिपो चलाउने हजुर टिमुरीबाट हजुर
4: तपाईँ अन्तिम पटक चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँसँग कुरा हुँदा
6: त्योभन्दा अगाडि हुँ टिमुरेमै हो टिमुरेमै नौ गति बेलुका खाना खाइरह बिहान भएन दस गति बिहान त भएन अब खोजी गर्दाखेरि भेट्छ कि भन्ने आशा चाहिँ छ
4: सरकारले द्रुत गतिमै छिटो छरिटो रूपमै उद्धार गरिनु भएको जस्तो लाग्छ कि होइन यहाँ चाहिँ यस्तो गरिदिनु पर्ने थियो भन्ने खालको
6: अब त्यस्तै अब सबैको हेर्दाखेरि त्यस्तै छ अब कतै खोज गर्दै गर्न सक्नुहुन्छ कि भन्ने हाम्रो आशा लागिरहेको छ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पछिको पुनस्थापनामा युवाहरूको भूमिका,
1: जुन चाहिँ आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यूनचापी रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। अब बाँकी खबर।
2: रसुवामा आएको बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेकाको उद्धारका लागि भारतीय र चिनिया उद्धारकर्ता टोलीले 5 दिनपछि काम थालेका छन्। बाढ़ीका कारण विभिन्न आयोजनाका सुरुङमा करिब 600 जना फँसेको अनुमान छ। चिलिमी, अपर त्रिशुली 1 र लाङटाङ जलविद्युत आयोजनामा उद्धार शुरू भएको छ। चिलिमीमा फँसेका 6 जनामध्ये 2 जनाको शव बाहिर निकालिएको छ। अपर त्रिशुली 1 करिब 4 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाले जनाएको छ। भारतीय 11 सदस्यीय प्राविधिक टोली र 22 सदस्यीय सेनाको टोली उद्धारमा खटिएका छन्। चीनले पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली परिचालन गरेको छ। दक्षिण कोरियाको टोली नेपाल आइपुगे पनि फिल्डमा खटिन भने बाँकी छ। बेलायत र अस्ट्रेलियाले पनि उद्धारकर्ता पठाउने प्रस्ताव गरे पनि अनुमति नपाएको स्रोतले बताएको छ। उद्धारमा भएको ढिलाइप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्दै नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक सिप क्षमता र उपकरण सीमित रहेको समेत बताएका छन्।
0: यसैबीच आज केही देशका विभिन्न स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको र यसैका कारण साधारणतया बादल लागेको विभागले बताएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज पनि देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अपनाउन महाशाखाले भनेको छ।
2: भोटेकोशी हिमबाड़ीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखे जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसी मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सक्लो अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले प्रत्येक शवको तस्वीर हुलिया शरीरमा रहेका विभिन्न चिन्ह फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्रका लागि गर्न लागि बताउनु भएको छ। यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौं पछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
0: यसैबीच त्रिशुली 3A आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै रहेको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिइएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेलभित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
2: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 वटा शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
0: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ़ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अध्यावधि गर्ने समय 2083 भदौ 15 देखि 19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाई छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ़ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अध्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरी सांगठनिक महाअभियानमा जोड़िन पनि आह्वान गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहवाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये 1 नर्सले 1 जनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले युए सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
0: साझा खबरमा अब खेलकुदको खबर। एसीसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बाङ्गी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रम बढ़दै गएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा रमयासर्स र मधेश वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको खेल तालिका हिजो सार्वजनिक गरेको हो। भदौ 19 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्। बाढ़ीपछिको पुनर्निर्माण र उद्धारमा युवाहरूको सहभागिता र आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब विपदमा युवाको परिचालनको कुरा। यही भदौ 10 गतिको रसुवा बाढ़ी जनधनको ठूलो क्षतिको एकिङ हुन सकिरहेको छैन। बाढ़ी पछिको पुननिर्माण र प्रतिकारमा युवाको सहभागिता र भूमिकाका बारेमा ऱ्यापिड रेस्पोन्स टीमका संयोजक विजेश अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: जति आशाहरू भयो त्यो हुँदाखेरि सर्टेन मान्छेहरू आउने एउटा छेडिकको कुराहरू भयो। थोरै यसलाई चाहिँ अलिकति सस्टेनेबल तरिकाले 15 डेज 20 डेज एउटा युथ वर्क क्याम्प भने जस्तो रिलेटेडको एउटा क्याम्पलाई चाहिँ हामीले टार्गेटेड गरेर लगभग तपाईँको 200+ चाहिँ युथलाई चाहिँ मोबिलाइज गर्ने हाम्रो चाहना छ।
9: अहिले चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरूको ग्रुपमा?
1: अहिले चाहिँ हामी 10-15 पिपल छौँ र स्पेसली हामीले अहिले कल फर भोलिन्टियरमा चाहिँ हामीले मगाइसकेका छौँ र भोलिबाटै हाम्रो चाहिँ यता हाम्रो सर्टेन स्काउटको टिमसँग चाहिँ कोलाबरेट गरेर हामी लगभग 50+ चाहिँ युथहरूलाई अझै मोबिलाइज गर्ने।
9: नेपाल राट अर्थात ऱ्यापिड एक्सन टिम, यो चाहिँ कहिलेबाट सुरु गर्नुभयो, तपाईँले किन सुरु गर्नुभएको?
1: यो 2018-19 चाहिँ स्पेसली जब कोभिडको बेला महामारीको बेलामा चाहिँ युथहरूको चाहिँ नेटवर्कलाई चाहिँ एउटा म्यानेजमेन्ट तरिकाले यो नेपाल ऱ्यापिड एक्सन टिम चाहिँ खडा हुनुपर्छ, जसले चाहिँ आएका समस्याहरूलाई एज अ युथ फोर्स चाहिँ समाधान गर्ने भन्ने विषयमा थियो। र त्यो बेला चाहिँ हामीले मास्कहरूदेखि लिएर जस्तै मेडिकल सप्लाइजहरू सप्लिमेन्ट्सहरू चाहिँ हामीले म्यासिभमा चाहिँ हामीले प्रोभाइड गरेका थियौँ।
9: त्यो चाहिँ कसैको सहयोग लिएर गर्नुहुन्छ कि तपाईँहरू आफैले भोलिन्टियर कि कसरी? त्यो चाहिँ आर्थिक रूपमा आर्थिकको कुरा छ नि त, जोडियो नि त, व्यवस्थापन कसरी गरिरहनु भएको थियो?
1: यसमा यस्तो छ, हामीले हजुरहरूलाई ट्याक्क अनेस्टली भन्नुपर्दाखेरि हामी फर्स्ट अफ अल त हामी टिम मेम्बर्सबाट एउटा कलेक्टिभ इफोर्टमा जान्छौँ र अलिकति काम पनि म्यासिभ हुँदै गर्दाखेरि त्यो धेरै आफ्नो खर्चले नभ्याएको खण्डमा चाहिँ हामी फरेन आइएनजिओजहरूसँग चाहिँ हामी कोलाबरेसन गर्छौँ। उहाँहरूसँग सर्टेन एउटा चाहिँ टपिक रिलेटेड चाहिँ के काम गर्ने त्यो अनुसार चाहिँ हामी फन्डिङ पनि लिन्छौँ।
9: अहिले अब यहाँ भदौ दशपति बाढी गइसकेपछि तपाईँहरू अहिले देवीघाटमा हुनुहुन्छ, यहाँ चाहिँ कहिले आउनुभयो, कसरी काम गरिरहनु भएको छ?
1: यहाँ यस्तो छ, हामी ठ्याक्क फ्लडको भदौ दस गते भनेपछि हामी दस गते चाहिँ हामी टिमहरू बस्यौँ एज अ काठमाडौँ भ्यालीमा, हामी टिमहरू बसेर चाहिँ हामी कसरी जान सक्ने भन्ने एउटा छलफलमा बटायौँ र दस गते नै आउने कन्डिसन पनि थिएन, आउन त आए अरू साथीहरू आउनुभयो तर हामी आउने कन्डिसन थिएन, त्यो हुँदै गर्दाखेरि हामी एघारको बेलुकादेखि चाहिँ हामी वर्कआउटमा लाग्न थाल्यौँ र हिजो पनि हामी एन्ड्रोइडको साथीहरू लगायत अरू टिमहरू हिजो आएर हामी लगभग खाना साना खुवाएर यहीँ हाम्रो चाहिँ स्कुलमा चाहिँ हामी अलमोस्ट तपाईँको 11:30 बजी यहाँबाट फर्केका हौँ भ्यालीमा र फेरि आज पनि रिटर्न भएका छौँ।
9: यहाँ आइसकेपछि के देख्नुभयो?
1: होइन अब यो त तपाईँको यो क्षति भनेको अहिले सस्टेनेबल देखि के अरे छेडेको होइन, यसले चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो धेरै नै लामो समयसम्म यसले इफेक्ट गर्छ, त्यो इफेक्टलाई चाहिँ एज अ सरकार निकायबाट एनजिओ सेक्टरबाट कताबाट हुन्छ त्यो एउटा चाहिँ नीति नै तपाईँको चाहिँ यहाँनिर युथलाई मोबिलाइज गरेर यो सस्टेनेबल तरिकाले यसलाई चाहिँ यो प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ।
9: तपाईँहरू यहाँनिर खबर सुनिसकेपछि यहाँ आउनुभयो नि, त्यति बेला देखेको दृश्य चाहिँ के थियो?
1: देखेको दृश्य त सर्वप्रथम तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइन बस्दै गर्दाको जुन हामी खाना वितरणमा थियौँ, लाइन बस्दै गर्दाखेरिको चाहिँ त्यो आँखामा पीडा जुन यहाँको चाहिँ जनताको एउटा जुन त्यो आँखामा रसिलो

0: सुन बरामद।
1: त्रिशुली 3A चौबीस घण्टा नै उद्धार, रसुवा र नुवाकोटमा 26 आश्रय स्थल र राहत वितरण केन्द्र, बाढ़ी पछिको उद्धार र राहतमा युवाहरूको सक्रिय सहभागिता।
0: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना।
1: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित, अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी।
0: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, रसुवा बाढ़ीको दुखद कहर छ, तर यही मेसो पारेर कतिपय कन्टेन्ट क्रिएटर भनेका व्यक्तिहरूले संवेदनाहीन तरिकाबाट प्रस्तुति गरिराखेका भनेर विभिन्न टीका टिप्पणी र आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ। यहाँ एउटा बाढ़ीले तहस नहस भएको स्थान जस्तो देखिन्छ र त्यहाँ दुईजना व्यक्तिहरू छन्। एकजना व्यक्तिको हातमा क्यामेरा छ भने क्यामेराको नजिकै रहेका अर्को एकजना व्यक्ति पनि छन्। ती दुई बीचको संवाद चलिराखेको छ। माथि यस्तो लेखेको छ, माटो मुनि गाडिएको सब पनि जुम गरी गरी खिचाई भए, अर्को बाढ़ी नआउन्जेल खान पुग्ने डलर झार्नुपर्छ होला नि त।
0: हस्त प्राविधिक साथी सुनिल राज भारत, रवि धिताललाई धन्यवाद, अहिलेलाई लिल प्रकाशन, सुशीला श्रेष्ठ अनि सन्तोष गन्धर्व पनि विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका वडा नम्बर 5 मा हात्तीले स्थानीयको खेतीबालीमा क्षति, क्षतिको बर्दिया राष्ट्रिय निकुञ्जको टोलीद्वारा स्थलगत निरीक्षण। जमरा शाखा जलोपभोक्ता संस्था टीकापुरको 6ठौं चुनावी साधारण सभा शुरू, नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै। 6 दिनसम्म रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका आफन्त सम्पर्कमा नआएपछि टीकापुरका नागरिक पीड़ामा, सुदूरपश्चिमका 140 जना अझै सम्पर्कविहीन। रसुवा बाढ़ी पीड़ितका लागि टीकापुरमा राहत संकलन अभियान शुरू। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाको वडा नम्बर 5 मा हात्तीले नागरिकको खेतीबाली र अन्य संरचनामा पुगाएको क्षतिको बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत निरीक्षण गरेको छ। हात्तीले गरेको क्षति निरीक्षण गर्दै राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी डाक्टर अशोक कुमार रामले हात्तीको पनि पुर्खा रहेको बताउँदै हात्ती मानिससँग पहिलेदेखि नै नजिक भएकाले मानिसको नजिक नजिक आउने गरेको बताउँदै खानेकुरा धेरै चाहिँदा अन्न बाली र अन्य ठाउँमा क्षति गर्ने गरेको बताउनुभयो।
1: 200 किलो खानेकुरा चाहिन्छ, 200 लिटर पानी चाहिन्छ, अब परिवारमा बस्छ, समाजमा बस्छ, एकै ठाउँमा एकै पुग्दैन खानेकुरा। अनि तुले के गर्ने भए त एउटा स्ट्राटेजी अप्नाउँछ, जस्तो हामी के गर्छौ परिवार ठुलो भयो भने छुटिन्छौ नि, छुट्टो भिन्न हुन्छौ नि, हात्तीमा पनि फरेजिङ स्ट्राटेजी हुन्छ। के गर्छ एउटा ग्रुप एकतिर बस्छ, अर्को ग्रुप एकतिर, अर्को एकतिर, जस्तो एउटा चाहिँ हजुरको टिकापुर बस्यो भने एउटा चाहिँ हजुरको राजापुर जान्छ, अर्को माथि सनकटी जाला, त्योभन्दा माथि जन्तुल चोखा जाला, कोही उता धनगढीपट्टि जाला, बसन्ता जाला, त्यो हिसाबको कोही कता नि त्यसरी एकै ठाउँ। तर गाह्रो साह्रो पर्यो भने हामीले पनि गाह्रो साह्रो पर्यो भने काठमाडौँमा छ, अमेरिका छ भने दौडेर आउँदैन, परिवारमा गाह्रो साह्रो पर्यो भने त्यसरी चाहिँ तिनीहरू

0: राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी डाक्टर रमेश थापाले बाली जगाउन किसानले बीमा जस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले स्थानीय नागरिक जंगली जनावरका कारण समस्या झेलिरहेको बताउँदै समस्या समाधान गरिदिन अनुरोध गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायतको सहभागिता थियो। आजभोलि दैनिक जसो रातीको समयमा वडा नम्बर 5 का सिमरेनी, साईपुर, कर्मीडाँडा, नुक्लीपुर लगायतका क्षेत्रमा हात्तीले सत्याउने गरेको छ। हात्तीले रातीको समयमा गाउँ गाउँमा आएर घर भत्काउने, किसानहरूका धानबाली केराबारी नष्ट गर्ने गरेको छ। राति राति हात्ती आएर सत्याउने गरेका कारण यहाँका नागरिकहरू तरसित भएका र आगो बालेर भाँडाकुँडा ठट्टाएर बस्ने गरेका छन्। जमरासाका सिंचाई प्रणाली जल उपभोक्ता संस्था टीकापुरको छैटौं चुनावी साधारण सभा शुरू भएको छ। सभाको उद्घाटन गर्दै रानी जमरा कुलरिया मूलकुला जल उपभोक्ता समितिका अध्यक्ष कुमार राज शाहीले किसानहरूले आफ्ना हकितका लागि आवाज आफैले उठाउनु पर्ने बताउनु भएको छ। उहाँले अन्नदाता किसान सबैभन्दा ठूलो भएकाले किसानको आवाजलाई सरकारले पनि सुन्नुपर्ने बताउनुभयो। किसानहरू पनि एकजुट हुनका लागि किसानहरू पनि दर्ता हुन आवश्यक रहेको र दस्तुर पनि उठाउन शाखा कुलोलाई आग्रह गर्नुभयो।
1: जग्गा धनी चाहिँ बाहिर भावनाले जग्गा धनीको बटाया ठेका लिन्छ नि, उहाँले पनि तिर्ने बनाउनु पर्यो। त्यो अनिवार्य छ। त्यो सिंचाई सेवा शुल्क जस्तो अहिले हामीले 5% मात्र दिइरहेको छौँ, पछि 10% 55% नै तिर्नुपर्ने हुन्छ। जरुरी छ यो चाहिँ गर्न, किनकि किसानको पनि त यसमा लागत छैन होला नि त कम्प्लिट। किसान कतिजना किसानसँग यो पनि लागत कम्प्लिट भएको छैन। यो लागत कम्प्लिट नभएको हुनाले यो पनि तपाईँले दस्तुर सहित किसानको पनि दर्ता गर्नु पनि एकदम जरुरी छ। यो चाहिँ हामी मूल समितिको चाहिँ आह्वान हो।
0: रानी जमरा कुलरिया सिंचाई आयोजनाका सिनियर डिजिटल इन्जिनियर रामकृष्ण घोरासेनीले जमरा कुलोमा गर्न बाँकी रहेका कामहरूका लागि बजेट विनियोजन भई ठेक्का समेत लागिसकेको जानकारी दिनुभयो।
2: जमराको बजेट चाहिँ 15 करोड, रानीको 16 करोड, अनि कुलरियाको चाहिँ अलिकति यो रोरा सिस्टम चाहिँ अलिक नबनिया भएर त्यसलाई चाहिँ 2-3 करोड अलिक बढिराखेको। 15 करोडको ठेका लगायो भने त त्यो 10 करोडमा झर्छ। अरू के कन्टिन्जेन्सी फिजिकल गर्ने के हुन्छ, त्यसले गर्दाखेरि यो जमराको चाहिँ 15 करोडको बजेटमा ठेक्का 11 गते खोलिसकेको छ, मूल्याङ्कन चरणमा छ। त्यसको चाहिँ 19 करोड 50 लाखको ठेका गरेको।
0: रानी जमला खुरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई टीकापुरका प्रमुख भरत खण्डेलले टीकापुरमा निर्माण भइरहेको सीट भण्डारण गृहको काम 95% सम्पन्न भएको र अबको हिउँदे आलुलाई भण्डारण गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो।
3: यहाँ नजिकै तपाईँको 1000 मेट्रिक टनको कोल्ड स्टोर बन्ने क्रममा छ। गत वर्षसम्म हाम्रो लगभग 90+% सम्पन्न भएको थियो र अहिलेसम्मको कुरा गर्दा 95% भन्दा बढी सम्पन्न भइसकेको छ र अब हामी यही नोभेम्बर भनेको मङ्सिरसम्ममा यसलाई कम्प्लिट गरेर अब आउने आलु चाहिँ कोल्ड स्टोरमा स्टोर गर्न सक्ने गरेर हामी लागेका छौँ।
0: कार्यक्रममा जिल्ला जल उपभोक्ता महासंघका अध्यक्ष परशुराम महतो, रानी जमरा कुलरिया मूलकुला उपभोक्ता समूहका उपाध्यक्ष कीर्ति बहादुर रोकाया, कुलरिया कुला सचिव हेमनाथ उपाध्याय, रानी कुला सचिव फूलराम चौधरी, पार्षदका तर्फबाट जनक चौधरी, बर्गरको तर्फबाट दिनेश थारू र रामकृष्ण चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो। वक्ताहरूले समयमा किसानले पानी नपाएको, मलबीउ नपाएको, कृषि औजारहरू नपाएको, किसानहरूका खेतमा पानी पुगाउनका लागि कुलाको समस्या अझै रहेको गुनासो गरेका छन्।
4: आफ्नो आफ्नो शाखामा हामी लगनशील भएर काम गरेका छौँ भनेपछि हाम्रो यता जुन सिंचाई योजना र हाम्रो रानी जमरा कुलहरिया किसानहरूलाई चाहिँ मध्यनजरले हेरिदिन अनुरोध गर्न चाहन्छु र हाम्रो जुन बिजुली प्रणाली यति कमजोर र यति जीर्ण अवस्थामा भइसकेको छ र पुनः सिंचाई प्रणाली चाहिँ उता ध्यान जाओस् भन्ने चाहिँ मेरो भनाइ छ।
0: शाखाका अध्यक्ष मान बहादुर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष अमर बहादुर चौधरीले स्वागत गर्नुभएको थियो भने सचिव भूपेन्द्र पुन मगरले सञ्चालन गर्नुभएको थियो। उद्घाटन सत्रमा लालबहादुर विष्ट, जंगलिया डंगौरा थारू, नरबहादुर घरती मगर, जुगराम थारू, बाबुराम डंगौरा थारूलाई सम्मान गरिएको छ। यस्तै मरणोपरान्त कालुसिंह विकलाई पनि सम्मान गरिएको छ। साधारण सभाले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। 48 जना पार्षद, 58 जना बर्गर र 15 जना उपशाखा कुलोका सदस्यहरूले नयाँ नेतृत्व चयन गर्नेछन्। नयाँ नेतृत्व चयनका लागि आज बिहान 11 बजेदेखि निर्वाचन प्रक्रिया शुरू हुने निर्वाचन समितिका सदस्य दामोदर खड्काले जानकारी दिनुभयो। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशको केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागका धेरै स्थानमा वर्षा हुनेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराईका भूभागमा केही स्थानहरूमा पनि मेघगर्जन सहित चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खोज खबरमा टीकापुरमा राहत संकलन अभियान शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
7: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालो छिटो नलाग्यो
8: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
8: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
9: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। भोटेकोशी नदीमा यही भदौ 10 गते आएको बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये आइतबार साँझसम्म 2772 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार उद्धार गरिएका मध्ये रसुवाबाट 719, नुवाकोटबाट 2020 र धादिङबाट 3 जना रहेका छन्। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफलेका अनुसार बाढ़ीमा परि घाइते भएका तथा विभिन्न स्थानबाट उद्धार गरिएका केहीलाई उपचारका लागि काठमाण्डु लगिएको छ। काठमाण्डुका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म 160 जना रहेको उहाँले जानकारी दिनुभएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका केही कर्मचारी सहित जलविद्युत आयोजनामा काम गर्नेहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा नेपाली सेनाका 45 जना, नेपाल प्रहरीका 25, सशस्त्र प्रहरीका 13, पन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवाबाट 622, नुवाकोटबाट 115, जलविद्युत आयोजनाका 933 जना सम्पर्कविहीन भएका छन्। यस्तै मकवानपुरबाट 65 विदेशी नागरिक, 552 विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली, 127, लामटाङ राष्ट्रिय निकुञ्जका 3 जना, क्वारेन्टाइन कार्यालयका 3 जना गरी 2502 जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रहरीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार गरिरहेका छन्। बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै सम्पर्कविहीनको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। यसैबीच विभिन्न जिल्लाबाट 788 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा आएको बाढ़ी प्रभावितलाई सहयोग हुने गरी टीकापुरमा राहत संकलन अभियान शुरू गरेको छ। नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाको समन्वयमा युवाहरूको अग्रसरतामा राहत संकलन कार्यक्रम गरिएको हो। टीकापुरका व्यवसायीहरूले आफूसँग भएको नगद र लत्ता कपडा सहयोग गरेका छन्। संकलित सामग्रीलाई नेपाल रेडक्रस सोसाइटीद्वारा रसुवाको बाढ़ी पीड़ितसम्म पुर्याउने नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखा पालिकाका संयोजक धर्मराज शर्माले जानकारी दिनुभयो। उहाँले राष्ट्रिय विपत्तिको यो अभियानमा जोडिन सबैलाई आग्रह समेत गर्नुभएको छ।
2: अब यो रसुवाको बाढ़ीबाट प्रभावित भएका नागरिकहरूलाई जसले आफ्नो आर्थिक रूपमा सहयोग गर्न चाहने मान्छेहरूले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आफूले सक्ने प्रविधिको प्रयोग गर्ने मान्छेले आर्थिक रूपमा पनि सहयोग गरिसक्नु भएको छ, गरिराख्नु भएको छ, गर्दै हुनुहुन्छ। र त्यो बाहेकको जसले सामग्री दिन इच्छुक हुनुहुन्छ उहाँहरूले हामीसँग भएको सामग्री पनि त्यहाँ पठाइदिए भन्ने हुन्थ्यो भन्ने किसिमको यो सोच सुनाई भइसकेपछि अनि यो युवाहरूको सहयोगमा रेडक्रसको समन्वय गरेर हामीहरू सबैजनाले यसो जसले जे सक्छ सामग्री, पैसा होइन, सामग्री सहयोग गर्न सक्ने मान्छेका लागि भनेर आह्वान गर्यौं। र स्वतस्फूर्त रूपमा हामीले सोचेको भन्दा बढी मात्रामा मान्छेहरूले सहयोग गर्नुभएको छ। सहयोगी मनहरूलाई हार्दिक धन्यवाद। सहयोग गर्न इच्छुक मान्छेहरूलाई पनि यसै गरी यहाँहरूले पनि सहयोग गर्नुहोस् भनेर आह्वान गर्न चाहन्छु।
0: टीकापुर उद्योग वाणिज्य संघले पनि रसुवामा आएको बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग रकम घोषणा गरेको छ। संघको हिजो बसेको कार्यसमिति बैठकले बाढ़ी पीड़ितहरूको सहयोगका लागि 1,11,111 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष सन्तोष खड्काले आर्थिक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो। संघले सरकारले बाढ़ी पीड़ितहरूको व्यवस्थापन लगायतका क्षेत्रमा गरिरहेको पहल कदमीलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको बताएको छ। संघले विगतका समयमा समेत विभिन्न क्षेत्रमा आइपर्ने समस्यामा सहयोग गर्दै आइरहेको छ। छ दिनसम्म रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका आफन्त सम्पर्कमा नआएपछि टीकापुरका नागरिक पीड़ामा बसिरहेका छन्। रसुवा को बोडेकोशी नदी में आयोग बाढ़ी पछि टीकापुर जानकी जोशीपुर लगायत सुदूरपश्चिम प्रदेश का 140 जना अझै सम्पर्क विहीन भएका छन्। प्रदेश प्रहरी कार्यालय का अनुसार बाढ़ी पछि सुदूरपश्चिम का 176 जना सम्पर्क विहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये 36 जना परिवार तथा प्रहरी को सम्पर्क में आइसकेका छन्। प्रदेश प्रहरी कार्यालय का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर मिश्रले बाढ़ी पछि सम्पर्क विहीन भएका 176 जना मध्ये 36 जना सम्पर्क में आएको जानकारी दिनुभयो। अझै सम्पर्कविहीन रहेका 140 जनाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
3: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले जुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौं। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौं, सर्पको टोकाईबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: बुका पिएरै ठक बु पेन्सिलेरै ठक बु झलै फटाका आजि ठक का कना हो बाबा फ्यो ओस्ट पाटिन गतिलो ठाउँ से झोला आनल से त लड़का सामान निहरै
1: ओहो इ बुढा लिख में का हुई थी जरम भर भर बरैती रहत
0: का हुई कबु लड़का कपी हेरा कै ठक कबु पेन्सिल हेरा कै ठक कबु झोलै फटाका ठक बढ़िया ठाउँ से झोला लान नि छिक ठो
1: अरे कहाँ से नानम त
0: कहाँ से लनबो ओ त का हो टीकापुर म रलक रगैया झोला उडोक म से वहा झिंगरान दिदी कतरा सुगर झोला आनल बाटी ना कबु लड़का का पिएरै ना कबु पेन्सिल हेरैथिन ना झोला फाटल हुइथिन कैयक आनल झोला जसका टस बाटिन यी बुढोक ढंग कबु पसल छानकन झोला नि आन स्याक ठुइ
1: ल्याल्या मैं अब बिनी जाइबु रगैया झोला उद्योग में
2: रगैया झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
4: पेट संबंधी संपूर्ण समस्या को उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुर में
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा
4: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
6: ए भन्देखि सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
7: ए त्यहाँ त्यहाँ त नलका मोटर धक्क राजु घरमा लाउने कलर सबै पाइन्छ
8: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
9: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
6: भन्दै सबै कुरा पाउने रहेछ
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
4: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
12: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर टिकापुरमा झण्डै 1000 अटो सञ्चालनमा छन् अटो सञ्चालन व्यवस्थित गराउन थुप्रै खाले समस्या रहेको अटो सञ्चालकहरू नै बताउँछन् अटो सञ्चालकमा करिब 40% मात्रै सवारी चालक अनुमति पत्र रहेको बताएको छ अधिकांशसँग सवारी चालक अनुमति पत्र नभएको अधिकांश अटो वर्षौंदेखि नवीकरण नभएका लगायतका समस्याले अटो व्यवसाय व्यवस्थापनमा समस्या भएको अटो व्यवसायी संघकै भनाइ छ अटो सञ्चालन व्यवस्थित नहुँदा दुर्घटना बढ़ेको यात्रुहरू भाड़ामा ठगिएका छन् यसै विषयमा सहकर्मी दुर्गा देवकोटाले अटो व्यवसायी संघ कर्णाली यातायातका अध्यक्ष मनराज देवकाणीसँग अटो व्यवसायमा कस्ता समस्या छन् भनी सोध्नु भएको छ
13: समस्या धेरै प्रकारका छन् यस्तो छ कि जो अटो व्यवसायमा जसले सरकारको कर तिरिसकेको छ तिरेको छ उनले सवारी बोक्नै पाएको छैन यहाँ आज आएको मान्छे भोलि अटो हाल्यो अनि चलाएछ कुद्दाएछ लाइसेन्स छैन केही छैन अनि कहीँ ठोकेपछि नि को जवाबदारी हुन्छ कसलाई कोही मान्छे मार्दै जवाबदारीको हुन्छ लाइसेन्स छ न बिलबुक छ न रिनुक छ नम्बरै नभएको पनि चलाइराखेका छन् प्रशासन यहाँको कहाँ छ कि किन यसलाई हेर्न लागेको छैन कसको दबावमा छ कि अथवा कसैको के छ भन्ने कुरो कि हामीलाई प्रकृष्ट थाहा भइदिए पनि यो सरकार त यस्तो यो दबावमा छ भन्ने कुरो हुन्थ्यो तर आजसम्म यो अटो व्यवसायको कुनै पनि देखरेख छैन हामी कतिचोटि नगरपालिकामा गयौं नगरपालिकाको मेयरले पनि केही पनि गर्न सक्नु भएन अहिलेसम्म कुनै प्रकारको हाम्रो अटो व्यवसायलाई हेर्नु भएको छैन
14: भनेपछि मनमानी तरिकाले अटो चलाइराख्नु भएको छ।
13: मनमानी त एकदम अति मनमानी गरिखण्ड चलाइराखेका छन्। त्यही भएर मलाई यस्तो लागिराखेको छ कि यो प्रकारले त टिकापुरको हालत के होला र स्थानीय सरकारको हालत के होला। यहाँबाट जो कर सरकारलाई जान्छ केही विकास हुन्थ्यो, यो विकास अवरुद्ध हुनु बाध्य। यो अटो या त बढ़ी नहाल्नु पर्ने, रिनु नगर्न सक्नेले अटै नहाल्नु पर्ने, रिनु त सरकारको कर तिर्नै पर्यो। कर नतिरेर पनि मजासँग बढीसँग चलाइराखेका छन्, दौड़ाइराखेका छन्। यो कस्तो हो, यो त कर त सरकारले लिनै पर्ने हो। सात सात साल फैल भएका हुने गाड़ीहरू पनि चलिराखेका छन्। स्थानीय सरकारले हेरिदिनु पर्यो। हामीले यो कुरा राख्दाखेरि माथिबाट कार्यविधि आइसकेका छ, कार्यान्वयन गर्नु बाँकी छ। कार्यान्वयन साउनमा गर्छु भने हो, अहिले भदो पनि लागिसक्यो, अहिलेसम्म कोही कार्यान्वयन भएको छैन। यहाँको सरकार बदलेको बदलै छ, यो स्थानीय सरकार पनि बदले, नगरपालिकाको सरकार पनि बदलेको बदलै हुन्छ। खोइ के कस्तो हो, यहीको अलिकता हेर्दै गर्दाखेरि म एउटा अध्यक्ष भएको नाताले मलाई धेरै प्रकारका अब्जेक्सनहरू आउँछन्, धेरै प्रकारका जवाबहरू मैले दिनुपर्छ।
14: सेतो र रातो प्लेटमा के फरक छ?
13: सेतो प्लेट भनेको के हो भनेपछि नि आफ्नो प्राइभेट गाड़ी हो। कालो प्लेट भनेको अधिकार, मतलब सरकारले अधिकार दिएको कालो प्लेटको नम्बर हो, ट्याक्सी नम्बर हो, ट्याक्सीले सवारी बोक्न पाउँछ। रातो नम्बर प्लेटले सवारी बोक्न पाइँदैन, व्यक्तिगतको लागि त्यो गाड़ी हो।
14: लाइसेन्स प्राप्त छ तपाईँहरू झन्डै कतिजना जति हुनुहुन्छ?
13: लाइसेन्स कमसेकम 100 मा 40% लाइसेन्स वाला हुन्न, अरू 60% त बिना लाइसेन्सका चलाइराखेका छन्।
14: अनि अटो पेट्रोल अटो चाहिँ कति होला?
13: पेट्रोल अटो कमसेकम 300 देखि 350 पेट्रोल अटो हुन्न, अनि 400-500 अटो चार्जिङ वाला हुन्न। अटोको संख्या पनि धेरै, अनि रेटको पनि नगरपालिकामा धेरैचोटि भने हामीलाई रेट लिस्ट दिदिनुहोस्, मन पढी रेट लिस्ट दिएपछि त्योभन्दा बढी लिए पनि कारवाही हुनु पर्यो, त्योभन्दा कम लिए पनि कारवाही हुनु पर्यो भन्ने हामीले एउटा ऊ राखेका थियौं। त्यो पनि गर्छु सर भन्ने, त्यो हात जोडेर ऊ गर्ने लाभ छाडापन गरिरहेको छ। कुनै प्रकारको यहाँ अटो व्यवसायप्रति कुनै चासो दिइराखेका छैन।
14: अटो व्यवसाय संचालक समितिहरू कति हुनुहुन्छ टिकापुरमा?
13: सरकारमा बिना दर्ता भएका यसो संगठित बनाएर 100 रुपियाँ उठाएर त्यो यताउति बाँडसाँड हेरेर त्यसरी खाने समिति धेरै छन्। दर्ता भएको कर्णाली यतायत्र अनि सिद्धि विनायक त्यो पनि गइसक्यो, एउटा सुन्दर पार्क भन्ने हुने, तीनवटा हुन् समिति। अरू समिति त यहाँ कति छन् 2-4 जना बसेर समिति बनाए बस, त्यो एउटा ऊ गर्ने समितिहरू छन्। तिनी समितिको कुनै ऊ छैन। त्यो समितिलाई पनि त अलिकता चेतना दिनु पर्यो कि यो समिति कस्तो समिति हो, त्यो पनि त हेर्दै गरिदिनु पर्यो।
14: तपाईँहरू कहाँ दर्ता हुन आउँदा तपाईँहरू अनिवार्य लाइसेन्स लिनुहोस्, अनिवार्य दर्ता गर्नुहोस्, अनिवार्य कानूनको पालना गर्नुहोस् भनेर भन्नुहुन्न?
13: त्यो हामीले कतिपटक सिकाइसक्यौं, दर्ता गरेका हामी जो गाड़ीहरू बिना दर्ताका छन् तिनीहरूलाई भनिरहेका छौं, हाम्रो समितिमा नभए पनि कुनै समितिमा दर्ता भयो, अनि अलिकता समितिमा दर्ता भएर आफ्नो बिलबुक लाइसेन्स ओके राख्नुहोस्, तपाईँलाई सुरक्षित पनि हुन्छ। हरेक चिज लाइसेन्स भएपछि तपाईँको अलिकता कुनै घटना भए पनि सरकारले अब लाइसेन्स प्राप्त भएको सरकारले मान्यता दिएको त्यसको केही राम्रो हुन्छ, अलिक कम सजाय हुन्छ भन्ने हामीले त्यो पनि भनिराखेका छौँ। प्रति व्यक्तिलाई, प्रति ड्राइभरलाई हामीले सुझाव सल्लाह दिइराखेका हुन्छौँ। तर पनि त्यही पनि सुझाव सल्लाह दिएर पनि तिनीहरू मान्दैन भन्दा तिमीलाई कारवाही हुनु पर्यो भन्ने मेरो निर्णय हो।
12: खोज खबरमा अब पालो जनआवाजको। व्यापार व्यवसाय चलेका बेला व्यापारी खुशी हुन्छन्, नहुँदा निराश हुन्छन्। आजको जनआवाजमा हामीले टिकापुरका केही व्यापारीलाई तपाईँको व्यापार आजभोलि कस्तो छ भनी सोधेका छौं।
15: लक्ष्मी रेग्मी, अहिले केही छैन, व्यापार सुक्खा राम छ, केही छैन, बस्नु परेछ, दोकान खोल्नु परेछ। अब नेपालमा त्यस्तो भइरहेछ, बाढी पीड़ितले मान्छे ज्ञानीहरूको पनि ऊ छैन, सम्पत्तिको केही छैन, होइन, त्यही भएर केही छैन व्यापार। पहिला पनि केही थिएन टिकापुरमा, अलिअलि फाटाफुट्टा हुन्छ, दिनमा 150 रुपियाँ 150 यस्तै हुन्छ, त्यो पनि छैन अहिले अस्तिको घटनादेखिबाट। उठ्दैन, अब तीजमा हुन्छ कि भनेको, तीजमा अब जहिले पनि अब चाडपर्व आएपछि यस्तै भइरहन्छ, त्यही भएर डाँगर पनि लाग्दैन, सामान हालेको छैन, जनताहरू मरिरहेछन्, अब होइन के गर्ने, त्यही भएर पनि केही गर्ने जाँगर पनि लाग्दैन, हालेको पनि छैन, नगरी पनि भएन, दोकान खोल्नै पर्यो, होइन, त्यस्तै भइरहेछ।
16: ठिकै छ, सुनसान बजार छ, अहिलेसम्म बसाबस छ, आज भयो होला 200 कहिले, धेरै जस्तो यस्तै हुन्छ।
17: नमस्ते, मेरो नाम गौमती चौधरी हो। व्यापार ठिक ठिकै छ भन्नु पर्यो, माहौल अनुसार छ, अलिअलि धेरै त छैन, अब ठिक ठिकै माहौलले गर्दा व्यापार छैन भन्नु पर्यो, घर खर्च त चलिराखेको छ।
18: मेरो नाम दिपा चौधरी हो। व्यापार त अहिले केही छैन,
19: अष्टमी तिजको चहल पहल अहिले केही छैन।
17: बिक्री छैन अहिले, अलिअलि त भइहाल्छ, त्यस्तो सोचे जस्तो चाहिँ अझै भयो छैन। अब चाडपर्वमा सिजनमा भइहाल्छ, लगानी अनुसार भइहाल्छ भन्नु, घाटै लाग्ने त्यस्तो त छैन, सोचे जस्तो चाहिँ छैन।
12: यसै जनावरसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिका वडा नम्बर 5 हात्तीले सानीको खेतीबालीमा क्षति, क्षतिको बर्दिया राष्ट्रिय निकुञ्जको टोलीद्वारा स्थलगत निरीक्षण। जमरा शाखा जल उपभोक्ता संस्था टीकापुरको 6 चुनावी साधारण सभा शुरू, नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै। 6 दिनसम्म रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका आफन्त सम्पर्कमा नआएपछि टीकापुरका नागरिक पीड़ामा, सुदूरपश्चिमका 140 जना अझै सम्पर्कविहीन। र रसुवा बाढ़ी पीड़ितका लागि टीकापुरबाट राहत संकलन अभियान शुरू। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
1: कस्तो गनाएको इनका सन्तानले टोइलेट गनाएरै मार्ने भयो फेरि छिमेकीको गाली पाइने भयो के गर्ने होला घरमा पुरुष पनि छैनन्
2: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि
1: कता छ त त्यो
2: जता भए पनि फोन गर्नुहोस् न तुरन्त आइहाल्छ नि
1: फोन नम्बर कति हो भाइ
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो अर्को पनि छ 98-65-69-20-26
3: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सप्पी राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620-20300 र 98-656-92-026
4: झरी र बाढीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमिन बाहिर निस्किन थाल्छन् यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं सुत्ने बेला झुल लगाउने घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने घुँडासम्म आउने कम्बोट लगाएर जाने ढुङ्गाको पर्खाल लडेका काठ दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने मुसा छेपारो भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने बेलैमा होसियार भए आफू पनि बचिन्छ अरूलाई पनि बचाउन सकिन्छ
5: टिकापुर नगरपालिका वडा नम्बर 3 जनहितमा जारी सन्देश
6: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना
7: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ तर धेरै जसो 15 मुनिका बाल बालिकामा देखिन्छ
8: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ
7: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
8: बेसरी टाउको दुख्ने
7: उच्च ज्वरो आउने बेहोस हुने
8: घाँटी अरोरो कडा हुने
7: कम्पन हुने
8: पक्षघात हुने
7: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ
8: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
7: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो
8: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं
7: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ
8: घरको झ्याल ढोकामा जाली राख्ने पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं
7: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं
8: सधैं झुल टाँगेर सुत्ने गरौं
7: याद गर्नुहोस् यो रोगबाट बस्नका लागि 12 उमेरमा जेई खोप लगाउनु पर्छ यदि यो खोप लिन छुटेको छ भने 5 उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ
9: स्वास्थ्य कार्यालय कैलाली
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 15 गते सोमबार, तदनुसार अगस्त 31 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नु भएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि हुनेहरूको लागि सामाजिक कामको दायित्व बढ़नेछ। शुभचिन्तकहरूको सहयोगले रोकिएको कार्य प्रारम्भ हुनेछ। वृष राशि हुनेहरूको लागि व्यावसायिक काममा राम्रो फटको मार्न सकिनेछ। नयाँ कामको जिम्मेवारी पाइनेछ। मिथुन राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर हुनाले काम गर्न नसकिएला, सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला, विचार गर्नुहोला। कर्कट राशि हुनेहरूको लागि सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। साझेदारी वा सट्टापट्टामा विशेष लाभ आर्जन गर्न सकिनेछ। सिंह राशि हुनेहरूको लागि उठाउनुपर्ने रकम हात लागि हुनेछ भने नयाँ कामको जग बसाउने अवसर रहेको छ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा श्रमको उचित मूल्याङ्कन पाइनेछ। प्रेम सम्बन्ध कसिनेछ। तुला राशि हुनेहरूको लागि शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घर परिवारसँगको राम्रो तालमेल बनाउन सकिनेछ। वृश्चिक राशि हुनेहरूको लागि दिन मनोरञ्जनपूर्ण रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। धनुराशि हुनेहरूको लागि प्रतिस्पर्धीहरूले अप्ठ्यारो पार्न सक्छन्, सचेत रहनुहोला। धन अरूको हातमा जानदेखि जोगिनेछ। मकर राशि हुनेहरूको लागि मुद्दा मामलाहरूमा विजयी भइनेछ। जीवन साथीसँग पाएक पर्ने स्थानमा भ्रमणका योग रहेका छन्। कुम्भ राशि हुनेहरूको लागि धन खर्च गर्दा सोच विचार पूर्वक गर्नुहोला। प्रेममा भावुकतापन धेरै हुन सक्छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि मनमा शान्ति र मुहारमा क्रान्ति छाउनेछ। प्रेममा आकर्षण र भावनात्मक निकटता हुनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

0: म गर्व गर्दछु मेरो देश नेपाल प्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरू प्रति जसले अमेरिका बन्नु भन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाऊ।
1: मृतकहलाई सरदान जली खाइ।

एउटा साझा फुलबारी हो जहाँ नाचछला विलय भएको छ। नेपाली पहिचान क्षेत्रको मानवतावादको अनुपम पहिचान रहेको मेरो देश नेपाल, लाखौं लाख नेपाली जनताका सपना र पीडाका आँसुपछि यो देशलाई गन्तव्यको बाटोमा पुर्याउनु छ।

0: श्रोत स्नानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजी हाम्रो जानकी, 8 बजी राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोजखबर, 10 बजे लोकधोरी गीतहरू, 11 बजी आधुनिक गीतहरू, 12 बजी मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपर हिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोजखबर, 5:30 बजे ब्यदलिएको जीवनशैली, 6 बजे खोजखबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:05 बजे समानताका स्वरहरू, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त हजुरलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईको आजको दिन शुभ हो।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
6: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
6: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
6: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
5: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
5: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष सुरेश कुमार चौधरीसँग गरिएको कुराकानी र जनावास प्रस्तुत गर्दैछौ। पछिल्लो समय जानकी गाउँपालिकाका वडामा सम्पन्न भएका योजना, आयोजना र क्रियाकलाप सम्बन्धी वडाध्यक्षहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्दै आएका छौं। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 1 ले भौतिक पूर्वाधार विकाससँगै विगतदेखि वडाका कृषकलाई अनुदानमा धानको बिउ, गहुँको बिउ वितरण लगायतको कार्यक्रम गर्दै आएको छ। आजको कार्यक्रममा यसै विषयमा वडाध्यक्ष सुरेश कुमार चौधरीसँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: यहाँलाई कार्यक्रममा स्वागत छ। तपाईँ चाहिँ निर्वाचित भएर आएको 4 वर्ष पूरा भएर अहिले 5औं वर्षको दौरानमा हुनुहुन्छ। यो 5 वर्षको अवधिमा जानकी गाउँपालिका वडा नम्बर 1 मा भएका योजना निर्माण सम्बन्धीका कामहरू के छ, के भयो अहिलेसम्म?
2: सर्वप्रथम त म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँले एउटा महत्वपूर्ण प्रश्न सोध्नुभयो। यसमा अब हामी निर्वाचित भएर आइसकेपछि अब तपाईँको 4 वर्षको उसमा 11 वटा कालो पत्रे गरे, त्यसपछि अब ग्राइबिलहरू पनि गरे। अनि यसमा सबभन्दा धेरै महत्वपूर्ण के थियो भने कृषिमा कति हामी 25% कृषिमा लगानी लगाए र त्यसमा अब बिउ प्रवर्धनको कुरा भयो, अनि तपाईँका कृषि सम्बन्धी तालिमको कुरा भयो, अनि तपाईँको अनुदानको कुरा भयो। त्यसमा 4 वर्षभित्रमा हामीले समयमा उहाँहरूले चाहिँ उपलब्ध गराएका थियौं र गत वर्ष चाहिँ हामीले 14 वटा पावर टिलर ट्रेक्टर उपलब्ध गरे, पावर टिलर मिनी टिलर तपाईँको ती डिजलबाट चल्ने मिनी टिलर ट्रेक्टर अनुदानमा दिए। र अर्को विपदमा तपाईँको पहिलेदेखि थियो, विपदमा पनि हरेक ठाउँ ठाउँमा हामी जनचेतनामूलक कार्यक्रम अनि तपाईँका तिनीहरूलाई अभ्यासहरू, नमुना अभ्यासहरू गराए। र यसमा धेरै कुराहरू के छ भनेपछि जनचेतनामूलक कार्यक्रम अब जनतालाई कसरी उनीहरूलाई अग्रसर बनाउने, कसरी सकारात्मक लग्ने भन्ने कुरामा चाहिँ हामीले धेरै सिपमूलक कार्यक्रमहरू पनि गरे, जस्तो कार ड्राइभिङ, अनि तपाईँका सिलाइ कटाई, अनि तपाईँका मोटरसाइकल रिपेयरिङ, अनि अरू त्यो बङ्गुर पालन के छ त्यो चाहिँ हामीले तालिमहरू दिलाए। र अर्को हामीले महत्वपूर्ण कुरा तपाईँका साना साना, अब धेरै ठुलो त हामीले पुरस्कार दिन सकेन, र हामीले उनीहरूको काम अनुसार जस्तो एसीमा वार्ड नम्बर 1 मा तप ल्याउनेलाई चाहिँ पुरस्कार दिए। र अर्को के छ भनेपछि तपाईँको यो बाटोमा प्लास्टिक जन्यहरू बिना लगानी लगाएर प्लास्टिक जन्य टिपेर चाहिँ उनीहरूले आफ्नो आय आर्जन बढाइरहेकालाई पनि हामी पुरस्कार गरे। र अर्को चाहिँ तपाईँको बर्गरहरूलाई अग्रसर गराउनका लागि उनीहरूलाई पनि पुरस्कार दिए, उनी अनि मोबाइल वितरण गरे, अनि स्वयंसेविकाहरूलाई साइकल वितरण गरे। र खेलकुदमा पनि हामीले प्रत्येक वर्ष तपाईँको खेलकुद गराइरहेछौं, त्यसमा पनि युवाहरूलाई चाहिँ अब खेलकुदतिर प्रोत्साहित गर्नको लागि, एक्टिभ गर्नको लागि गरिरहेछौं। र यो बेला पनि हामी 1,60,000 रुपियाँ खेलकुदको लागि छुट्याछौं।
1: जस्तो 10 वटा चाहिँ कालो पत्रे भन्ने कुरा गर्नुभयो, त्यो चाहिँ कुन कुन टोलमा कहाँ कहाँ भयो त?
2: यो चाहिँ हामीले अब प्रदेशको पनि छ, वाराको पनि छ।

0: गाउँपालिकाको पनि छ। यसमा सर्वप्रथम हामी 2079 सालमा तपाईँका यो के भन्छ तपाईँका रौतान चोकदेखि खेमराजको घरसम्म एक कालो पट्रे, अर्को चाहिँ टोरैयापुरमा त्यो महेन्द्र शिशु माभिको विद्यालयदेखि किरिमलालको घरसम्म अर्को कालो पट्रे, अनि त्यसपछि किरिमलालको घरदेखि ती सोलाको जाने बाटोमा कालो पट्रे, अनि तपाईँका यो महेन्द्र बमको घरदेखि तपाईँको यो के अरे यो हेमनाथ उपाध्यायको घरसम्म लगायत हामीले गरेको छौँ। तपाईँको मन्दिरको बाटो जाने बाटोमा
1: जस्तो यहाँले चाहिँ थुप्रै क्रियाकलापहरू गरेको जानकारी गराउनु भयो, जस्तो अनुदानमा पावर टिलरहरू पनि मिनी टिलर पनि वितरण गर्नुभयो, यो चाहिँ कसरी कुन आधारमा वितरण गर्नुभयो त कृषकहरूलाई?
0: यो हामीले 50% गरेको छौँ, 50% हाम्रो 50% चाहिँ कृषकको लगानी हो।
1: कुन उद्देश्यले गर्नुभयो यहाँहरूले?
0: यो अब तपाईँको के छ भनेपछि अब ठुला किसानहरूले उनीहरूको आफ्नै स्रोत साधनहरू छ, अब सानो किसानहरूले 2 कट्ठादेखि 5 कट्ठा लगाउने तरकारी खेतीदेखि लगाएर उनीहरूले गर्न त खोज्छन्, तर उनीहरूलाई चाहिँ एउटा बजेटको अभावले गर्दा अब मेसिनहरू चिज किन्न सक्दैनन्। त्यस कारणले गर्दा साना सानालाई प्रोत्साहन गर्नको लागि हामीले मिनी टिलर ट्रेक्टर चाहिँ वितरण गरेका छौँ।
1: कृषिमा पावर टिलर र तालिम मात्र दिनुभयो या अन्यहरू पनि गर्नुभयो?
0: पावर टिलर पनि दिए, अब उसमा गरे त बिउ बिजन पनि तपाईँको समयमै हामी उपलब्ध गराएको छौँ, जस्तो गहुँ प्रबन्धन बिउ बिजन अनि तपाईँका धान प्रबन्धन बिउ बिजन। त्यसमा के छ भनेपछि तपाईँका प्रत्येक टोल टोलमा एनजिओको मार्फत या कृषि शाखाको मार्फत र वाराको मार्फतबाट हामी उहाँहरूलाई के को कस्तो मौसमी खेतीमा कस्तो लगानी लगाउनु पर्छ त कसरी गर्नुपर्छ भनेर हामीले चाहिँ सिएसएसडी सप्रोज नेपाल सहायताले हामी ठाउँ ठाउँ टोल टोलमा गएर उनीहरूलाई प्रोत्साहन र के अरे जनचेतनामूलक कार्य गरेर चाहिँ उनीहरूलाई अग्रसर बनाएको छ, र यसमा 4-5 किसानहरूले चाहिँ राम्रो काम गरेको छन्, निरन्तर गरिरहेछन्। उनीहरूले आय आर्जन पनि एक वर्ष मलाउँछौ 7-8 लाख रुपियाँ कमाइरहेछन्।
1: भनेपछि यहाँहरूले तालिम पनि दिनुहोस्, सामग्री पनि वितरण गर्नुहोस्, कृषिलाई चाहिँ अगाडि बढाउने उद्देश्यले। स्वयं सेविकालाई पनि यहाँहरूले साइकल वितरण गर्नु भएको रहेछ, यो चाहिँ किन गर्नुभयो?
0: यो चाहिँ उहाँहरूको माग नै हो, अब हामीले चाहिँ न्यून उसमा भत्तामा काम गरिरहेछौँ, अब किनभने उनीहरूको धेरै ठुलो भूमिका पनि छ, अब तपाईँको सुत्केरीमा महिलाको अनि अन्य रोगहरूको टोल टोल गएर उनीहरूले खोप दिनुपर्ने अनि उनीहरूलाई सम्झाउनु पर्ने यताउता गर्नु गर्ने, अब साइकल नभएको कारणले गर्दा हामीलाई अप्ठ्यारो परिरहेछ भनेर त्यो उद्देश्यले चाहिँ उहाँहरूको माग त हामीले 2080 सालमा वितरण गरेका छौँ।
1: ओडाभित्रका सबै स्वयंसेविकालाई वितरण
0: गर्नुभयो? हजुर, वाराभित्रका 10 स्वयंसेविकालाई हामीले वितरण गरे, अनि वर्गहरूलाई 2079 सालमा नै मोबाइल दिए हो।
1: मोबाइल चाहिँ किन वितरण गर्नुभयो वर्गलाई?
0: अब उनीहरूलाई धेरै कामहरू हुन्छ, जस्तो विपद सम्बन्धीमा अब के अरे सूचना दिनुपर्ने, तपाईँका उनीहरूलाई अब ठाउँ ठाउँमा अब काम पर्ने भएकोले गर्दा हामीले पनि यहाँबाट काम फोन गर्दा अब कहीँ मोबाइलै सम्पर्कविहीन हुन्छ, त्यस कारणले अब छिट्टै उनीहरूलाई चाहिँ सम्पर्कमा आउनको लागि चाहिँ त्यो उद्देश्यले हामीले
1: सूचना
0: प्रवाहको लागि गरे।
1: थोरै मैले भौतिक पूर्वाधारकै कुरालाई जोड्न चाहन्छु, यहाँहरूले सडक मात्र बनाउनु भयो या अन्य पनि निर्माण गर्नुभयो भौतिक पूर्वाधारतर्फ?
0: यसमा तपाईँको हामीले मठ मन्दिरमा पनि लगानी लगाएको छौँ र सामुदायिक भवनमा पनि लगाएको छ, र एउटा सबभन्दा ठुलो तपाईँका 2082 सालको उसमा गाउँ समुदायकै आवाज हो तपाईँका, अब अहिले नै तपाईँले देख्नुभयो सबभन्दा समस्या भनेको तपाईँको रोगबाट, अनि धेरैलाई किडनी खराब क्यान्सर भएको प्यारालाइज भएको तपाईँको सुगर भएको त्यो धेरै हामीले चाहिँ ती गर्नुपर्ने तपाईँको यहाँबाट सिफारिस गर्नुपर्ने भएको कारणले गर्दा अब यसमा हामीले योग समितिसँग समन्वय गरेर के गर्नुपर्छ त अब कसरी गर्ने हो, यसले पनि तपाईँका धेरै आर्थिक मिसयुज भइरहेको छ, त्यस कारणले यसलाई रोकथाम गर्नको लागि हामीले के गर्नुपर्ने हो भनेर चाहिँ सल्लाह गर्दा नै यसको लागि चाहिँ तपाईँको योग सबभन्दा राम्रो हो, उसबाट चाहिँ उदाहरण पनि छ धेरैजनाले, अब क्यान्सर पीडितले पनि धेरैजना ठिक भएको छन्, त्यस कारणले गर्दा अब योग हेल्पको आवश्यकता छ भनेपछि तपाईँको गत वर्ष 82 उसमा हामीले वारैबाट 10 लाख छुट्याएर त्यो भवनलाई चाहिँ बनाउने प्रयासमा छौँ, र जग चाहिँ पूरा भइसकेको छ, यसमा तपाईँको बजेट कम भएको कारणले गर्दा हामी प्रदेशलाई अनुरोध गरेर उसले चाहिँ 15 लाखसम्म हालेको सहरी विकासबाट अवस्था छ।
1: भनेपछि भवन मात्र बन्दैछ कि निरन्तर योग पनि भइरहेको छ?
0: निरन्तर योग भइरहेछ, तपाईँको हरेक दिन भइरहेछ। बिहान आएर स्कुलमा, अब पहिला उनीहरूको छैन सरस्वती माध्यमिक विद्यालयको, हाललाई चाहिँ प्रयोग गरिरहेछ।
1: अर्को चाहिँ यहाँहरूले क्षमता विकासको तालिम पनि भन्नुभयो, सचेतनाको लागि पनि भन्नुभयो, त्यो चाहिँ कसरी गर्नुभयो, के भयो, कसलाई दिनुभयो?
0: यसमा के छ भनेपछि तपाईँको हामीले सबभन्दा पहिला के हेर्छौँ भने, अब यसमा हामीले ती सबभन्दा सुरुमा हाम्रो उद्देश्य के हो भनेपछि बेरोजगार युवाहरूलाई, युवा युवतीहरूलाई चाहिँ अब कसरी उनीहरूलाई आत्मनिर्भरता बनाउने, कसरी बेरोजगारबाट स्वरोजगार बनाउने भन्ने उद्देश्यले थियो। तर त्यो बीचमा के छ भनेपछि, अब कोही कस्तो हुन्छ भने जो इच्छुक हामीले यहाँबाट सूचना निकाल्छौँ, जो इच्छुक गर्नै म गर्न चाहन्छु भन्ने उद्देश्यले आउँछ भने त्यसलाई चाहिँ त्यही अनुसारले हामीले दिएको छौँ। जस्तो कि तपाईँको यो सिलाइ कटाईको उसमा हामीले सुरुको उसमा 2080 सालमा सिलाइ कटाईको तालिम दिँदाखेरि मसिनको उसमा पनि हामीले दिएँ। त्यसमा अब 4-5 जना चाहिँ राम्रो काम गरिरहेका छन् र त्यसपछि मोटरसाइकल रिपेयरिङमा पनि तपाईँको अब म गर्छु भन्ने कुरा हामी जबरजस्ती कसैले बोलाएन, सूचना अनुसारले प्रत्येक टोलबाट उनीहरूले छलफल गरे, बर्गरको मार्फतबाट छलफल गरेर उनीहरूले जसले पठायो त्यसलाई हामी गरे। तर 3-4 जना चाहिँ राम्रो काम गरेको छन् र कार ड्राइभिङ यो 82 सालमा दिएको थिएँ, 3 जना त लाइसेन्स निकालिसकेका छन्, अरूजना अब प्रयासमा छन् र उनीहरूले पनि राम्रै काम गरिरहेछन् भन्नुहुन्छ।
1: भनेपछि सिपमूलक तालिम लिनुभएका भाइ बहिनीहरूले पनि त्यो चाहिँ निरन्तरता दिनुभएको छ?
0: निरन्तरता छ, 3-4 जना छन्, 10 जना अब हामीले दिएको 12 जना हो, 12 जनामा चाहिँ अब 4-5 जना चाहिँ काम गरिरहेछन्।
1: तालिम मात्र दिनुभयो कि केही स्रोत साधन पनि दिनुभयो उहाँहरूलाई?
0: अब उसमा मोटरसाइकल रिपेयरिङमा चाहिँ हामीले सामानहरू दिएँ, औजारहरू अब त्यो बनाउनलाई, अब तपाईँको टिमका औजार, अब पिलास पेसकस के हुन्छ त्यो चाहिँ दिए। तर कार ड्राइभिङको उसमा चाहिँ उनीहरूलाई तालिम दिलाएर त्यसपछि लाइसेन्सको उसमा हामी त्यहाँसम्म पठाएर लाइसेन्स अब पहिलोचोटिमा अब कति 3 जनाले निकाले हो, त्यसपछि अर्कोचोटिमा 2 जना 3 जनाले निकाले हो कार ड्राइभिङमा।
1: सिलाइ कटाईमा पनि,
0: सिलाइ कटाईमा त हामीले मेसिन पनि दिएको थियौँ 2080 सालमा, अब मेसिन पनि दिए, अब हेर्न पनि जान्छ र अब धेरै उसमा चाहिँ 4-5 जना चाहिँ राम्रो काम गरिरहेछन्।
1: शिक्षा स्वास्थ्यतिर पनि केही कामहरू गर्नुभयो यहाँहरूले?
0: स्वास्थ्यमा हामीले प्रत्येक वर्षमा चाहिँ निरन्तरता, तपाईँको मनोपरामर्शको उसमा अनि तपाईँका हरेक यो पोषणको उसमा चाहिँ हामी यहाँबाट सक्दो 2-4 लाख रुपियाँ चाहिँ हामी प्रत्येक वर्ष छुट्याएका छौँ। र शिक्षामा पनि तपाईँका हामीले गरिब विपन्न जो बच्चा छ त्यसलाई स्टेसनरी सामान, तपाईँका पोसाकहरू र झोलाहरू चाहिँ वितरण हामी प्रत्येक साल गर्छौँ शिक्षामा। र शिक्षामा मैले अब सरस्वती माध्यमिक विद्यालय उसमा कालिकाको पनि तपाईँको राम्रै काम हामीले गरे, तपाईँको उसमा हरेक मन्टेश्वरीको सामानहरू वितरण गरे अनि तपाईँको त्यहाँका अब भवनहरू पनि निर्माण गरे, तपाईँको अब धाराको पनि हरेक चिज गरिरहेछौँ। र यसमा पनि सरस्वती माध्यमिक विद्यालयमा पनि राम्रो शिक्षाको एक वर्ष त तपाईँको मोटिभेसनल क्लास छत्रमल्लको उसबाट चाहिँ हामीले सञ्चालन गरेका थियौँ र त्यसमा चाहिँ तपाईँको अब ल्यापटपदेखि लिएर धेरै चिज चाहिँ हामीले त्यसलाई राम्रो बनाउनको लागि चाहिँ हामी सहयोग गरेको छौँ। ज्येष्ठ नागरिकलाई तपाईँको अब त्यसरी त खास हाम्रो यो कार्यक्रम अब डोरो पनि हुन सक्छ होइन, त्यसमा के थियो भने नागरिक ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उसमा तपाईँको योभन्दा पहिला अब गाउँपालिकाले प्रत्येक साल गर्छ अनि त्यसमा डोरो भयो भने हामी वाराबाट गर्न मिल्दैन र उनीहरूलाई चाहिँ हामी पालिकाबाट नै राम्रो चाहिँ अब सम्मान गरेका छौँ भन्नु। तपाईँको त्यो जाडो महिनामा न्यानो कपडाहरू अनि गर्मी महिनामा छाता साटा वितरण चाहिँ हामी गरेका छौँ।
1: अनि तपाईँ वडा अध्यक्ष भएर काम गरिरहँदा यति धेरै काम गर्नुभयो, यी कामहरू गरिरहँदा कतिको सजिलो अप्ठ्यारो, केही समस्या चुनौतीहरू भयो या भएन?
0: सबभन्दा पहिला म के भन्न चाहन्छु भने अब मान्छे परिवर्तन चाहन्छ, परिवर्तनको साथसाथैमा कोबाट परिवर्तन गर्ने भन्ने चाहिँ त्यो बुझ्न सकिरहेको होइन। अब हामी एकअर्कालाई गाली गर्छौँ, अब जनताले नेतालाई गाली गर्छ, नेताले अब कर्मचारीलाई पनि हुन सक्छ, जनतालाई पनि हुन सक्छ, अब धेरै कुराहरू छ, यो चाहिँ बुझाएको कमीले गर्दा होला जस्तो लाग्छ। र यसमा के छ भनेपछि विकास सबैलाई चाहिएको छ, विकास गर्ने क्रममा चाहिँ अब मेरो चाहिँ एक सुता चाहिँ कट्नु भएन भन्ने मानसिकता छ, अब त्यो अलिअलि विवादहरू आउँछ तर यसमा पनि अब जनताहरूले साथ दिएर नै हामी काम गरिरहेछ। धेरै अब चुनौतीहरू छैन, राम्रै छ।
1: निर्वाचित भएर त कति बाचाहरू पनि गर्नुभएको थियो होला समुदायमा जनतासँग, त्यो जनताको अपेक्षा अनुसार कतिको काम गर्न सकियो या सकिएन?
0: यसमा के छ भनेपछि हामीले काम गर्छौ भन्ने उद्देश्यले आएको हो, जनताले पनि यो मान्छे काम गर्छ भनेर जिताएको हो। तर त्यो बीचमा के छ भनेपछि हामीले आफूले गरेको बाचामा काम त हामी 75% काम गरिसकेको छौ। र त्यसमा के छ भनेपछि अब ठ्याक्कै तपाईँको योभन्दा पहिला 74 का बेलामा चाहिँ बजेट भसक्कै आएको थियो, तर अहिले के भयो भने तपाईँको 60% बजेट घटेर आएको कारणले गर्दा अब त्यति विकास भौतिक पूर्वाधारका कामहरू हामी त्यति गर्न सकेन। तर यो वाराभित्र भएको उसमा चाहिँ हामीले हसमुख सेवा नै दिएको छौ।
1: भनेपछि बजेटको अभावले सोचे जस्तो काम गर्न सकिएन,
0: बजेटको अभावले सोचे जस्तो काम गर्न सकिएन।
1: अब के छ आगामी दिनको योजना, यो वडालाई अझ राम्रो बनाउँछु भन्ने?
0: आगामी दिनको योजना त म के भन्न चाहन्छु भने अब विकास त तपाईँको हुँदै गर्छ, त्यसमा कुनै समस्या छैन। किनभने यो पहिलेदेखि हामीले जानेका अब हाम्रो 42 वर्ष भइसक्यो, 42 वर्ष भित्रमा चाहिँ कस्तो कस्तो संरचनाहरू थियो त्यो देखे हामी। त्यहाँबाट हुँदै गर्दा ढुलोमा खेलेर हामी विद्यालय गयौँ, त्यहाँबाट ग्राइबिल देखे, ग्राइबिलबाट कालो पत्रे भयो, अब तपाईँका घर अब खरबाट भएर चाहिँ छानो हुँदै मान्छे अब 2-3 तलाको घर बनाइसकेका छन्। विकास त धेरै भइसकेको छ, तर यो बीचमा के छ भनेपछि अहिलेको अवस्थामा के छ भने हामीले के सोच्नुपर्छ भने हामी के का लागि जन्मिएको छौं र हाम्रो उद्देश्य के हो र हामी के गर्नुपर्ने छ। त्यसमा हामी सबैले म आफूलाई पनि सक्षम बनाउँछु, आफ्नो घरलाई पनि सक्षम बनाउँछु र आफ्नो गाउँलाई सक्षम बनाउँछु र आफ्नो देशलाई म सक्षम बनाउँछु। त्यसमा मेरो भूमिका के छ, त्यसमा सरकारले दिएको 20% श्रमदानलाई नै चाहिँ सम्मान गरेर सबै जनताले अगाडि बढ्यो भने पक्कै नै राम्रो हुन्छ भन्ने अपेक्षा हो। र यसमा म उहाँहरूसँग अनुरोध पनि त्यही छ, यदि गरौँ भने सबैजना हातेमालो गरेर गरौँ र सबैजना लागौँ। सबैजना लागेपछि विकास गर्ने कुरा ठुलो हुँदैन, विकास हुन्छ। यदि सबैजना नकारात्मक सोचेर गयो भने जति सुकै मान्छे आए पनि विकास हुने सम्भावना छैन।
1: चालु आवामा कस्ता कस्ता कार्यक्रमहरू रहेको छ?
0: अब अहिले चालु आवामा हामीले अब कार्यक्रम तपाईँको धेरै ठुला छैन, अब 25 लाखको हो। अब 25 लाख भित्रमा चाहिँ हामीले गरेका अब त्यो गाउँ प्रवर्धन कार्यक्रम एउटा छ, अनि ग्राइबिलहरू छ, अनि तपाईँको वार्ड नम्बर 1 को मरुवामा छ, अनि तपाईँको थोरैया पूर्व मन्दिर के अरे मार्बलहरू छ, अनि तपाईँको होम पाइपहरू छ, अनि तपाईँको धर्मपुरको शमशान घाटमा एउटा बोरिङ छ, अनि त्यही धर्मपुरको सामुदायिक भवनिर एउटा सानो के अरे भनौँ त्यो छ, अनि त्यति हो कार्यक्रम। यो अब ठुलो कार्यक्रमहरू केही छैन।
1: यो आर्थिक वर्ष त अब करिब करिब अन्तिम आर्थिक वर्ष नै भन्नु पर्यो होइन, यसरी काम गरिरहँदा चाहिँ तपाईँ आफैमा चाहिँ के सिकाइ भयो, के अनुभव गर्नुभयो त?
0: अब अनुभव भनेपछि अब यही होस्, अब अहिले हल्का भनौ सिकाइमा अब यसरी गर्नुपर्छ भन्ने कुरा हुन्छ, तर अब अहिलेको अवस्था देखेर अब के भन्नु, त्यही हो धेरै भन्नु।
1: जस्तो अब मैले चाहिँ यस्तो सोचेको थिएँ, यस्तो गर्छु भन्ने लागेको थियो तर त्यो गर्न सकिएन भन्ने छ, या सोचेकै थिएन तर यो चाहिँ एकदम राम्रो गए भन्ने त्यस्तो केही छ कि?
0: अब त्यसमा तपाईँको के छ भनेपछि अब गर्ने इच्छा त धेरै थियो तपाईँको, त्यसमा अब सबभन्दा धेरै त हामीले के भनौँ भनेपछि अब वारा कार्यालय भए तापनि हामीले त्यो वारा कार्यालय गाउँपालिकालाई हस्तान्तरण गरेर त्यो राम्रो काम गरेको छौँ। र अर्को कुरा के छ भनेपछि हाम्रै वारामा चाहिँ तपाईँको अब प्रशासकीय भवन बनिरहेछ, अनि यसमा राम्रो काम भनेको हामीले अब दुर्गोली चौराको एउटा पहिचान सहितको मूर्तिहरू राखिएको छ, अनि तपाईँको त्यो चाहिँ गरेको छौँ, त्यो एउटा अनुभूति छ। र अर्को कुरा के छ भनेपछि सोचे अनुसारले बजेट आइदिएको भए राम्रो काम गर्थे भन्ने कुरा थियो। र यसमा के छ भनेपछि हाम्रो उसमा नाटावाद कृपावादमा चाहिँ हामी कहिले गएन, त्यो चाहिँ मेरो लागि राम्रो कुरा हो भन्ने लाग्छ।
1: जस्तो गर्नै सकिएन, यो चाहिँ गर्न खोजेको थिए, गर्न खोजेको तर गर्नै नसकिएको योजना पनि छ?
0: अब गर्न खोजेको त थिएँ, अब गर्ने खालको योजना पनि गर्न योजना छ, तर के गर्ने अब बजेटै नभएको कारणले गर्दा त्यसमा अब धेरै फोकस किन दिने भन्ने कुरा हो। अब 8 महिना छ, 8 महिना 6-7-8 महिना भनौँ, 6-7-8 महिनामा हामीले अब त्यति मात्रै हो, यो वार्ड कार्यालयबाट चाहिँ कसरी सेवा सुविधाहरू दिन सकिन्छ, अब भौतिक पूर्वाधारको त म सक्दैन जे छ जति छ हामीले प्रत्येक सालमा समयमै हामीले चाहिँ योजनाहरू चाहिँ पूरा गरेको छौँ र समयमा हामीले किसानहरूलाई बिउ बिजनहरू उपलब्ध गराएको छौँ त्यो नै सबभन्दा ठुलो कुरा हो र यसमा हामीले अहिलेको उसमा पनि तपाईँको छ सात महिनाभित्रमा हामी जनतालाई कसरी सेवा दिने जनताहरूलाई चाहिँ कसरी उनीहरूलाई सकारात्मक रूपमा लग्ने भन्ने
1: जस्तो अब यो विकास निर्माणको काममा त जनपेक्षा अनुसार बजेटको अभावले गर्न सकिएन भन्ने कुरो रह्यो अब जनताको सहयोग चाहिँ कस्तो पाउनुभयो
0: जनताको सहयोग चाहिँ राम्रै पाएको छौँ हामीले हाम्रो यहाँको त्यो जनता वार्ड नम्बर एकको जनता एकदम राम्रो छन् इमान्दार छन् उहाँहरूको सहयोग छ साथ छ तर कहिले काहीँ के छ भनेपछि अब यो पूर्वाधारको काम गर्दाखेरि अब मनमुटावमा आउँछन् तर पनि साथ दिया छन् राम्रै छ राम्रै सहयोग छ
1: थोरै मैले संस्कृति संरक्षणको कुरालाई जोड्न चाहन्छु वडा नम्बर एकले चाहिँ संस्कृति संरक्षण सम्बन्धी पनि केही कार्यक्रमहरू गरेको छ
0: संस्कृति संरक्षणमा त हामी प्रत्येक वर्ष गरिरहेछौँ तपाईँका अब ऐटवारी कार्यक्रममा पनि ऐटवारी अनि के अरे तपाईँको अष्टिङ्की कोषमा पनि गरिरहेछौँ दसैँको पनि गरिरहेछौँ माघको पनि गरिरहेछौँ अनि तपाईँको यो हाम्रो यहाँको समुदायको जति छ उहाँहरूको माग अनुसार नै हामी कार्यक्रम राम्रो नै गरिरहेछौँ
1: भनेपछि विभिन्न जात जातिकै संस्कृति संरक्षणको लागि काम गरिरहेछ
0: यसमा
1: जस्तो
0: दुई मात्रै छैन जस्तो कि अब तपाईँका टिज क भयो अनि तपाईँका फुटला नाच भयो तपाईँका यो भुवा नाच भयो हाम्रो ठारूहरूको तपाईँका अब हरेक झुम्राहरू छ अनि जति जे छ त्यसलाई चाहिँ हामीले राम्रोसँग त्यसलाई जगेर्ना गरेर नै गरिरहेछौँ र यो बेला तपाईँको हामीहरूले नै प्रोत्साहन दिएर राम्रो अहिले त्यो गुरियाको कार्यक्रम गरे गुरियामा पनि राम्रै कार्यक्रम भएको छ
1: करिब करिब हामी चाहिँ कुराकानीको अन्तिम तिनतिर आइपुगेका छौँ केही छ मैले यहाँलाई सोध्नै छुटाएको यहाँले भन्नै पर्ने कुरा
0: धेरै कुरो त भनिसकेको छ अब यसमा सबभन्दा ठुलो भनेको म भन्नुपर्ने समुदायलाई के छ भनेपछि योभन्दा पहिलाको हाम्रो भावी सन्ततिहरू छन् तिनीहरूले चाहिँ कस्तो लटमा गइरहेको छन् त्यसमा तिनीहरूको गल्ती छैन गल्ती भनेको हामी अभिभावकको छ हामी अभिभावकले हाम्रो सन्तान राम्रो होस् भन्ने उद्देश्यले चाहिँ जन्माएको हौ र तिनलाई हेरदेख गर्ने तिनीहरूको भावुकतालाई बुझ्ने तिनीहरूलाई कसरी मितव्याहत गर्ने भन्ने किसिममा जानुपर्छ भन्ने म अभिभावकहरूसँग मेरो अनुरोध हो र अर्को कुरा एकदम ठुला यो ड्रगिसमा फँसिरहेछन् ठुला ठुला घटना भइरहेछ जस्तो कि अहिले गरिमा चौधरीको कुरा आउँछ तीन वर्षको बच्चालाई चाहिँ त्यस्तो भएको छ र त्यो त्यहाँ भएको यहाँ त्यस्तो घटना नहोस् भनेर चाहिँ म अभिभावकहरूसँग के अनुरोध गर्न चाहन्छु भने आफ्नो बच्चालाई साँझ बिहान हेर्दै हेर्नुहोस् मेरो बच्चा कता गइरहेछ र मेरो बच्चाको व्यवहार कस्तो छ र मेरो बच्चाले चाहिँ त्यो व्यवहारमा कतिको फरक छ त्यसलाई चाहिँ औल्याएर हेरेर सजग भएर हामी सबै आउने भावीलाई चाहिँ राम्रो वातावरणमा दिन सक्यौँ भने त्यो हाम्रो समाज राम्रो हुन्छ यदि त्यसलाई चाहिँ हामी अभिभावकले म तिनीहरूको युवाहरूको गल्ती मान्दैन गल्ती भनेको हामी अभिभावक हामी आफै आफ्नो स्वार्थको लागि चाहिँ बच्चालाई हेर्न सकिरहेको छैनौँ र ती हेर्न नसकेको कारणले गर्दा यो समाजमा त्यस्तो अप्रिय घटनाहरू घट्छ त्यसलाई चाहिँ म यो समुदायलाई त्यही अनुरोध गर्न चाहन्छु र अर्को कुरा के छ भनेपछि यो विकासको क्रममा हामी सबैजनाले नकारात्मक नसोचेर सकारात्मक रूपमा सोचेर हामी कुनै पनि कार्यक्रम कुनै पनि कार्यक्रम होस् या पूर्वाधारको कुरा होस् या तपाईँका यहाँका सेवा सुविधाका कुरा होस् त्यसमा चाहिँ सबैजना हातेमालो गरेर अगाडि बढौं त्यसपछि हाम्रो ठाउँको विकास हुन्छ भन्ने मेरो भनाइ यति नै हो धन्यवाद
1: समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
0: हस् धन्यवाद
2: अब कार्यक्रममा प्रस्तुत गर्दैछौ जनावाज आजको जनावाजमा जानकी गाउँपालिकाबाट पाएको सेवा कस्तो छ भनी केही नागरिकलाई सोधेका छौ
3: म नाउँ बसन्ती कुमारी डङ्गौरा थारू मोटीनगर स्कुल टाँडी बढेके देखाइ अब छिटो अब जस्तै लाइन सेटो दिना पालिक पाला टाइम अनुसार बढेके बुझेथै अब जस्तै कुछ एक बाट से झगडै हुँदैन त सल्लाह सुझाव देखाइ त एसी करबो त एसी खुके बढेके बुझेथै
4: मोरिक नाउँ पुनम चौधरी हो मैं मोटी नगर स्कूल टारी के बीट हूँ। टाइम में तो जितने का सेवा सुविधा हो गई थी कबू कबू सगरी बकरी लाख दवाई कबू कबू टाली मोली माई।
5: मेरा नाम सुष्मिता चौधरी हो दुबारा साथ मर गए आज मोटी नगर स्कूल टारी हमारे घर टाली मोली में आये तो है जानकारी देते है तो आई थी तीन तरकारी कुछ आये जिससे की सीखा बी ए बालक के आये तो बैठी।
6: मोर नाम भोकूलाल शिक्षक की बस्ती सात सेवा सुविधा देखें सब कुछ जैसे मैंने मांग कर भी तो बहुत ठंड मांग कर वो तो कहाँ पे वो यहाँ आये में तो वैसे तो अभी तक आज घड़ी तक मजे के काम करते हैं मजे के समझे थे बुझे थे ठीक है ठीक है बता पढ़ा दो।
7: मेरा नाम तुलसी बिलासपुर पालिका को सेवा तो पहला तो आये थे न एक पल्ट तो हमारे गाँव में तो कई पी गया थे न रोड पे जैसे उगया था ये आयो अंत अंत उगर हमारे उसमें तो कई पी सुविधा थे आजकल अलि लाइट लगाई दी रोड बने तस्ते एकदम न तेम गाड़ी मोटर रामसित जानी सुविधा हो खाल्टा खुल्टी यो यहाँ आए पी काम तो पैला पैला तो यो आजकल तो अब अलि काम कर समझाइए यो यो सोधे भो काम यो
8: नोरिक नाम ज्योतिष चौधरी जानकी सात लटकनिया मई नगर प्रहरी काम से इनसे पहले अभी नहीं खास उसी काम नहीं करल तो नहीं सेवा सुविधा तो बढ़िया लागत इसी के टाइम में भी तो समझा के देते हैं।
9: अरुण चौधरी लटकनी सेवा सुविधा तो अब बढ़िया लागल कह दी अब आजकल बढ़िया सब सुविधा बा सब चीज बढ़िया काम हुई थी कह दी टाइम में कॉलेज के टाइम में मैनेजमेंट बा काम हुई थी बा।
10: मोर नाम ज्योति चौधरी मोटी नगर मजे बा आई वो तो बता रहे थे कैसा हाल गई के कहाँ जना हो कब से कैसे कहला ठीक है क्या काम से व्यवहार में मजा
11: वही हो कब काल टाली मोली में चल जी अली दस पाँच मिनट को हो अब यही बोले बोटो अब यही अना अली टाइम लगते या तो वही ठाव जाए पड़त जहाँ वहाँ उकरन की मीटिंग वीटिंग वही कर देते हैं टाइम टू टाइम अखिस भर हमारी स्वास्थ्य चौकी को अब स्वयं सेवी कन के चाहे का महीन अप्ठारो लागत की अब फिर से वितरण ना हुई ना टाइम में दे नहीं पाए थे अब के कर गलती में नहीं पटा।
12: मेरा नाम गणेश उपाध्याय जाने की एक दुर्गौली गुजर अटोल ठीक है अलसम सुविधा पाइक भनम अब कुछ प्राविधिक कारण अथवा हम कागजात डकुमेन्टर नमिले नहुन तो अलग बेगले भिन्न क्रा भो हम प्रक्रिया मिलिया कागजात सब छो बाधा अवरोध कुछ अलसम समयमें भैर
2: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता पनि विदा हुन्छु। नमस्कार।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मुनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मुनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मुनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मुनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: अहँ हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट, न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान।

0: मक सधैं आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
2: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868000008 र 9825637772।

0: राष्ट्र फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुनेको, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढिन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सर्फरोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: चर्पी भरगिल का करना हो का?
4: चर्पी भरलो से फिर का चिंता? आदित्य सेफ्टी टेंकी सरसफाई में फोन करी, आ बाक सरसफाई कई दी।
3: फोन नंबर कटा हो त?
4: ली डायल करी 97 620 20 300।
3: हेलो, आदित्य सेफ्टी टेंकी सरसफाई हो? महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा।
4: अपनौ कन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की, गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकलसे आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झबे। संचालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620300 98656 92026।

एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी घुवाज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा निपैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा स्तर तुहार रामपुरान दिदी ये नै सामुएल ज्वेलर्स म से गहना बनाका आन्छे के कत्रा सुघर बनाका अनला बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आऊ जाइका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239261
2: सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
3: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
4: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
0: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
2: भनेदेखि सबै कुरा पाउने रहेछ
5: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस
6: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
5: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844848673 र 9814680204

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
8: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
9: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
10: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
9: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
10: बेसरी टाउको दुख्ने,
9: उच्च ज्वरो आउने, बेहोश हुने,
10: घाँटी अररो कडा हुने,
9: कम्पन हुने,
10: पक्षघात हुने
9: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
10: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
9: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
10: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
9: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
10: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
9: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
10: सधैं झुल टाँगेर सुत्ने गरौं।
9: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
11: स्वास्थ्य कार्यालय कैलाली।
12: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुन चाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चप्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: अरेल्ला सुन चाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810635347।
2: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
2: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार। सम्पर्क नम्बर 9868442108, 9846239261।
5: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
6: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।

0: कितना ले लीते
1: एंसल पैक किन लीते जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर तक ले लीते कैश फिर तक ले लीते
1: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
2: जय भोले बम बम भोले
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी छड्के तिलरी रामलीला झुम्का पिजडा झुम्का बाला औठी पेण्डल चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: दुर्गा ज्वेलर्स बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली सञ्चालक देव बहादुर सुनार सम्पर्क नम्बर 98 68 40 16 60।
5: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98 0 17 10 6 72।
9: स्वास्थ्यका लागि पानी

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्त 60 उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 त ब्लक नम्बर 14 रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848-40-22-41।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि 4 आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
0: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 9844-40-19।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: लाउन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
2: विपद बारे चासो राखौं, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो
1: कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
6: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
5: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
6: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
5: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
6: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
7: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिना रासनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98-688-14-799 98-24-60-25-32 अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98-24-67-28-25

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
6: होइन चाइनिजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ त एक्लो कहाँ छस् र यार, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छस्।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर

0: सोची सकिसस्तै यार, अब म पनि कुलत छोड्छु। आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
1: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एक मात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एक मात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
9: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
9: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
10: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्ना पुनमगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। रसुवाबाड़ीमा परि मृत्यु भएका 903 जनाको शव भेटियो। 4000 भन्दा बढ़ी सम्पर्कविहीनको खोजी कार्य जारी। 6 दिनसम्म रसुवाबाड़ीका कारण सम्पर्कविहीन भएका आफन्त सम्पर्कमा नआएपछि टीकापुरका नागरिक पीड़ामा। सुदूरपश्चिमका 140 जना अझै सम्पर्कविहीन। अब मध्याह्न खबर विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रसुवा बाढ़ीमा परि हालसम्म 903 जनाको निधन भएको पुष्टि गरेको छ। उक्त बाढ़ीमा परि हालसम्म 267 जना व्यक्ति घाइते भएको जानकारी दिँदै प्राधिकरणले करिब 4347 जना सम्पर्कविहीन रहेको जनाएको छ। बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवन लगायत जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतले प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सहित 20,899 सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोमा फँसेका हालसम्म 10,459 जनाको उद्धार गरिएको छ। प्राधिकरणका अनुसार नेपाली सेनाले हेलिकप्टर मार्फत 3,344 नेपाली नागरिक र 252 विदेशी नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। त्यसका लागि हालसम्म 411 पटक हवाई उडान गरिएको प्राधिकरणले जनाएको छ। सरकारले मुख्य प्रभावित रसुवामा रू 1 करोड़, नुवाकोटमा रू 1 करोड़ र धादिङमा रू 5 लाख नगद राहत सहयोग उपलब्ध गराएको छ। साथै प्रभावित 15 पालिकालाई रू 6,75,00,000 उपलब्ध गराइएको जानकारी दिइएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खाद्यान्न, गैर खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री समेत पठाउने काम भइरहेको छ। 6 दिनसम्म रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका आफन्त सम्पर्कमा नआएपछि टीकापुरका नागरिक पीड़ामा बसिरहेका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि टीकापुर, जानकी, जोशीपुर लगायत सुदूरपश्चिम प्रदेशका 140 जना अझै सम्पर्कविहीन रहेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार बाढ़ीपछि सुदूरपश्चिमका 176 जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये 36 जना परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेका छन्। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम बहादुर विष्टले बाढ़ीपछि सम्पर्कविहीन भएका 176 जना मध्ये 36 जना सम्पर्कमा आएको जानकारी दिनुभयो। अझै सम्पर्कविहीन रहेका 140 जनाको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रदेश प्रहरीले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा रहेका सुदूरपश्चिमका नागरिकको अवस्थाबारे थप विवरण संकलन तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रसुवामा आएको बाढ़ी प्रभावितहरूलाई सहयोग हुने गरी टीकापुरमा राहत संकलन अभियान शुरू गरिएको छ। नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाको समन्वयमा युवाहरूको अग्रसरतामा राहत संकलन कार्यक्रम गरिएको हो। टीकापुरका व्यवसायीहरूले आफूसँग भएको नगद तथा लत्ता कपड़ा सहयोग गरेका छन्। संकलित सामग्रीलाई नेपाल रेडक्रस सोसाइटीद्वारा रसुवाको बाढ़ी पीड़ितसम्म पुर्याउने नेपाल रेडक्रस सोसाइटी टीकापुर पालिका संयोजक धर्मराज शर्माले जानकारी दिनुभयो। उहाँले राष्ट्रिय विपत्ति को यो अभियानमा जोड़िन सबैलाई आग्रह गर्नुभयो। यस्तै टीकापुर उद्योग वाणिज्य संघले रसुवामा आएको बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग रकम घोषणा गरेको छ। संघको हिज बसेको कार्यसमिति बैठकले बाढ़ी पीड़ितहरूको सहयोगका लागि 1,11,111 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष सन्तोष खड्काले आर्थिक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो। संघले सरकारले बाढ़ी पीड़ित को व्यवस्थापन लगायतका क्षेत्रमा गरिरहेको पहल कदमीलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको बताएको छ। मध्याह खबरमा मनसूनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
1: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
1: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
1: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
1: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
1: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ सरेको छ। अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र पश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुनेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। टिकापुर नगरपालिकाको वडा नम्बर 5 हात्तीले नागरिकको खेतीबाली र अन्य संरचनामा पुगाएको क्षतिको राष्ट्रिय बर्दिया निकुञ्जको टोलीले स्थलगत निरीक्षण गरेको छ। हात्तीले गरेको क्षति निरीक्षण गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले हात्तीको पनि पुर्खा रहेको बताउँदै हात्ती मानिससँग पहिलेदेखि नै नजिक भएकाले मानिसले नजिक नजिक आउने गरेको बताउँदै खानेकुरा धेरै चाहिँदा अन्नबाली र अन्य ठाउँमा क्षति गर्ने गरेको बताउनुभयो। राष्ट्रिय निकुञ्जका पूर्व कर्मचारी डाक्टर रमेश थापाले बाली जोगाउन किसानले बीमा जस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगारजीले स्थानीय नागरिक जंगली जनावरका कारण समस्या झेलिरहेकाले समस्या समाधान गरिदिन अनुरोध गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायतको सहभागिता थियो। आज भोलि दैनिक जसो रातिको समयमा वडा नम्बर 5 सिमरेनी, शाहीपुर, कर्मीडाँडा, नुक्लीपुर लगायतका क्षेत्रमा हात्तीले सताउने गरेको छ। हात्तीले रातिको समयमा गाउँमा आएर घर भत्काउने, किसानहरूका धानबाली, केराबाली नष्ट गर्ने गरेको छ। राति राति हात्ती आएर सताउने गरेका कारण यहाँका नागरिकहरू त्रसित भएका र आगो बालेर भाँडाकुँडा ठटाएर बस्ने गरेका छन्। जमरा शाखा सिंचाई प्रणाली तथा जल उपभोक्ता संस्था टीकापुरको छैठौं चुनावी साधारण सभा शुरू भएको छ। हिजो उद्घाटन भएको साधारण सभामा आज निर्वाचन हुने भएको छ। साधारण सभा उद्घाटनपछि बन्द सत्र सम्पन्न भइसकेको र हिजै साँझदेखि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अगाडि बढ़िसकेको छ। हिजै साँझ निर्वाचन समितिले मतदाता नामावली सहित निर्वाचनका कार्यक्रम सार्वजनिक गरिसकेको छ। नयाँ नेतृत्व चयनका लागि बिहान 11 बजेदेखि चुनावी प्रक्रिया शुरू भएको निर्वाचन समितिका सदस्य दामोदर खड्काले जानकारी दिनुभयो। साधारण सभाले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। चुनावी प्रक्रियामा 48 जना पार्षद र 58 जना भरघर र 15 जना उपशाखा कुलाका सदस्यहरूले नयाँ नेतृत्व चयन गर्नेछ। मध्याह खबरमा अरू खबर बाँकी नै छ। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
5: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बुट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
6: टीकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। कैलालीको टीकापुरका 3 किशोर लागु औषध सहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका 3 शंकरपुरबाट अवैध लागू औषध खैरो हिरोइन 810 मिलिग्राम सहित सोही ठाउँ बस्ने 18 वर्षीय 2 जना किशोर परेका छन्। ती दुवै किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यसै गरी टीकापुर नगरपालिका 1 समितिपुरबाट अवैध लागू औषध खैरो हिरोइन 910 मिलिग्राम सहित सोही ठाउँ बस्ने 16 वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ। यसै समाचार सँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। रसुवाबाड़ीमा परि मृत्यु भएका 903 जनाको शव भेटियो, 4,000 भन्दा बढ़ी सम्पर्कविहीन, सम्पर्कविहीनको खोजी कार्य जारी। 6 दिनसम्म रसुवाबाड़ीका कारण सम्पर्कविहीन भएका आफन्त सम्पर्कमा नआएपछि टीकापुरका नागरिक पीड़ामा, सुदूरपश्चिमका 140 जना अझै सम्पर्कविहीन। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्ना पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
8: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
9: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
9: के गर्छ र सन मेडिकेयरले
10: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेन्क्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
9: यति गरेपछि धेरै राहत हुने रहेछ त
10: हो कान्छा अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
9: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा हो
11: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
12: त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
11: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
12: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गएछौ भइहाल्यो
13: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
14: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठक्रला रोड टिकापुर कैलाली
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
6: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
7: यही भडौ 20 गते शनिबारका दिन
8: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
8: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
7: डाक्टर आउने दिन यही भडौ 20 गते शनिबार।
9: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
4: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए एभ्रीलाको कुरा गरेको हो, त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9870106772। स्वास्थ्यका लागि पानी।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
5: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
4: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
5: महिनाको महिनावारी गडबडीको समस्या
4: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
5: पेट सम्बन्धी सम्पूर्ण समस्या
4: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
5: ईसीजी सेवा
4: डिजिटल एक्सरे सेवा
5: र प्रयोगशाला ल्याब सेवा।
4: फोन नम्बर 9844-27359 र 9848-42-73। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
2: आफ्ना कान्छा भाइको बिहे नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
2: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
3: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2031।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: फे चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटा हो तो
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: कन्थे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 वो 98 6 56 92 026
2: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
3: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ
2: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
3: अनि सुधार घेरामा बसेको बेला कसको पो कमाई हुन्छ त जब म निस्के काम गर्न थाले अनि पो कमाई छ त यो कमाई पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
2: ओहो तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अरेल्ला सुनचाँदी पसलमा छड्के तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चक्की, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनु।
0: अरेन्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल शैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगल शैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628825।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेस्तरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624073।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छटके तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9864040।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
4: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484-40019।

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही भदौ 20 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 7372।

0: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
1: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
0: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
1: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
0: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल, सम्पर्क नम्बर 9848 5169 64।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर कैलाली संचालक दुर्बा सुनार।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टिकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुबथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालले छिटो नलाग्यो हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।

0: भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
1: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
2: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
3: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
0: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844 27 359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: क्याश फिर्ता लिनुभयो त
1: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: जन्म मृत्यु विवाह बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिन भित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
3: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147199, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
5: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष सुरेश कुमार चौधरीसँग गरिएको कुराकानी र जनावास प्रस्तुत गर्दैछौ। पछिल्लो समय जानकी गाउँपालिकाका वडामा सम्पन्न भएका योजना, आयोजना र क्रियाकलाप सम्बन्धी वडाध्यक्षहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्दै आएका छौ। आजको कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 1 ले भौतिक पूर्वाधार विकाससँगै विगतदेखि वडाका कृषकलाई अनुदानमा धानको बिउ, गहुँको बिउ वितरण लगायतको कार्यक्रम गर्दै आएको छ। आजको कार्यक्रममा यसै विषयमा वडाध्यक्ष सुरेश कुमार चौधरीसँग कुराकानी गरेका छौ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
1: यहाँलाई कार्यक्रममा स्वागत छ। तपाईँ चाहिँ निर्वाचित भएर आएको 4 वर्ष पूरा भएर अहिले 5औं वर्षको दौरानमा हुनुहुन्छ। यो 5 वर्षको अवधिमा जानकी गाउँपालिका वडा नम्बर 1 मा भएका योजना निर्माण सम्बन्धीका कामहरू के छ, के भयो अहिलेसम्म?
2: सर्वप्रथम त म हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु। यहाँले एउटा महत्वपूर्ण प्रश्न सोध्नुभयो। यसमा अब हामी निर्वाचित भएर आइसकेपछि अब तपाईँको 4 वर्षको उसमा 10 वटा के अरे 11 वटा कालो पत्र गरे, त्यसपछि अब ग्राई बिलहरू पनि गरे। अनि यसमा सबभन्दा धेरै महत्वपूर्ण के थियो भने कृषिमा कति हामी 25% कृषिमा लगानी लगाए र त्यसमा अब बिउ प्रवर्धनको कुरा भयो, अनि तपाईँका कृषि सम्बन्धी तालिमको कुरा भयो, अनि तपाईँको अनुदानको कुरा भयो। त्यसमा 4 वर्षभित्रमा हामीले समयमा उहाँहरूले चाहिँ उपलब्ध गराएका थियौं र गत वर्ष चाहिँ हामीले 14 वटा पावर टिलर ट्रेक्टर उपलब्ध गरे, पावर टिलर मिनी टिलर तपाईँको ती डिजलबाट चल्ने मिनी टिलर ट्रेक्टर अनुदानमा दिए। र अर्को विपदमा तपाईँको पहिलेदेखि थियो विपदमा पनि हरेक ठाउँ ठाउँमा हामी जनचेतनामूलक कार्यक्रम अनि तपाईँका तिनीहरूलाई अभ्यासहरू नमुना अभ्यासहरू गराए र यसमा धेरै कुराहरू के छ भनेपछि जनचेतनामूलक कार्यक्रम अब जनतालाई कसरी उनीहरूलाई अग्रसर बनाउने, कसरी सकारात्मक लग्ने भन्ने कुरामा चाहिँ हामीले धेरै सिपमूलक कार्यक्रमहरू पनि गरे, जस्तो कार ड्राइभिङ अनि तपाईँका सिलाइ कटाई, तपाईँका मोटरसाइकल रिपेयरिङ अनि अरू त्यो बङ्गुर पालन के छ त्यो चाहिँ हामीले तालिमहरू दिलाए। र अर्को हामीले महत्वपूर्ण कुरा तपाईँका साना साना अब धेरै ठुलो त हामीले पुरस्कार दिन सकेन र हामीले उनीहरूको काम अनुसार जस्तो एसीमा वार्ड नम्बर 1 मा टप ल्याउनेलाई चाहिँ पुरस्कार दिए। र अर्को के छ भनेपछि तपाईँको यो बाटोमा प्लास्टिक जन्नेहरू बिना लगानी लगाएर प्लास्टिक जन्ने टिपेर चाहिँ उनीहरूले आफ्नो आय आर्जन बढाइरहेकालाई पनि हामी पुरस्कार गरे। र अर्को चाहिँ तपाईँको बर्गरहरूलाई अग्रसर गराउनका लागि उनीहरूलाई पनि पुरस्कार दिए, उनी अनि मोबाइल वितरण गरे, अनि स्वयंसेविकाहरूलाई साइकल वितरण गरे। र खेलकुदमा पनि हामीले प्रत्येक वर्ष तपाईँको खेलकुद गराइरहेछौ, त्यसमा पनि युवाहरूलाई चाहिँ अब खेलकुदतिर प्रोत्साहित गर्नको लागि, एक्टिभ गर्नको लागि गरिरहेछौ। यो बेला पनि हामी 1,60,000 रुपियाँ खेलकुदको लागि छुट्याएको छौँ।
1: जस्तो 10 वटा चाहिँ कालो पत्रे भन्ने कुरा गर्नुभयो, त्यो चाहिँ कुन कुन टोलमा कहाँ कहाँ भयो त?
2: यो चाहिँ हामीले अब प्रदेशको पनि छ, वाराको पनि छ, गाउँपालिकाको पनि छ। यसमा सर्वप्रथम हामी 2079 सालमा तपाईँका यो के भन्छ तपाईँका रौतान चोकदेखि खेमराजको घरसम्म 1 कालो पत्रे, अर्को चाहिँ टोरैयापुरमा त्यो महेन्द्र शिशु माभिको विद्यालयदेखि किरिमलालको घरसम्म अर्को कालो पत्रे, अनि त्यसपछि किरिमलालको घरदेखि ती सोलापुर जाने बाटोमा कालो पत्रे, अनि तपाईँका यो महेन्द्र बमको घरदेखि तपाईँको यो के अरे यो हेमनाथ उपाध्यायको घरसम्म लगायत हामीले गरेको छौँ, अनि तपाईँको मन्दिरको बाटो जाने बाटोमा
1: जस्तो यहाँले चाहिँ थुप्रै क्रियाकलापहरू गरेको जानकारी गराउनुभयो, जस्तो अनुदानमा पावर टिलरहरू पनि मिनी टिलर पनि वितरण गर्नुभयो, यो चाहिँ कसरी कुन आधारमा वितरण गर्नुभयो त कृषकहरूलाई?
2: यो हामीले 50% गरेको छौँ, 50% हाम्रो 50% चाहिँ कृषकको लगानी हो।
1: कुन उद्देश्यले गर्नुभयो यहाँहरूले?
2: यो अब तपाईँको के छ भनेपछि, अब ठुला किसानहरूले उनीहरूको आफ्नै स्रोत साधनहरू छ, अब सानो किसानहरूले 2 कट्ठादेखि 5 कट्ठा लगाउने तरकारी खेतीदेखि लगाएर उनीहरूले गर्न त खोज्छन्, तर अब उनीहरूलाई चाहिँ एउटा बजेटको अभावले गर्दा अब मेसिनहरू चिज किन्न सक्दैनन्। त्यस कारणले गर्दा साना सानालाई प्रोत्साहन गर्नको लागि हामीले मिनी टिलर पेट्रोल के अरे ट्रेक्टर चाहिँ वितरण गरेका छौँ।
1: कृषिमा पावर टिलर र तालिम मात्र दिनुभयो या अन्यहरू पनि गर्नुभयो?
2: पावर टिलर पनि दिए, अब उसमा गरे त बिउ बिजन पनि तपाईँको समयमै हामी उपलब्ध गराएको छौँ, जस्तो गहुँ प्रबन्धन बिउ बिजन अनि तपाईँका धान प्रबन्धन बिउ बिजन। त्यसमा के छ भनेपछि तपाईँका प्रत्येक टोल टोलमा एनजीओको मार्फत या कृषि शाखाको मार्फत र वाराको मार्फतबाट हामी उहाँहरूलाई के को कस्तो मौसमी खेतीमा कस्तो लगानी लगाउनुपर्छ त कसरी गर्नुपर्छ भनेर हामीले चाहिँ सिएसएसडी सप्रोज नेपाल सहायताले हामी ठाउँ ठाउँ टोल टोलमा गएर उनीहरूलाई प्रोत्साहन र के अरे जनचेतनामूलक कार्य गरेर चाहिँ उनीहरूलाई अग्रसर बनाएको छ र यसमा 4-5 किसानहरूले चाहिँ राम्रो काम गरेको छन्, निरन्तर गरिरहेछन्। उनीहरूले आय आर्जन पनि एक वर्ष मलाउँछौ 7-8 लाख रुपियाँ कमाइरहेछन्।
1: भनेपछि यहाँहरूले तालिम पनि दिनुहोस्, सामग्री पनि वितरण गर्नुहोस्, कृषिलाई चाहिँ अगाडि बढाउने उद्देश्यले। स्वयं सेविकालाई पनि यहाँहरूले साइकल वितरण गर्नु भएको रहेछ, यो चाहिँ किन गर्नुभयो?
2: यो चाहिँ उहाँहरूको माग नै हो, अब हामीले चाहिँ न्यून उसमा भट्टामा काम गरिरहेछौँ, अब उनीहरूको धेरै ठुलो भूमिका पनि छ, अब तपाईँको सुत्केरीमा महिलाको अनि अन्य रोगहरूको टोल टोल गएर उनीहरूले खोप दिनुपर्ने अनि उनीहरूलाई सम्झाउनु पर्ने एउटा गर्नु गर्ने, अब साइकल नभएको कारणले गर्दा हामीलाई अप्ठ्यारो परिरहेछ भनेर त्यो उद्देश्यले चाहिँ उहाँहरूको माग त हामीले 2080 सालमा वितरण गरेका थियौँ।
1: ओडाभित्रका सबै स्वयंसेविकालाई वितरण गर्नुभयो?
2: हजुर, वाराभित्रका 10 वटा स्वयंसेविकालाई हामीले वितरण गरे, अनि बर्गरहरूलाई 2079 सालमा नै मोबाइल दिए हो।
1: त्यो मोबाइल चाहिँ किन वितरण गर्नुभयो बर्गरलाई?
2: अब उनीहरूलाई धेरै कामहरू हुन्छ, जस्तो विपद सम्बन्धीमा अब के अरे सूचना दिनुपर्ने, तपाईँका उनीहरूलाई अब ठाउँ ठाउँमा अब काम पर्ने भएकोले गर्दा हामीले पनि यहाँबाट काम फोन गर्दा अब कहीँ मोबाइलै सम्पर्कविहीन हुन्छ, त्यस कारणले अब छिट्टै उनीहरूलाई चाहिँ सम्पर्कमा आउनको लागि चाहिँ त्यो उद्देश्यले हामीले
1: सूचना प्रवाहको
2: लागि गरे।
1: थोरै मैले भौतिक पूर्वाधारकै कुरालाई जोड्न चाहन्छु, यहाँहरूले सडक मात्र बनाउनु भयो या अन्य पनि निर्माण गर्नुभयो भौतिक पूर्वाधारतर्फ?
2: यसमा तपाईँको हामीले मठ मन्दिरमा पनि लगानी लगाएको छौँ र सामुदायिक भवनमा पनि लगाएको छ, र एउटा सबभन्दा ठुलो तपाईँका 2082 सालको उसमा गाउँ समुदायकै आवाज हो तपाईँका। अब अहिले नै तपाईँले देख्नुभयो सबभन्दा समस्या भनेको तपाईँको रोगबाट, अनि धेरैलाई किडनी खराब, क्यान्सर भएको, प्यारालाइज भएको, तपाईँको सुगर भएको, त्यो धेरै हामीले चाहिँ ती गर्नुपर्ने तपाईँको यहाँबाट सिफारिस गर्नुपर्ने भएको कारणले गर्दा अब यसमा हामीले योग समितिसँग समन्वय गरेर के गर्नुपर्छ त अब कसरी गर्ने हो, यसले पनि तपाईँका धेरै आर्थिक मिसयुज भइरहेको छ, त्यस कारणले यसलाई रोकथाम गर्नको लागि हामीले के गर्नुपर्ने हो भनेर चाहिँ सल्लाह गर्दा नै यसको लागि चाहिँ तपाईँको योग सबभन्दा राम्रो हो, उसबाट चाहिँ उदाहरण पनि छ, धेरैजनाले अब क्यान्सर पीडितले पनि धेरैजना ठिक भएको छन्, त्यस कारणले गर्दा अब योग हेल्पको आवश्यकता छ भनेपछि तपाईँको गत वर्ष 82 उसमा हामीले वारैबाट 10 लाख छुट्याएर त्यो भवनलाई चाहिँ बनाउने प्रयासमा छौँ र जग चाहिँ पूरा भइसकेको छ। यस तपाईँको बजेट कम भएको कारणले गर्दा हामी प्रदेशलाई अनुरोध गरेर उसले चाहिँ 15 लाखसम्म हालेको सहर विकासबाट अवस्था छ।
1: भनेपछि भवन मात्र बन्दैछ कि निरन्तर योग पनि भइरहेको छ?
2: निरन्तर योग भइरहेछ, तपाईँको हरेक दिन भइरहेछ, बिहान आएर स्कुलमा, अब पहिला उनीहरूको छैन सरस्वती माध्यमिक विद्यालयको हललाई चाहिँ प्रयोग गरिरहेछ।
1: अर्को चाहिँ यहाँहरूले क्षमता विकासको तालिम पनि भन्नुभयो, सचेतनाको लागि पनि भन्नुभयो, त्यो चाहिँ कसरी गर्नुभयो, के भयो, कसलाई दिनुभयो?
2: यसमा के छ भनेपछि तपाईँको हामीले सबभन्दा पहिला के हेर्छौँ भने अब यसमा हामीले ती सबभन्दा सुरुमा हाम्रो उद्देश्य के हो भनेपछि बेरोजगार युवाहरूलाई, युवा युवतीहरूलाई चाहिँ अब कसरी उनीहरूलाई आत्मनिर्भरता बनाउने, कसरी बेरोजगारबाट स्वरोजगार बनाउने भन्ने उद्देश्यले थियो। तर त्यो बीचमा के छ भनेपछि अब कोही कस्तो हुन्छ भने जो इच्छुक हामीले यहाँबाट सूचना निकाल्छौ, जो इच्छुक गर्नै म गर्न चाहन्छु भन्ने उद्देश्यले आउँछ भने त्यसलाई चाहिँ त्यही अनुसारले हामीले दिएको छौँ। जस्तो कि तपाईँको यो सिलाइ कटाईको उसमा हामीले सुरुको उसमा 2080 सालमा सिलाइ कटाईको तालिम दिँदाखेरि मसिनको उसमा पनि हामीले दिए, त्यसमा अब 4-5 जना चाहिँ राम्रो काम गरिरहेछन्। र त्यसपछि मोटरसाइकल रिपेयरिङमा पनि तपाईँको अब म गर्छु भन्ने कुरा हामी जबरजस्ती कसैले बोलाएन, सूचना अनुसारले प्रत्येक टोलबाट उनीहरूले छलफल गरे, प्रगतको मार्फतबाट छलफल गरेर उनीहरूले जसले पठायो त्यसलाई हामी गरे, तर 3-4 जना चाहिँ राम्रो काम गरेको छन्। र कार ड्राइभिङ यो 82 सालमा दिएको थिए, 3 जना त लाइसेन्स निकालिसकेका छन्, अरूजना अब प्रयासमा छन् र उनीहरूले पनि राम्रै काम गरिरहेछन् भन्नुहुन्छ।
1: भनेपछि सिपमूलक तालिम लिनुभएका भाइ बहिनीहरूले पनि त्यो चाहिँ निरन्तरता दिनुभएको छ?
2: निरन्तरता छ, 3-4 जना छन्, 10 जना अब हामीले दिएको 12 जना हो, 12 जनामा चाहिँ अब 4-5 जना चाहिँ काम गरिरहेछन्।
1: तालिम मात्र दिनुभयो कि केही स्रोत साधन पनि दिनुभयो उहाँहरूलाई?
2: अब उसमा मोटरसाइकल रिपेयरिङमा चाहिँ हामीले सामानहरू दिए, औजारहरू अब त्यो बनाउनलाई अब तपाईँका टिमका औजार अब पिलास पेसकस के हुन्छ त्यो चाहिँ दिए, तर कार ड्राइभिङको उसमा चाहिँ उनीहरूलाई तालिम दिलाएर त्यसपछि लाइसेन्सको उसमा हामी त्यहाँसम्म पठाएर लाइसेन्स अब पहिलो चोटिमा अब कति 3 जनाले निकाल्यो, त्यसपछि अर्को चोटिमा 2 जना कि 3 जनाले निकाल्यो कार ड्राइभिङ।
1: सिलाइ
2: कटाईमा त हामीले मेसिन पनि दिएको थियौँ 2080 सालमा, अब मेसिन पनि दिए, अब हेर्न पनि जान्छ र अब धेरै उसमा चाहिँ 4-5 जना चाहिँ राम्रो काम गरिरहेछन्।
1: शिक्षा स्वास्थ्यतिर पनि केही कामहरू गर्नुभयो यहाँहरूले?
2: स्वास्थ्यमा हामीले प्रत्येक वर्षमा चाहिँ निरन्तरता तपाईँको मनोपरामर्शको उसमा अनि तपाईँका हरेक पोषणको उसमा चाहिँ हामी यहाँबाट सक्दो 2-4 लाख रुपियाँ चाहिँ हामी प्रत्येक वर्ष छुट्याएका छौँ। र शिक्षामा पनि तपाईँका हामीले गरिब विपन्न जो बच्चा छ त्यसलाई स्टेसनरी सामान तपाईँका पोसाकहरू र झोलाहरू चाहिँ वितरण हामी प्रत्येक साल गर्छौँ शिक्षामा। र शिक्षामा मैले अब सरस्वती माध्यमिक विद्यालय उसमा कालिकाको पनि तपाईँको राम्रै काम हामीले गरे, तपाईँको उसमा हरेक मन्टेश्वरीको सामानहरू वितरण गरे अनि तपाईँको त्यहाँका अब भवनहरू पनि निर्माण गरे, तपाईँको अब धाराको पनि हरेक चिज गरिरहेछौँ। र यसमा पनि सरस्वती माध्यमिक विद्यालयमा पनि राम्रो शिक्षाको एक वर्ष त तपाईँको मोटिभेसनल क्लास छत्रमल्लको उसबाट चाहिँ हामीले सञ्चालन गरेका थियौँ र त्यसमा चाहिँ तपाईँको अब ल्यापटपदेखि लिएर धेरै चिज चाहिँ हामीले त्यसलाई राम्रो बनाउनको लागि चाहिँ हामी सहयोग गरेको छौँ। ज्येष्ठ नागरिकलाई तपाईँको अब त्यसरी त खास हाम्रो यो कार्यक्रम अब डोरो पनि हुन सक्छ होइन, त्यसमा के थियो भने नागरिक ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उसमा तपाईँको योभन्दा पहिला अब गाउँपालिकाले प्रत्येक साल गर्छ अनि त्यसमा डोरो भयो भने हामी उहाँबाट गर्न मिल्दैन, उनीहरूलाई चाहिँ हामी पालिकाबाट नै राम्रो चाहिँ अब सम्मान गरेका छौँ भन्न। तपाईँको त्यो जाडो महिनामा न्यानो कपडाहरू अनि गर्मी महिनामा छाता साटा वितरण चाहिँ हामी गरेका छौँ।
1: अनि तपाईँ वडा अध्यक्ष भएर काम गरिरहँदा यति धेरै काम गर्नुभयो, यी कामहरू गरिरहँदा कतिको सजिलो अप्ठ्यारो केही समस्या चुनौतीहरू भयो या भएन?
2: सबभन्दा पहिला म के भन्न चाहन्छु भने अब मान्छे परिवर्तन चाहन्छ, परिवर्तनको साथसाथैमा कोबाट परिवर्तन गर्ने भन्ने चाहिँ त्यो बुझ्न सकिरहेको होइन। अब हामी एकअर्कालाई गाली गर्छौँ, अब जनताले नेतालाई गाली गर्छ, नेताले अब कर्मचारीलाई पनि हुन सक्छ, जनतालाई पनि हुन सक्छ, अब धेरै कुराहरू छ, यो चाहिँ बुझाएको कमीले गर्दा होला जस्तो लाग्छ। र यसमा के छ भने पछि विकास सबैलाई चाहिएको छ, विकास गर्ने क्रममा चाहिँ अब मेरो चाहिँ एक सुता चाहिँ कट्नु भएन भन्ने मानसिकता छ, अब त्यो अलिअलि विवादहरू आउँछ, तर यसमा पनि अब जनताहरूले साथ दिएर नै हामी काम गरिरहेछ, धेरै चुनौतीहरू छैन, राम्रै छ।
1: निर्वाचित भएर त कति बाचाहरू पनि गर्नुभएको थियो होला समुदायमा जनतासँग, त्यो जनताको अपेक्षा अनुसार कतिको काम गर्न सकियो या सकिएन?
2: यसमा के छ भनेपछि हामीले काम गर्छौ भन्ने उद्देश्यले आएको हो, जनताले पनि यो मान्छे काम गर्छ भनेर जिताएको हो, तर त्यो बीचमा के छ भनेपछि हामीले आफूले गरेको बाचामा काम त हामी 75% काम गरिसकेको छौँ। र त्यसमा के छ भनेपछि अब ठ्याक्कै तपाईँको योभन्दा पहिला 74 का बेलामा चाहिँ बजेट भसक्कै आएको थियो, तर अहिले के भयो भने तपाईँको 60% बजेट घटेर आएको कारणले गर्दा अब त्यति विकास भौतिक पूर्वाधारका कामहरू हामी त्यति गर्न सकेन, तर यो वाराभित्र भएको उसमा चाहिँ हामीले हसमुख सेवा नै दिएको छौँ।
1: भनेपछि बजेटको अभावले सोचे जस्तो काम गर्न सकिएन?
2: बजेटको अभावले सोचे जस्तो काम गर्न सकेन।
1: अब के छ आगामी दिनको योजना, यो वडालाई अझ राम्रो बनाउँछु भन्ने?
2: आगामी दिनको योजना त म के भन्न चाहन्छु भने अब विकास त तपाईँको हुँदै गर्छ, त्यसमा कुनै समस्या छैन। किनभने यो पहिलेदेखि हामीले जानेका अब हाम्रो 42 वर्ष भइसक्यो, 42 वर्षभित्रमा चाहिने कस्तो कस्तो संरचनाहरू थियो त्यो देखे हामी। त्यहाँबाट हुँदै गर्दा ढुलोमा खेलेर हामी विद्यालय गयौं, त्यहाँबाट ग्राइबिल देखे, ग्राइबिलबाट कालो पत्रे भयो, अब तपाईँका घर अब खरबाट भएर चाहिँ छानो हुँदै मान्छे अब 2-3 तलाको घर बनाइसकेका छन्। विकास त धेरै भइसकेको छ, तर यो बीचमा के छ भनेपछि अहिलेको अवस्थामा के छ भने हामीले के सोच्नुपर्छ भने हामी के का लागि जन्मिएको छौं र हाम्रो उद्देश्य के हो र हामी के गर्नुपर्ने छ। त्यसमा हामी सबैले म आफूलाई पनि सक्षम बनाउँछु, आफ्नो घरलाई पनि सक्षम बनाउँछु र आफ्नो गाउँलाई सक्षम बनाउँछु र आफ्नो देशलाई म सक्षम बनाउँछु। त्यसमा मेरो भूमिका के छ, त्यसमा सरकारले दिएको 20% श्रमदानलाई नै चाहिँ सम्मान गरेर सबै जनताले अगाडि बढ्यो भने पक्कै नै राम्रो हुन्छ भन्ने अपेक्षा हो। र यसमा म उहाँहरूसँग अनुरोध पनि त्यही छ, यदि गरौं भने सबैजना हातेमालो गरेर गरौं र सबैजना लागौं। सबैजना लागेपछि विकास गर्ने कुरा ठूलो हुँदैन, विकास हुन्छ। यदि सबैजना नकारात्मक सोचेर गयो भने जति सुकै मान्छे आए पनि विकास हुने सम्भावना छैन।
1: चालु आवामा कस्ता कस्ता कार्यक्रमहरू रहेको छ?
2: अब अहिले चालु आवामा हामीले अब कार्यक्रम तपाईँको धेरै ठूला छैन, अब 25 लाखको हो। अब 25 लाखभित्रमा चाहिँ हामीले गरेका अब त्यो गाउँ प्रवर्धन कार्यक्रम एउटा छ, अनि ग्राइबिलहरू छ, अनि तपाईँको वार्ड नम्बर 1 को मरुवामा छ, अनि तपाईँको टोरिया पूर्व मन्दिर के अरे मार्बलहरू छ, अनि तपाईँको होम पाइपहरू छ, अनि तपाईँको धर्मपुरको शमशान घाटमा एउटा बोरिङ छ, अनि टेङ धर्मपुरको सामुदायिक भवनिर एउटा सानो के अरे भनौँ त्यो छ, अनि त्यति हो कार्यक्रम। यो अब ठुलो कार्यक्रमहरू केही छैन।
1: यो आर्थिक वर्ष त अब करिब करिब अन्तिम आर्थिक वर्ष नै भन्नु पर्यो होइन। यसरी काम गरिरहँदा चाहिँ तपाईँ आफैमा चाहिँ के सिकाइ भयो, के अनुभव गर्नुभयो त?
2: अब अनुभव भनेपछि अब यही होस्, अहिले हल्का भनौँ सिकाइमा अब यसरी गर्नुपर्छ भन्ने कुरा हुन्छ, तर अब अहिलेको अवस्था देखेर अब के भन्नु, त्यही हो धेरै भन्नु।
1: जस्तो अब मैले चाहिँ यस्तो सोचेको थिएँ, यस्तो गर्छु भन्ने लागेको थियो तर त्यो गर्न सकिएन भन्ने छ, या सोचेकै थिएन तर यो चाहिँ एकदम राम्रो गए भन्ने त्यस्तो केही छ कि?
2: अब त्यसमा तपाईँको के छ भनेपछि अब गर्ने इच्छा त धेरै थियो तपाईँको, त्यसमा अब सबभन्दा धेरै त हामीले के भनौँ भनेपछि अब वाडा कार्यालय भए तापनि हामीले त्यो वाडा कार्यालय गाउँपालिकालाई हस्तान्तरण गरेर त्यो राम्रो काम गरेको छौँ। र अर्को कुरा के छ भनेपछि हाम्रै वाडामा चाहिँ तपाईँको अब प्रशासकीय भवन बनिरहेछ, अनि यसमा राम्रो काम भनेको हामीले अब दुर्गोली चौराको एउटा पहिचान सहितको मूर्तिहरू राखिएको छ, अनि तपाईँको त्यो चाहिँ गरेको छौँ, त्यो एउटा अनुभूति छ। र अर्को कुरा के छ भनेपछि सोचे अनुसारले बजेट आइदिएको भए राम्रो काम गर्थे भन्ने कुरा थियो। र यसमा के छ भनेपछि हाम्रो उसमा नाटावाद कृपावादमा चाहिँ हामी कहिले गएन, त्यो चाहिँ मेरो लागि राम्रो कुरा हो भन्ने लाग्छ।
1: जस्तो गर्नै सकिएन, यो चाहिँ गर्न खोजेको थिए, गर्न खोजेको तर गर्नै नसकिएको योजना पनि छ?
2: अब गर्न खोजेको त थिए, अब गर्ने खालको योजना पनि गर्न योजना छ, तर के गर्ने अब बजेटै नभएको कारणले गर्दा त्यसमा अब धेरै फोकस किन दिने भन्ने कुरा हो। अब 8 महिना छ, 8 महिना 6-7-8 महिना भनौँ, 6-7-8 महिनामा हामीले अब त्यति मात्रै हो, यो वाडा कार्यालयबाट चाहिँ कसरी सेवा सुविधाहरू दिन सकिन्छ, अब भौतिक पूर्वाधारको त म भन्न सक्दैन जे छ जति छ। हामीले प्रत्येक सालमा समयमै हामीले चाहिँ योजनाहरू चाहिँ पूरा गरेको छौँ र समयमा हामीले किसानहरूलाई बिउ बिजनहरू उपलब्ध गराएको छौँ, त्यो नै सबभन्दा ठूलो कुरा हो। र यसमा हामीले अहिलेको उसमा पनि तपाईँको 6-7 महिनाभित्रमा हामी जनतालाई कसरी सेवा दिने, जनताहरूलाई चाहिँ कसरी उनीहरूलाई सकारात्मक रूपमा लग्ने भन्ने मात्रै छ यति मेरो।
1: जस्तो अब यो विकास निर्माणको काममा त जनपेक्षा अनुसार बजेटको अभावले गर्न सकिएन भन्ने कुरो रह्यो, अब जनताको सहयोग चाहिँ कस्तो पाउनुभयो, कति कुरो?
2: जनताको सहयोग चाहिँ राम्रै पाएको छौँ हामीले, हाम्रो यहाँको त्यो जनता वार्ड नम्बर 1 को जनता एकदम राम्रो छन्, इमान्दार छन्, उहाँहरूको सहयोग छ, साथ छ। तर कहिले काहीँ के छ भनेपछि अब यो पूर्वाधारको काम गर्दाखेरि अब मनमुटावमा आउँछन् तर पनि साथ दिएछन्, राम्रै छ, राम्रै सहयोग छ।
1: थोरै मैले संस्कृति संरक्षणको कुरालाई हजुरलाई जोड्न चाहन्छु। वडा नम्बर एकले चाहिँ संस्कृति संरक्षण सम्बन्धी पनि केही कार्यक्रमहरू गरेको छ।
2: संस्कृति संरक्षणमा त हामी प्रत्येक वर्ष गरिरहेछौँ। तपाईँको अब इटवारी कार्यक्रममा पनि इटवारी अनि के अरे तपाईँको अष्टिङ्की कोषमा पनि गरिरहेछौँ, दसैँको पनि गरिरहेछौँ, माघको पनि गरिरहेछौँ। अनि तपाईँको यो हाम्रो यहाँको समुदायको जति छ उहाँहरूको माग अनुसार नै हामी कार्यक्रम राम्रो नै गरिरहेछौँ।
1: भनेपछि विभिन्न जात जातिकै संस्कृति संरक्षणको लागि काम गरिरहेछ
2: यसमा
1: जस्तो
2: दुई मात्रै छैन, जस्तो कि अब तपाईँका टिचका भयो अनि तपाईँका फुटला नाच भयो, तपाईँका यो भुवा नाच भयो, हाम्रो ठारुहरूको तपाईँका अब हरेक झुम्राहरू छ, अनि जति जे छ त्यसलाई चाहिँ हामीले राम्रोसँग त्यसलाई जगेर्ना गरेर नै गरिरहेछौँ। र यो बेला तपाईँको हामीहरूले नै प्रोत्साहन दिएर राम्रो अहिले त्यो गुरियाको कार्यक्रम गरे, गुरियामा पनि राम्रै कार्यक्रम भएको छ।
1: करिब करिब हामी चाहिँ कुराकानीको अन्तिम तिमतिर आइपुगेका छौँ। केही छ मैले यहाँलाई सोध्नै छुटाएको, यहाँले भन्नै पर्ने कुरा?
2: धेरै कुरा त भनिसकेको छ। अब यसमा सबभन्दा ठुलो भनेको म भन्नुपर्ने समुदायलाई के छ भनेपछि, योभन्दा पहिलाको हाम्रो भावी सन्ततिहरू छन् तिनीहरूले चाहिँ कस्तो लटमा गइरहेको छन् त्यसमा तिनीहरूको गल्ती छैन, गल्ती भनेको हामी अभिभावकको छ। हामी अभिभावकले हाम्रो सन्तान राम्रो होस् भन्ने उद्देश्यले चाहिँ जन्माएको हौ, र तिनलाई हेरदेख गर्ने, तिनीहरूको भावुकतालाई बुझ्ने, तिनीहरूलाई कसरी मितव्याहत गर्ने भन्ने किसिममा जानुपर्छ भन्ने म अभिभावकहरूसँग मेरो अनुरोध हो। र अर्को कुरा, एकदम ठुला यो ड्रगिसमा फँसिरहेछन्, ठुला ठुला घटना भइरहेछ, जस्तो कि अहिले गरिमा चौधरीको कुरा आउँछ, 3 वर्षको बच्चालाई चाहिँ त्यस्तो भएको छ, र त्यो त्यहाँ भएको यहाँ त्यस्तो घटना नहोस् भनेर चाहिँ म अभिभावकहरूसँग के अनुरोध गर्न चाहन्छु भने, आफ्नो बच्चालाई साँझ बिहान हेर्दै हेर्नुहोस्, मेरो बच्चा कता गइरहेछ, मेरो बच्चाको व्यवहार कस्तो छ, र मेरो बच्चाले चाहिँ त्यो व्यवहारमा कतिको फरक छ त्यसलाई चाहिँ औल्याएर हेरेर सजग भएर हामी सबै आउने भावीलाई चाहिँ राम्रो वातावरणमा दिन सक्यौँ भने त्यो हाम्रो समाज राम्रो हुन्छ। यदि त्यसलाई चाहिँ हामी अभिभावकले, म तिनीहरूको युवाहरूको गल्ती मान्दैन, गल्ती भनेको हामी अभिभावक, हामी आफै आफ्नो स्वार्थको लागि चाहिँ बच्चालाई हेर्न सकिरहेको छैनौँ, र ती हेर्न नसकेको कारणले गर्दा यो समाजमा त्यस्तो अप्रिय घटनाहरू घट्छ। त्यसलाई चाहिँ म यो समुदायलाई त्यही अनुरोध गर्न चाहन्छु। र अर्को कुरा के छ भनेपछि, यो विकासको क्रममा हामी सबैजनाले नकारात्मक नसोचेर सकारात्मक रूपमा सोचेर हामी कुनै पनि कार्यक्रम कुनै पनि कार्यक्रम होस् या पूर्वाधारको कुरा होस् या तपाईँका यहाँका सेवा सुविधाका कुरा होस् त्यसमा चाहिँ सबैजना हातेमालो गरेर अगाडि बढौं, त्यसपछि हाम्रो ठाउँको विकास हुन्छ भन्ने मेरो भनाइ यति नै हो। धन्यवाद,
1: समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: धन्यवाद।
0: अब कार्यक्रममा प्रस्तुत गर्दैछौ जनआवाज। आजको जनआवाजमा जानकी गाउँपालिकाबाट पाएको सेवा कस्तो छ भनी केही नागरिकलाई सोधेका छौ।
3: म नाम बसन्ती कुमारी डंगौरा थारू, मोटी नगर स्कूल टाँडी बरेके देठाई। अब छिटो अब जस्ते लाइन से टुडिना पालिक पाला टाइम अनुसार बरेके बुझे थे। अब जस्ते वो कुछ एक बात से झगड़े हुई जाए ना तो सलाह सुझाव देठे तो ऐसी करबो तो ऐसी खुई गई के बरेके बुझे थे।
4: मोरिक नाव पूनम चौधरी हो, मैं मोतीनगर स्कूल टारी के बीट हूँ। साइन में तो सेवा सुविधा कई थी, कबू कबू छगरी बसने लग दवाई, कबू कबू टाली मोली माई।
5: मेरा नाम सुष्मिता चौधरी हो, दुआरा साथ मर गए आज मोतीनगर स्कूल टारी हमारे घर। टाली मोली में आए तो है जानकारी देख रही तो आई थी, तीन तरकारी कुछ आए जिससे की किस सीखा बी ए बालक के भी आए तो बैठी।
6: मोर नाम भोकूलाल शक्ति बस्ती सात सेवा सुविधा देख सब कुछ जैसे मैंने मांग कर भी तो बहुत ठंड मांग कर वो तो कहाँ पे वो यहाँ आये में तो वैसे तो अभी तक आज घड़ी तक मजे के काम करते हैं, मजे के समझे थे बुझे थे ठीक है ठीक है बता पढ़ा लो।
7: मेरा नाम तुलसी बिलासपुर पालिका को सेवा तो पहला तो ये थे थे ना, एक पल्ट तो हमारे गाँव में तो कई पे नहीं गया थे ना, रोड पे जैसे उगया था ये आयो अंत अंत उ हमारे उसमें तो कई पे नहीं सुविधा थे ना, आजकल अलि लाइट लगाई दिया था रोड बने तस्त एकदम न त्यहाँ गाडी मोटर राम्रोसित जान्छ न मान्छेलाई सुविधा हुन्छ खाल्टा खुल्टी यस्तो यहाँ आएपछि काम त पहिला त यस्तो गर्थे आजकल त अब अलि काम गरिदिन्छन् सम्झाइकन यस्तो यस्तो सोधे पनि भन्छन् यो काम यस्तो गरे भने राम्रो हुन्छ भनेर
8: मोदी नाम ज्योतिष चौधरी जानकी साथ लटकनिया मै नगर प्रहरी काम छ इनसे पहिले अभी नहीं खासी काम नहीं करल तो नहीं सेवा सुविधा तो बढ़िया लागत था इसी के टाइम में भी तो समझा के देते हैं
9: अरुण चौधरी लटकनिया
8: सेवा सुविधा तो अब बढ़िया लागल कह दी अब आजकल बढ़िया सब सुविधा बा सब चीज बढ़िया काम हुई थी कह दी टाइम में कॉलेज के टाइम में मैनेजमेंट बा काम हुई थी बा
10: मना ज्योति चौधरी मोती नगर मजे बा आई वो तो बता रहे थे कैसा हाल गए के कहाँ जिना हो कब से कैसे कहला थी का काम से व्यवहार में मजा
11: वो हो कब काल टाली मोली में चल जिठे अली 10-5 मिनट को हो अब यहीं बोले बोटो अब यहीं अना अली टाइम लगती या तो वह ठाव जाए पड़ल जहाँ वहाँ उकरन की मीटिंग हुई थी वही कर देखे टाइम टू टाइम अखिस बार हमारी स्वास्थ्य चौकी को अब स्वयं सेविकन के चाहे का महीना अप्ठारो लागत की अब फिर से बिटोरन ना बिठो ना टाइम में दही नहीं पाए थे अब के कर गलती में नहीं पटा
12: मेरा नाम गणेश उपाध्याय जाने की एक दुर्गवली गुजर अटोल ठीक है अलसम सुविधा पाइक भनौ राम अब कुछ प्राविधिक कारण अथवा हम कागजात डकुमेंट नमिले न त्यो अलिकति बेग्लै भिन्नै कुरा भयो हाम्रो प्रक्रिया मिल्या छ कागजात सबै छ हुन्छ भने त्यसो बाधा अवरोध कुनै त्यस्तो छैन अहिलेसम्म समयमै भइरहेछ
0: हवस् त आजलाई कार्यक्रम हाम्रो जानकी सकियो कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता पनि विदा हुन्छु नमस्कार

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
5: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
6: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
6: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
6: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
6: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
6: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
6: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
5: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
6: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
6: सधैं झुल टाँगेर सुत्ने गरौं।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
7: स्वास्थ्य कार्यालय कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
5: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
6: विपद बारे चासो राखौं, चनाको बनौ।
7: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
9: यही भड़ौ 20 गते शनिबार का दिन
10: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
8: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
10: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
9: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
11: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एक्ला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी
1: म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ला
2: के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: ए भनदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484648673 र 98148 0204

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो, कसो कालो छिटो नलाग्यो।
5: मैले चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तँलाई?
4: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
5: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
6: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
7: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकौला रोड, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर, न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ।
3: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

ಬಗಡೆ

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँची गयो।
5: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
6: आज त सन्तेका बाले मनकै कुरो हर्यो, फोटो त बाई जाउँ।
4: सामुएल ज्वेलर्स, सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
1: प्रिय श्रोता, म विश्वास गर्दछु कि यहाँहरू परमेश्वरको अनुग्रहमा आरामै हुनुहुन्छ होला। आजको कार्यक्रममा हामी कुराकानी गर्न गइरहेका छौं कि कसरी आत्मनियन्त्रण चाहिँ आत्मसम्मान भन्दा असल छ भन्ने बारेमा। मलाई विश्वास छ आजको कार्यक्रमबाट यहाँहरू आशिषित हुनुहुनेछ। आउनुहोस् आजको कार्यक्रम शुरू गरौं। किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरू मध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सोचोस्। Romans 12:3। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र आत्मनियन्त्रण र अनुशासनमा बढ़ी ध्यान दिनुहोस्। प्रिय मित्र, के तपाईँ यो सल्लाहमा या यो धारणामा सहमत हुनुहुन्छ कि असहमत हुनुहुन्छ? साँच्चै भन्ने हो भने यो सल्लाह दिने व्यक्ति स्वयं पनि यो सल्लाह दिनुभन्दा 5 वर्ष अघिसम्म पनि यो धारणासँग सहमत हुनुहुन्न थियो। त्यो व्यक्ति को हुनुहुन्थ्यो त? प्रोफेसर रोय बाउमाइस्टर। उहाँ एक मनोवैज्ञानिक र लेखक हुनुको साथै फ्लोरिडा स्टेट युनिभर्सिटीमा मनोविज्ञान विभागको प्रमुख पनि हुनुहुन्थ्यो। आखिर के कारणले प्रोफेसरले आफ्नो सल्लाह या आफ्नो धारणा परिवर्तन गर्नुभयो त? हालैका केही वर्षभित्रमा यदि तपाईँले कुनै डाक्टरलाई देखाउनु भएको छ र उहाँसँग आत्मसम्मानको महत्वको बारेमा सोध्नु भएको छ भने पक्कै पनि ती डाक्टरले तपाईँलाई मानव जातिमा हुने दुःख, असफलता र खराबीको जरा आत्मसम्मान नै हो भनेका थिए होला। प्रोफेसर बाउमाइस्टर भन्नुहुन्छ कि जब उहाँले सन् 1973 आफ्नो अनुसन्धान शुरू गर्नुभयो, त्यो समयसम्म पनि सबै ठाउँका मनोवैज्ञानिकहरू विश्वस्त थिए कि यदि मानिसले आफैलाई अझ बढी माया गर्न थाल्यो, या भनौ आफू जस्तो छु त्यस्तै उसले स्वीकार गर्न जान्यो, या आजभोलिको जमानामा हामी भन्छौ नि सेल्फ लभ होइन, आफैलाई स्वीकार गर्न सके भने चाहिँ उनीहरूको समस्या बिस्तारै हराउँदै जान्छ र उनीहरूको जीवन चाहिँ असल हुन्छ, सुखी हुन्छ र उनीहरूले अर्को व्यक्ति या भनौ आफ्नो सहकर्मी या अर्को मानिससँग पनि राम्रो व्यवहार गर्न सक्छन् भन्ने बारेमा विश्वास गर्दथे। यो निसन्देह लगभग एक पुस्ताको लागि सबैबाट स्वीकृत धारणा भयो। यो विचारसँग या भनौ यो धारणासँग सबैजना सहमत थिए त्यो समयमा। डाक्टर बाउमाइस्टरले प्रकाशित गर्नुभएको एउटा लेख जसको शीर्षक थियो द लो डाउन अन हाई सेल्फ स्टिम मा उहाँले यो कुरा लेख्नुहुन्छ, एक पुस्ता र धेरै मिलियन डलर खर्च गरिसकेपछि यो थाहा भयो कि आत्मसम्मानको धारणामा हामी गलत रहेछौ। उहाँलाई र अन्य धेरै मान्यता प्राप्त अधिकारीहरूलाई आत्मसम्मान र मानव व्यवहार सम्बन्धी प्रकाशित लेखहरूको अध्ययन गर्ने काममा नियुक्त गरिएको थियो। परिणाम स्वरूप यसले पुरानो धारणाको विपक्षमा एक नयाँ विकसित धारणा ल्यायो। जब उहाँहरूले एकबाट अर्को धारणामा फड्को मार्नुभयो, तब पुरानो धारणामा भएको कमजोरीहरू देख्न थाल्नुभयो र केवल मानिसहरूलाई आफ्नो बारेमा राम्रो महसुस गर्न आवश्यक छ भनेर मात्र उक्त कमजोरी हटाउन सकिँदैन भन्ने थाहा गर्नुभयो। प्रिय मित्र, उहाँले र उहाँको टीमले, प्रोफेसर बाउमाइस्टर र उहाँको टीमले जुन खोज गर्नुभएको थियो त्यसबाट पाएका कुराहरूको बारेमा प्रोफेसर यस्तो लेख्नुहुन्छ, हाम्रो खोजबाट पत्ता लागेका केही निराशाजनक निष्कर्षहरू यस प्रकार छन्। उहाँ लेख्नुहुन्छ, उच्च आत्मसम्मानको कारणले विद्यालयका बच्चाहरूले राम्रो ग्रेडहरू पाउने होइनन्, न त आत्मसम्मानले गर्दा वयस्कहरूले आफ्नो काममा राम्रो प्रदर्शन गर्ने हुन्। यो सत्य हो कि उच्च आत्मसम्मान भएका मानिसहरूले आफ्नो कार्य सम्पादनलाई आफै राम्रो मूल्याङ्कन गर्छन् र स्वयंलाई कम आत्मसम्मान वा कमजोर आत्मसम्मान भएका साथीहरू भन्दा बढी स्मार्ट र आकर्षक भएको घोषणा गर्दछन्। तर न त कुनै परीक्षण वा निष्पक्ष मूल्याङ्कनकर्ताहरूले आत्मसम्मानको धारणालाई आत्मसम्मानको आधारमा कसैको कार्य सम्पादन, कला वा क्षमतामा कुनै भिन्नता पत्ता लगाउन सक्छन्। प्रोफेसर बाउमाइस्टर र उहाँको टीमले पत्ता लगाएको अर्को कुरा हो आत्मसम्मानको कमी, बुलिङ र गिरोहहरूमा हिंसा वा सामान्यतया अपराधिक व्यवहारको मूल कारण होइन। तपाईँ आफै सोच्नुहोस् त, अपराधिक दिमाग वा क्रिमिनल माइन्डसेट भएका मानिसहरूलाई तपाईँ कस्तो राम्रो हुनुहुन्छ, तपाईँ भित्र कस्तो ठूलो क्षमता छ भनेर उनीहरूको जीवनलाई पूर्ण रूपमा बदल्न सकिन्छ र उहाँले पत्ता लगाउनु भयो कि उच्च आत्मसम्मानले युवाहरूलाई धोका दिन, ड्रग्स गर्न या यौन दुर्व्यवहार गर्नबाट रोक्दैन। अझ उनीहरू कम आत्मसम्मान भएका युवाहरूको दाँजोमा कम उमेरमा नै यी कार्यहरूमा संलग्न भएको देखियो। विद्यार्थीहरूलाई कड़ा परिश्रम गर्न र अध्ययन गर भन्नुले आत्मसम्मान निर्माण गर्न प्रयास गर्ने भन्दा ग्रेड बढाउनतिर या अंक बढाउनतिर धेरै प्रभाव पार्दछ। आफ्नो लेख

नभएको र कुनै आध्यात्मिक जग बिनाको मानिसलाई परमेश्वरले हेर्ने नजर बुझेका थिए। परमेश्वरको नजरले आफैलाई हेर्नु पक्कै पनि एक सिक्काको दुई पाटा हुन्। उहाँले मानिसको पापको निन्दा गर्नुहुन्छ, तर त्यही समयमा मानव जातिलाई छुटकाराको योग्यको पनि देख्नुहुन्छ। त्यसैले उहाँले हामीलाई स्वर्गमा फर्कने बाटो देखाउन आफ्नो पुत्र पठाउनुभयो। पावलले बताउनु भएको छ, आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढी नसम्झोस्। मतलब हामी कोही पनि परमेश्वरको पहुँच वा चासो भन्दा टाढा छैनौ, तर फेरि हामी मध्ये कोही पनि येशूले हाम्रो निम्ति गर्नुभएको बलिदानद्वारा बाहेक परमेश्वर कहाँ पुग्न योग्यका छैनौ। प्रेम र प्रेरणासँग सन्तुलित अनुशासनद्वारा एक अनुशासनहीन बच्चाले जे कुरा हासिल गर्न सक्छ, त्यो कुरा सहानुभूति र प्रशंसाले हासिल गर्न असम्भव छ। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र कतिपयलाई साह्रै पुरानो लाग्ने अवधारणाहरूमा ध्यान दिनुहोस्, जस्तै कडा परिश्रम, अनुशासन, आत्मनियन्त्रण र निष्ठा। स्वाभिमानको मुद्दा आफै सम्हालिनेछ। प्रिय श्रोताहरू, आजको कार्यक्रमबाट यहाँले के बुझ्नुभयो या आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई लेखी पठाउनुहोस्, या तपाईँले सुन्दै गर्नुभएको एफएम स्टेशनमा पनि तपाईँले खबर छोड्न सक्नुहुन्छ है। आजको लागि यति नै। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौं। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: दलित के हो?
2: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
1: के दलित मानव होइन र? के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
3: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
1: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास, कार्यक्रम समानताका स्वरहरू। तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला, साताको सोमबार राति 8:05 बजे।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
4: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर, कैलाली, संचालक दुर्ब सुनार।
5: टिक टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
6: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
7: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
8: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
8: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
8: उच्च ज्वरो आउने, बेहोश हुने,
9: घाँटी अररो कडा हुने,
8: कम्पन हुने,
9: पक्षघात हुने
8: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
9: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
9: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
8: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
9: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
8: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
9: सधैँ झुल टाँगेर सुत्ने गरौं।
8: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
10: स्वास्थ्य कार्यालय कैलाली।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभरि बाढ़ी पीड़ितका लागि राहत संकलन गरिँदै टीकापुरका महिलाले दर खाने खर्च बाढ़ी पीड़ितलाई दिने। टीकापुर आठसूर्य प्रकाश सुरजवादीलाई मादल बनाउन भ्याई नभ्याई कच्चा पदार्थ सहजै उपलब्ध गरिदिन माग। सिनियर दूतावासद्वारा महुन्याल मावी भजनीलाई शैक्षिक सामग्री, लालजाडी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग। जमरा शाखा जल उपभोक्ता संस्था टीकापुरको नयाँ नेतृत्व चयनका लागि 18 गते चुनाव हुने र भानु पुस्तकालय शक्तिले 19 औं राष्ट्रिय पुस्तकालय दिवस मनायो। खोज खबर अब विस्तारमा। रसुवा बाढ़ीपछि प्रभावितको अवस्था नाजुक भएपछि यति बेला देशैभरि राहत संकलनका काम भइरहेका छन्। टीकापुरमा पनि नगद तथा खाद्यान्न संकलनका काम भइरहेका छन्। टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाले बाढ़ी पीड़ितका लागि 151,100 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। बाढ़ीले देश नै दुखेका बेला महिलाहरूले नजिकैको तीजका दर कार्यक्रम समेत नमनाउने निर्णय गरेका छन्। थप खबर रत्नापुन मगरबाट।
1: तीजमा दर कार्यक्रम 15 दिन अघि गर्ने गरेका महिलाहरूले यस वर्ष तीजमा गरिने खर्च राहतमा खर्च गर्ने भएका हुन्। महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राधा रावल।
2: महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाका सबैजना शेर सदस्यदेखि सल्लाहकारदेखि सम्पूर्णजना बसेर हर साल हामीले स्थापना कालदेखि सहकारीको तीज मिलन कार्यक्रम, जस्तै हामीले सम्पूर्ण दिदी बहिनीहरूलाई बोलाएर भेला गराएर हामीले तीज मिलन कार्यक्रम गर्ने गरेका थियौं। त्यो कार्यक्रमलाई हामीले स्थगन गरेर अहिले हामीले त्यो जति पनि पैसा सदस्यबाट शेयर सदस्यबाट उठाएर जति पनि दिन इच्छुक भएको महिलाहरूले दिएर जम्मा गरेर अहिले कोष हामी सहकारीबाट पनि हामीले अलिकता फालेर पठाउँदैछौ। सबैले थोपा थोपा गरेर पनि धेरै हुन्छ, सबैले सहयोग गर्ने भावना गर्नुहोला।
1: देश पीड़ामा रहेका बेला मलम लगाउनु पर्छ भनी टोल विकास संस्थाहरूले समेत राहत संकलन थालेका छन्। टीकापुर वडा नम्बर 1 स्थित साझेदारी वडा सञ्जालमा 22 वटा टोल विकास संस्था छन्। ती संस्थाले नगद राहत संकलन थालेको सिद्धि विनायक टोल विकास संस्था तथा साझेदारी वडा सञ्जालका अध्यक्ष सृजना शर्मा पण्डित बताउनुहुन्छ।
3: हामीले यही भाद्र 10 गते रसुवाको भोटे कोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरू उद्धार तथा राहतको लागि आफ्नो टोलबाट केही नगद रकमहरू संकलन गर्न लागिरहेका छौ र हाम्रो साझेदारी वडा सञ्जालमा 22 वटा टोल विकास संस्थाहरू जोडिनु भएको छ र हामीले एकमुष्ट थोरै एक एक टोल विकास संस्थाहरूले जम्मा गर्दा रकम अलिकति थोरै देखिन सक्छ। हामीले 22 वटै टोल विकास संस्थाले सँगै रकम जम्मा गर्यौं भने एकमुष्टमा सजिलो पनि हुन्छ र रकम पनि अलिकति देखिन्छ भन्ने हिसाबले हामीले प्रत्येक टोलबाट यति बेला आर्थिक संकलन गरिरहेका छौ।
1: बाढ़ी पीड़ितलाई राहतका लागि नगद मात्र नभई खाद्यान्न, लुगा कपड़ा, चप्पल लगायतका सामग्री समेत आवश्यक छन्। महिला र बालबालिकाका लागि थप सामग्री चाहिएको छ। महिलाका लागि भित्री लुगा, सेनिटरी प्याड, बच्चाका लागि प्याड, दूध, तयारी खानाहरू समेत आवश्यक छ। अधिकांशसँग फेर्ने लुगाको अभाव हुन सक्छ भनी नेपाल रेड क्रस सोसाइटी टीकापुरले नगद बाहेकका आवश्यक सामग्री समेत संकलन थालेको छ। रेड क्रसले सामूहिक टोली बनाएर आइतबार, सोमबार र मंगलबार 3 दिन सामग्री संकलन थालेको नेपाल रेड क्रस सोसाइटी टीकापुरका संयोजक धर्मराज शर्मा बताउनुहुन्छ।
4: हामीले टीकापुरमा उपलब्ध युवा साथीहरू, रेड क्रस र सम्पूर्ण व्यापारी बुद्धिजीवीहरू समाजसेवीको सहकार्यतामा रसुवाको बाढ़ी पीड़ित समुदायहरूलाई सहयोग गर्ने उद्देश्यले सामूहिक टोली बनाएर टीकापुरमा बाट नगद मान्छेहरूले जससँग प्रविधिको प्रयोग गरेका छन् उहाँहरूले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नुभएको छ, हामीले पनि गरेका छौं। त्यो सँगसँगै तत्कालका लागि जसले जो प्रविधिसँग जोडिनु भएको छैन, आफूले सहयोग गर्ने इच्छा भएका व्यापारी बुद्धिजीवी समाजसेवी सबै मान्छेहरूको एउटा चासो भएको कारणले गर्दा हामी बजार घुम्यौं। हिजोको दिनमा एउटै व्यापारीले 350 जोरसम्म तयारी पोसाक दिनुभएको छ। त्यो उत्साहलाई मध्यनजर गरेर आज भोलि र पर्सि जसले जे सक्नुहुन्छ खाद्यान्न सामग्री लुगा लत्ता महिला बालबालिका कापी किताब जे कुरा आवश्यक छ त्यहाँ धेरै कुराहरूको अवस्था छ अनि हाम्रो क्षेत्रबाट पनि यो अभियानमा हातेमालो गर्न सम्पूर्ण टीकापुरका आम नागरिकहरू, व्यापारीहरू, बुद्धिजीवीहरू, राजनीतिक दलहरू, व्यवसायहरूसँग हामीले आग्रह गरेका छौँ, शिक्षक बालबालिकाहरूसँग पनि आग्रह गरेका छौँ। त्यो क्रम जुटिरहेको छ।
1: बाढ़ी प्रभावितलाई यति बेला सबै कुराको आवश्यकता छ। त्यहाँका प्रभावितहरू घरबार विहीन भए भएकाले जसले जे दिए पनि काम लाग्ने अवस्था भएको छ। बाढ़ी पीड़ितको जीवन सहज बनाउन संघ संस्था तथा व्यक्तिगत हिसाबले नगद तथा सामग्री राहत पठाउने कार्य भइरहेका छन्। उद्योग वाणिज्य संघ टीकापुरले समेत 1,00,000 बढ़ी नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। त्यसै गरी नागरिकले समेत स्वस्फूर्त रूपमा रकम जम्मा गरिरहेका छन्।
0: नेपाल स्थित चिनियार दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ। दूतावासको उज्यालो भविष्य कार्यक्रम अन्तर्गत बजनी स्थित मौन्याल माविलाई शैक्षिक सामग्री सहयोग गरेको छ। यस्तै आरामदायी प्रसूति कार्यक्रम अन्तर्गत कञ्चनपुरको लालजाडी गाउँपालिका स्थित लालजाडी आधारभूत विद्यालय अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। मौन्याल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चिनियार दूतावासको सहयोगमा मौन्याल माध्यमिक विद्यालयलाई डेस्क बेन्च, स्मार्ट बोर्ड, व्हाइट बोर्ड, स्कूल ब्याग लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्नुका साथै विद्यार्थीको नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन र अध्ययनप्रति रूचि तथा उत्प्रेरणा बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसै गरी कञ्चनपुरको लालजाडी आधारभूत अस्पतालको प्रसूति विभागमा विभिन्न वार्डका लागि एयर कण्डिशनर चढ़ान गरिएको छ। यसबाट सुत्केरी आमा तथा नवजात शिशुका लागि सहज र अनुकूल वातावरण निर्माण हुनुका साथै प्रसूति सेवाको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मौन्याल माविको समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले सहयोगले सहज हुने बताउनुभयो।
5: साह्रै गर्वको कुरा छ, हामी आएकै 8-9 महिना भयो। 8-9 महिनामा हामीले दूतावासलाई हाम्रो मौन्याल स्कूलतिर ध्यान दिलाउन सकेका छौं। यसमा हाम्रो व्यवस्थापन टीम र भजनी माध्यमिक विद्यालयको सम्पूर्ण परिवारप्रति म धन्यवाद दिन चाहन्छु। भजनी नगरपालिका हाम्रो स्कूललाई यहाँसम्म पुर्याउन, यो स्कूललाई सिलेक्सनमा पारदिन जुन भूमिका खेलेको छ भजनी नगरपालिकाले, सर्वप्रथम भजनी नगरपालिका जनप्रतिनिधिज्यूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन उद्देश्यका साथ तपाईँहरूले यो स्कूललाई यो स्मार्ट बोर्ड दिनुभएको छ, यो पुस्तक झोला वितरण गर्नुभएको छ, यसले आगामी दिनमा हाम्रो बच्चाको भविष्य शैक्षिक गुणस्तरमा र आगामी दिनमा यी बच्चाहरूप्रतिको हौसलालाई एकदम उच्च ठाउँमा राखेको छ। आगामी दिनमा पनि हजुरहरूको यस्तै सहयोगको हाम्रो स्कूल धेरै धेरै अपील गर्न चाहन्छ।
0: भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले भजनी बाढ़ीको डुबानमा रहेकाले शैक्षिक विकासमा असर परिरहेको सामग्री सहयोगले सहज हुने बताउनुभयो।
6: भजनी नगरपालिका र लालझारी गाउँपालिका कञ्चनपुरमा सबभन्दा बाढी पीड़ित क्षेत्रमा रहेको लालझारी गाउँपालिका र कैलालीको सबभन्दा बढी हाम्रो भजनी नगरपालिका जहाँ चारवटा नदीले साह्रै नै अप्ठ्यारो पारेर शिक्षाको गुणस्तरलाई तहस तहस पारेको अवस्था छ। तसर्थ यो अवस्था नहोस्, जनतालाई कुनै पनि अप्ठ्यारो नपरोस्, हाम्रा यहाँ बाल बालिकालाई पनि मर्यादित किसिमले शिक्षा हासिलको लागि विभिन्न किसिमका जुन किसिमको सहयोग भएको छ हामी उति नै खुसी छौं।
0: त्यस्तै लालजाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा र भजन नगरपालिकाका उपप्रमुख राजु तिरुवा तथा लालजाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक विद्याप्रसाद भट्टले गर्नुभएको थियो। चिनियाँ दूतावासका अनुसार उज्यालो भविष्य र आरामदायी प्रसूति कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएको यो पहिलो संयुक्त कार्यक्रम हो। दूतावासले शिक्षा, स्वास्थ्य तथा जनजीवनसँग प्रत्यक्ष जोड़िएका क्षेत्रमा स्थानीय समुदायको आवश्यकता पहिचान गरी सहयोग तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। कार्यक्रममा चिनियाँ दूतावासका तर्फबाट आयोजना व्यवस्थापकहरू इन्जिनियर शिवाङ दत्त, सभ्या बर्जाचार्य र जीवेश गुरूङ लगायतको उपस्थिति थियो। कार्यक्रमको समन्वय दलित कल्याण संघले गरेको थियो। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: ल यति छिटो आमा बन्न लागेको त थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। म त जन्म परे जस्तै लाग्छ।
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
9: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
10: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बीच प्रदेशका 4 प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने समझदारी भएको छ। यसका लागि प्रदेश सरकार विश्वविद्यालय बीच 20 वर्षको सम्झौता भएको हो। सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बीच शिक्षण अस्पतालका रूपमा अस्पताल प्रयोग गर्ने सम्बन्धमा समझदारी पत्र एमओयूमा हस्ताक्षर गरिएको छ। समझदारी अनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुवा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ। सम्झौताले स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिक अध्ययन तथा अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेशमा उपलब्ध जनशक्ति, भौतिक पूर्वाधार र सर्वसाधनको अधिकतम र प्रभावकारी उपयोग गर्ने लक्ष्य राखिएको छ। उन्नाइसौं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्यले प्रभात फेरी कार्यक्रम गरेको छ। बाल, युवा र वृद्ध पुस्तकालय सबैको गन्तव्य भन्ने नारासहित मनाइएको पुस्तकालय दिवसमा टीकापुर नगरपालिका वडा नम्बर 7 को सत्यमा प्रभात फेरी गरिएको हो। प्रभात फेरी कार्यक्रममा विभिन्न 4 वटा विद्यालयका 30-30 जना विद्यार्थीहरू शिक्षकको सहभागिता थियो। कार्यक्रममा कर्णाली मावि शक्ति, जेसिस पब्लिक स्कूल, जीवन ज्योति एकाडेमी, नोबेल पब्लिक स्कूलका विद्यार्थी सहभागी थिए। प्रभात फेरी रसुवामा आएको भीषण बाढ़ी पहिरोमा ज्यान गुमाउनु भएकाहरूको लागि 1 मिनट मौन धारण गरी मनाइएको छ। टीकापुर नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला प्रमुख अतिथि रहनुभएको कार्यक्रममा विद्यालयका तर्फबाट नोबेल पब्लिक स्कूलका प्रिन्सिपल नरबहादुर बुढा, उज्यालो बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष प्राङ्कुश चौधरीले आफ्ना भनाइहरू राख्दै पुस्तकालय दिवसको शुभकामना दिनुभएको थियो। पुस्तकालयका अध्यक्ष मणिराम ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव अर्जुन चौधरीले गर्नुभएको थियो भने स्वागत पुस्तकालयका उपाध्यक्ष धनसरी कोइरालाले गर्नुभएको थियो। जमरा शाखा सिंचाई प्रणाली जल उपभोक्ता संस्था टीकापुरको नयाँ नेतृत्व चयनका लागि यही भदौ 18 गते चुनाव हुने भएको छ। हिजोबाट शुरू भएको 6ठौं चुनावी साधारण सभामा अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिव पदमा चुनाव हुन लागेको हो। यसबाहेक कोषाध्यक्ष, 1 जना वर्गर सदस्य, 7 जना महिला सदस्य, 8 जना पुरूष सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। कोषाध्यक्षमा सीता चौधरी, वर्गर सदस्यमा रामकृष्ण देवी चौधरी, महिला सदस्यमा धनादेवी बुढा, शारदा सुवेदी, शशिकला चौधरी, बीना देवी कडायत, विनिता कुमारी चौधरी, पार्वती देवी चौधरी, सुन्दरी देवी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै पुरूष सदस्यमा धनबहादुर साउद, मोहनलाल महतो, भीमबहादुर साउद, प्रदीप कुमार शाह, धीरेन्द्र बहादुर विष्ट, फत्तेजङ चौधरी, जोखनलाल डगौरा थारू, पहल सिंह लुहार पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। अध्यक्षमा मानबहादुर चौधरी र अमरबहादुर चौधरी, उपाध्यक्षमा वीरबहादुर घर्तीमगर र तुलबहादुर शाह, सचिवमा भूपेन्द्र पुनमगर र हिरादेवी चौधरी, सहसचिवमा एमनारायण शर्मा र तेजबहादुर चौधरीको उम्मेद्वारी परेको छ। अन्त्यमा निर्विरोध निर्वाचित भइसकेका र अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव पदमा मात्र सहमति नभएकाले 18 गते बिहान 10 बजेदेखि चुनाव हुने निर्वाचन समितिका सदस्य दामोदर खड्काले जानकारी दिनुभयो।
10: 7 जना महिला सदस्यहरू निर्विरोध भए, 8 जना पुरुष सदस्यहरू निर्विरोध, कोषाध्यक्ष 1 जना निर्विरोध भएको छ र यो वर्गर प्रतिनिधि पनि निर्विरोध हुनुभयो र अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिव यो 4 वटा पोस्ट 2-2 जना उम्मेद्वार छन् र 2 दिन प्रचार प्रसारलाई हामीले समय दिएका छौँ र बाँकी चुनावको प्रक्रिया चाहिँ 18 गते 10 बजेबाट मतदान शुरू हुन्छ।
0: टीकापुर नगरपालिका वडा नम्बर 8 सूर्यपुरका सूरजवादीलाई मादल बनाउन भ्याइ नभ्याइ छ। भदौ लागेसँगै विभिन्न चाँडबाड भित्रिएका छन्। टीकापुर 8 सूर्यपुरमा विगत 11 वर्षदेखि सूरज मादल बिक्री तथा मरमत केन्द्र स्थापना गरी व्यावसायिक रूपमा मादल बनाइरहनु भएको छ। थप खबर पूर्ण विकबाट।
11: यति बेला टीकापुर आठ सूर्यपुरका सूरज बाबीलाई बिहानदेखि साँझसम्म मादल बनाउन भ्याइ नभ्याइ छ। सूरजको पसलमा नयाँ मादल बनाउने र पुराना मादल मरमत गर्नेहरूको अग्रिम अर्डर आइरहेका छन्। सूरजले मादल बनाउने कच्चा पदार्थ दाङ पोखराबाट समेत ल्याउनुहुन्छ। ग्राहकले भनेको रोजेको जस्तो गुणस्तर सामान दिने भएकाले आफूलाई देशका विभिन्न भागबाट मादल बनाउन फोन आउने गरेको उहाँ बताउनुहुन्छ। उहाँले बनाएका मादल जिल्लाभित्र र बाहिरसम्म जाने गरेको उहाँको भनाइ छ। उहाँले आफूसँगै मादल व्यवसायमा दाजुलाई समेत काम दिनुभएको छ।
12: मादल बनाइसक्नुछ त मलाई अहिले भर्खरै कन्द्री बेली अनि भादा गुरही बनकट्टा कुकुर भकुवा उजली च्याम्रा अनि हजुरको माथि के भन्छन् माघी होमस्टे जुरपानी घोडा गोरी जोशीपुरबाट कति मादल आइरहेका छन् म सक्दैन हजुर भनेर हात जोड्याएको।
11: सूरजले एक दिनमा एउटा मादल तयार पार्नुहुन्छ। एउटा मादल बनाए बापत मादलको बनावट र आकार हेरी 10,000-15,000 चार्ज लिने गरेको उहाँ बताउनुहुन्छ। आफूले बनाएको मादल ग्राहकहरूले निकै रुचाएकोले आउने गरेको उहाँको भनाइ छ।
12: चौधरीहरूले भन्नुहुन्छ तपाईँले धेरै राम्रो बनाउनुहुन्छ, हामीले बलचौर बनाए बलचौरका मादल यहाँ भरिया छन्, बलचौरका बाजेहरूले बनाएका मादल यहाँ भरिएका छन्। म चौधरीमा हल्ला हुन्छ नि जस्तै एक जग्गा बनाएपछि अरे यी मन्द्रा बढिया बनाए यी नहीं बनाए भनेर उनले एकखेर पछि अर्को दोबारा फेरि जान्नन्।
11: सूरजको घरमा आमा र अन्य चारजनाको परिवार छ। उहाँले यो व्यवसायबाट परिवारलाई सन्तुष्ट राख्नु भएको छ। हातमा कला र सिप भएकाले अन्य ठाउँमा गएर भौतारिन परेन, कसैको कुरा पनि सुन्न नपर्ने र हातमा पैसा भइराख्ने र काम चलिरहने भएकाले आफूले गरेको यो पेसाबाट सूरज खुशी र सन्तुष्ट हुनुहुन्छ।
12: धेरै राम्रो छ, कसै काम माग्नु पर्दैन, काम ऋण तार्नु पर्दैन, पैसा आएको आइ हुन्छ, काम गरेको गरिन्छ।
0: खुस खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टीकापुर एफएम।
13: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
14: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
13: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
14: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
15: सत्कार मेडिकल सेवाका खास सेवाहरू ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टीकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टीकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484-27359।
16: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
17: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
16: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
18: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
19: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र पन भाँची गयो।
18: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिल्यै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
19: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
20: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा 30 टन भन्दा बढ़ी खाद्य सामग्री बाढ़ीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। खाद्यान्न सवारी साधन मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली थिरीबीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। सरकारको अनुमतिमा यी भदौ 13 गते चिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर माथिल्लो त्रिशुली थिरीबीको सुरुङ क्षेत्रमा पुगेको थियो। लगतै यो टोलीले माथिल्लो त्रिशुली थिरीबीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनिया उद्धार टोलीले त्यही दिन रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकी पश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ 14 गते भने चिनिया टोली रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो। त्यही दिन त्रिशुली थ्री बीमा भने नेपाली सेनाको भैरवनाथ गणका 15 जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले खोज तथा उद्धारको प्रयास शुरू गरेको थियो। आज पनि बिहानैदेखि नेपाली सेनाको भैरवनाथ गणका 16 जना थपेर सुरुङ खन्ने काम भइरहेको छ। खुश खबरमा अब पालो जनावाजको। व्यापार व्यवसाय चलेका बेला व्यापारी खुशी हुन्छन्, नहुँदा निराश हुन्छन्। आजको जनावाजमा हामीले टिकापुरका जुत्ता व्यापारलाई तपाईँको व्यापार आजभोलि कस्तो छ भनी सोधेका छौं।
2: सन्तोषी नेपाली, हाम्रो व्यापार त सुनसान छ। अब सिजन लागि चाहिँ एक सिजन अलिअलि चल्ने, नत्र त यस्तै धेरै सुनसान आउँछन्। फाटफुट हो त्यो, अन्त अब 150 त अलिकति भइरहेको छ। जुत्ता सुत्ता यसरी जाँदैन। यो 20 सिजन फेरि यस्तै हो क्या। सिजन पनि तपाईँको पहिलाको जस्तो कहाँ छ त अहिले छैन, धेरै कम भइसक्यो। अब धेरै अनलाइन सिस्टमदेखि मगाउँछ। अब हाम्रो यहाँ भाइर जाने सामान धेरै जाँदैन पहिलाको जस्तो, धेरै कम छ व्यापार त। आफ्नो देश हुँदैन, अर्काको देशमा जानुपर्छ कमाउन, त्यसको लागि पनि त्यही हो। अब यहाँ हुँदैन, यति कमाएर हुँदैन।
21: रमेश, बर्खा लाग्छ, डाउन नै छ, खासै छैन व्यापार। त्यस्तो त होइन, हल्का फुल्का छ, अब सिजनको जस्तो चाहिँ छैन। उड्दैन, अफ सिजनै छ क्या, तपाईँको ढ्याडी उड्दैन। अब काम चलाउ छ, खाना लाउन पुग्छ भने व्यापारबाट। सिजनमा अब तपाईँले भने जस्तै ढ्याडी चाहिँ बस्छ, बर्खर त चल्छ।
22: मेरो धर्म साथी, व्यापार चाहिँ दिनभरि बस्ने, तरकारी सरकारी किन्ने, तिन तरकारी त्यस्तै भइरहेको, ठिकै छ भनौँ। त्यस्तो पहिला जस्तो छैन, अफ सिजनै छ अहिले। दिनभरिको ढ्याडी कमाउन गाह्रो हुन्छ, त्यही हो व्यापार चाहिँ सोचे जस्तो छैन। समस्या त्यस्तो छैन, सिजनको आशो। अब सिजनमा अलिअलि व्यापार भएपछि यताउति गर्न सकिन्छ, म्यानेज हुन्छ, विदेश जानु परे होइन।
23: मेरो नाम सोझे सार्की। व्यापार सेपार त छैन नानी, पहिला जस्तो बसिया छ दिनभरि। ढ्याडी कमाउन गाह्रो छ, पहिला जस्तो काम केही पनि छैन, के गरेर खाने हो चिन्ता छ। घर खर्च अब यस्तै नानु, अलिअलि मरमा सरमा त आएपछि त्यही हो, घर खर्च नतिर पनि छैन, कम छैन। अब सिजन आउँदैछ नि, अब यो सालको सिजन अब कस्तो हुन्छ अब हेरौँ। पहिला जस्तो त छैन, त्यही पनि खराब त होला जस्तो लाग्छ।
0: र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुग्नु भएको थियो। सभापति भेटका क्रममा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी र बाढ़ीले पुर्याएको क्षति तथा बाढ़ी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उहाँले राष्ट्रपतिलाई जानकारी गराउनुभयो। सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिनुभएको थियो। प्रधानमन्त्रीले दिएको जानकारी अनुसार उहाँले पछि राष्ट्रपतिलाई ब्रिफिङ गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापा बाढ़ी प्रभावित क्षेत्रमा पुग्नु भएको छ। उहाँ बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुग्नु भएको हो। विदुर नगरपालिका तीनका एक व्यक्तिले सभापति थापासँग बाढ़ीमा परेर सम्पर्क विहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गर्नुभएको छ। ती व्यक्तिले आफ्ना आफन्त बाढ़ीमा बेपत्ता भइरहेको सुरुङमा थुनिएको गुनासो गर्नुभयो। सभापति थापाले त्रिशुली अस्पताल, होल्डिङ सेन्टर, त्रिशुली बजार, देवीघाट पारी, रणभूमेश्वरी, पावर हाउस, तुम्चे सम्म पुगेर बाढ़ी पीड़ितको गुनासो सुन्नुभएको छ। उनी दर्शनटार, पिपल डाँडा, कुलमटार, कोलनी लगायतका ठाउँमा पुगेर पनि पुगेको सँगै टोलीमा रहेका कांग्रेस नेता विजय ढुंगानाले जानकारी दिनुभयो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। देशभरि बाढ़ी पीड़ितका लागि राहत संकलन गरिँदै टीकापुरका महिलाले दर खाने खर्च बाढ़ी पीड़ितलाई दिने। टीकापुर आठ सूर्यपुरका सूरजबाजीलाई मादल बनाउन भ्याई नभई कच्चा पदार्थ सहजै उपलब्ध गरिदिन माग। चिनिया दूतावासद्वारा मौन्याल मावी भजनलाई शैक्षिक सामग्री। लालझाड़ी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग। जमरा शाखा जल उपभोक्ता संस्था टीकापुरको नयाँ नेतृत्व चयनका लागि 18 गते चुनाव हुने। र भानु पुस्तकालय शक्तिले 19 राष्ट्रिय पुस्तकालय दिवस मनायो। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
3: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू सड़क किनारमा पशु चौपाया नबाँध्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
4: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी माइली तिलहरी रानी हार हार मंगलसूत्र चपकी पेन्डल बाला औठी चन्द्रमा काँटा नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपट मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: अरेल्ला सुनचाँदी पसल बलभद्र चोक टिकापुर एलएन मेडिकल अगाडि संचालक खुमरा सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।
6: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
24: सञ्चालक आरती चौधरी। सम्पर्क नम्बर 9864470483।
25: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: संचालक देव बहादुर सुनार, संपर्क नंबर 9868 40 16 60।
1: हेलो बहिनी, कता हो तिमीलाई थाहा छ कि नै, सीजी कम्पनी को वाईवाई जिंक 15 रुपैयाँमा एक पेटी रु 560 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
0: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
1: 600 रुपैयाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनी को गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपैयाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपैयाँ वाईवाईमै किन हाल्ने? 460 मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनी को। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानु है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40 22 41। महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झाला, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चुरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना बिना रसायन बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: इन्द्रेणी ज्वेलर्स, बलभद्र चोक टिकापुर कैलाली, संचालक रणबहादुर सुनार, सम्पर्क नम्बर 9848 40 19।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा छड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला औठी, पेन्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चोक टिकापुर कैलाली, संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9848 53 61 95।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: लाउन सारै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। हैन, यो टीकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
2: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउँ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध सफा र मिठो परिकारहरू पाइन्छ।
1: ए हो र, त्यसो भए जाउँ न, जाउँ सँगै जाउँ, तन्नै खाएर आउँला।
2: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
1: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: ए सन्टेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
3: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
3: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
3: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
3: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
3: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
3: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
5: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुर म सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिक म बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उनका संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच, फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली, फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 9848-42-73-59।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: पैक लिटे शर्त लागू हुई। एंसेल नेपाल के लग।
1: घर परिवार में सभी बिरानी आखिर स्वस्थ रह स्वस्थ व्यवहार को अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलाई सुकाय हुन्छ र कहिले कोही बिरानी कहिले कोही बिरानी म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
2: होइन चाहिँ जो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके। छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन।
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
4: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट जलविद्युत आयोजनाको सुरुङभित्र मानिस फेला नपरेपछि सेना फर्कियो। अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह। बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा बुझाउन सम्बन्धित अधिकारीलाई पूर्वाधार मन्त्रीको निर्देशन।
1: अब पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ज्ञानली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो।
0: विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 900 नाग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन। 4200 भन्दा बढ़ी बेपत्ता। खोजी कार्यसँगै बेपत्ताको संख्या बढ़दै
2: सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत संकलन कार्य तीव्र। कांग्रेसका सांसदहरूले राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने। देशका सबै प्रदेश र बाढ़ी प्रभावित रसुवा नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।
3: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षा पनि सम्भावना।
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहराइनलाई 7 विकेटले हराउँदै विजयी शुरूआत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ। स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनुपर्दछ। स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ। गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो। सुरुङमार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना वनसार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
2: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ। यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढ़ीभन्दा बढ़ी जनता सामु जनता समक्ष पुर्याउनु हुनेछ भन्ने अपेक्षा पनि गर्छौं र अनुरोध पनि गर्छौं।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकासको संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ।

0: भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनस्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
1: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
0: पतञ्जली नेपालले रसुवाको भोटेकोसी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट का कर्मचारी सहित करिब 40 जनाको 10 टोली खटाइनेछ। विभागले उपत्यका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
2: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौं। अहिलेको जुन प्रोसेस छ, जुन अहिलेको हाम्रो ऐन कानूनहरू छ, त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनु न पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढीको विधिसहित हजुरहरूले 3 दिनभित्र पेश गरिदिनु।
0: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: रातिको मौसमको कुरा गर्न पर्दाखेरि राति जस्तो वर्षाधारण सहभागिता रातिको हकमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका सिन्धान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जन चट्याङ सहित मध्यम पहाड़ीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र 1-2 ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेछ भने दार्जिलिङ, गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
0: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा

0: नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। समूह एमा नेपाल सहित बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
1: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
2: त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
1: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुहा नुवाकोट पुग्नेहरूको संख्या बढ़दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: प्यास्तो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ। साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ।
2: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेको छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ। यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावली सहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
7: घाइते चाहिँ कति हुनुहुन्छ यहाँनिर?
2: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ एकजनालाई चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
7: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ मानसिक रूपमा?
2: हजुर,
7: शारीरिक रूपमा त उहाँ ठिक देखिनुभयो?
2: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ त्यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुवाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ, त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन। र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो, अनि कतिपयले चाहिँ के औषधिहरू खाइरहनु भएको थियो, कतिपयको ती औषधिहरू छुटेको अवस्था पनि छ, र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ, ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ। र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप, मधुमेह, दमहरू यस्ताको पनि औषधिहरू
7: दिइरहेका
2: छौँ, हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ, र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
7: मानसिक स्वास्थ्यको बारेमा चाहिँ केही सोचिएको छ कि छैन, यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
2: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले, र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सतहमा नआएको हुनाले, र केही हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू, काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको, र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने, र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नु भएको हुनाले अब त्यो राहत वितरण केही काम सकिने बित्तिकै चाहिँ हामीले ती अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ, र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ, र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो।
8: भाइ यति मुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि केही उद्धार मिल्छ कि भनेर यहाँ
1: स्थलगत सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147, शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटुरोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईंले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अपनाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेशनबाट पैसा पठाउँदा विशेष सावधानी अपनाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको क्यूआर खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता क्यूआर वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदु नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बटार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा सञ्चालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावी तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावी रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर तीन देवीघाट सिरखाली क्षेत्रका प्रभावितलाई रण भुवनेश्वरी मावी र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली मावी र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावी, किस्पाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनकामना मावी र त्रिभुवन मावी तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रय स्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका दुईको डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका एक र दुईको हाकु, पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका एक दुई तीन र पाँचको थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्रोबेसीमा आश्रय स्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रय स्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर दुईमा रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ़दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
12: अहिले म छु श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको छ दिन बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौ, दायाँ बायाँ ठूलो संख्याको भीड़ लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
13: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख पाँच कुमपुर गाविसको मेरो भदैली शालीको बुढा हुन्। उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो, गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
12: कुनै समयमा भेटी पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
14: मेरो नाम युगेन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका वडा नम्बर 12 वासी। यहाँ मेरो भाइ शिवशंकर जोशी मैलुङ खोला 5 मेगावाट हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म खोजदेखिको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
12: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ, नमस्ते।
15: मेरो भीम श्रेष्ठ हो, धादिङबेसीबाट हो। उहाँ हामी यहाँको चाहिँ भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर यहाँ आएको हामी।
12: उहाँ मात्रै होइन, यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपासमा पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौं उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत, कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढी पुगेको छ र झण्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन् र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि खोज्नको लागि यहाँ दिनहुँ कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
1: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरूद्ध भएका सड़कहरू बनाउनको लागि प्रयासहरू शुरू भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा र नुवाकोटको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेमवर्क तयार गर्नको लागि निर्देशन दिनुभएको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग आजदेखि सुचारू भएको छ र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजयी शुरूआत गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।
16: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
17: दलित के हो?
18: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
17: के दलित मानव होइन र के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
19: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
17: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू। तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।
20: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
21: यही भदौ 20 गते शनिबारका दिन
22: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
20: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
22: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
21: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 73 77 72।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
23: लौन साह्रै भोक लाग्यो भने आज त तन्नै नास्ता गर्न मन लागिरहेछ। होइन, यो टिकापुर बजारमा मिठो चिकन राइस कहाँ पाइन्छ होला?
4: साँच्चै हो र भोक लागेको, मलाई पनि चिकन चाउमिन खान मन लागेको छ। त्यसो भए जाउ न लक्ष्मी कटेज एन्ड खाजा घरमा, त्यहाँ त एकदम शुद्ध, सफा र मिठो परिकारहरू पाइन्छ।
23: ए हो र, त्यसो भए जाउ न, जाउ सँगै जाउ, तन्नै खाएर आउला।
4: तपाईँलाई पनि नास्ता खान मन छ भने लक्ष्मी कटेज एन्ड खाजा घरलाई सम्झिनुहोस्। लक्ष्मी कटेज एन्ड खाजा घरमा चिया, नास्ता, चाउमिन, चिकन राइस, चिकन चाउमिन, छोला समोसा, दुध, दही, घिउ, चिसो लगायतका विभिन्न किसिमका खाजाको आइटम पाइन्छन्। एकचोटि सेवा गर्ने मौका दिनुहोला।
23: लक्ष्मी कटेज एन्ड खाजा घर, सामुदायिक एफएम नजिकै, प्रोप्राइटर लोकराज खनाल। सम्पर्क नम्बर 9848 5169 64।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का सुर मा यहाँलाई स्वागत छ। म पूर्ण विक कार्यक्रम समानता का सुरहरू हरेक साताको सोमबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapurefm.org मोबाइल एप टीकापुर एफएम र हाम्रो पात्रमा पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ परियार सशक्तिकरण मञ्च टीकापुरका अध्यक्ष रामबहादुर नेपाली। आज हामी उहाँसँग परियार सशक्तिकरण मञ्चको पछिल्लो अवस्था र समाजका विविध विषयमा कुराकानी गर्नेछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: हजुर, धन्यवाद हजुरलाई।
0: तपाईँ यो समाजको अध्यक्षमा आइसकेपछि समाजले तय गरेका उद्देश्यहरू सम्पन्न गरेका क्रियाकलापहरू के छन्, तपाईँ आइसकेपछि समाजले के फरक महसुस गर्यो नि?
1: अब हामी यसको दोस्रो चुनावी साधारण सभा 2082 पुष 19 गतेबाट भएको थियो। त्यसबाट हाम्रो कार्य समिति एउटा चयन भयो र त्यो कार्य समिति चयन भइसके पछाडि हामी अहिलेसम्मको हाम्रो गतिविधिमा भन्नुपर्दाखेरि अब हामीले मासिक रूपमा हामी महिनामा एकपटक हाम्रो बैठक बस्ने हाम्रो निर्णय गरेका छौं र त्यो मासिक बैठक बसिरहेको हुन्छ र त्यो बैठकमा हामीले खासै गरी हामीले यस विगतमा हुँदै गरेका र अहिले पनि हामीले ती कार्यक्रमहरूलाई निरन्तर दिनुपर्छ भन्ने सिलसिलामा हामीले यहाँ दलितका बालबालिकाहरू, अझ विशेष गरी परिहार बालबालिकाहरू, विद्यार्थी भाइ बहिनीहरू जो पढ्नुहुन्छ अनि उहाँहरूलाई हामीले हौसला बढाउनको लागि उत्कृष्ट विद्यार्थी भाइ बहिनीहरूलाई पुरस्कृत गर्नुपर्छ र हौसला बढाउनुपर्छ भन्ने हाम्रो मानसिकता छ र त्यस अनुसार हामीले उहाँहरूको अब डाटा लिएर को सन्तति टपरहरू उहाँहरूलाई चाहिँ हामीले छिटै उहाँहरूलाई ऊ गर्नेछौ, पुरस्कृत गर्नेछौ र बाँकी त्यस पछाडि हाम्रा निरन्तर कार्यक्रमहरू भइरहेका छन् जसमध्ये हामी अहिले भर्खरै हामीले निर्णय गरेका छौं कि जति सक्दो हाम्रो संस्थामा अथवा हाम्रो समाजमा बढी से बढीले यसको सदस्यता लिन सकुन् र हामीले चाहिँ यस संस्थामा आबद्ध हुन सकुन्, सबैलाई यस संस्थाको बारेमा जानकारी हुन सकोस् भन्ने एउटा निर्णय गरेका छौं। त्यसले गर्दा हामी कार्य समितिका सबै पदाधिकारी सदस्यहरूले एकजनाले हामीले पाँचजना जतिलाई सकिन्छ भने धेरै नभए पाँचजना जतिलाई हामीले चाहिँ सदस्यता थप्ने भन्ने निर्णय गरेका छौं र पाँचजना अनिवार्य रूपले बनाउनै पर्ने भन्ने हामीले निर्णय गरेका छौं र त्यो अनुसार हामी अगाडि बढ्छौं। अब हामीले यसलाई वडा स्तरीय हाम्रो चाहिँ उपसमितिहरू छन्, त्यो वडा स्तरीय उपसमिति पनि हामी निर्णय भइसकेको छ। हामी लगत्तै यही शनिबार निर्णय भएको थियो, जाने भन्ने हाम्रो निर्णय थियो र मेरो व्यक्तिगत कारणले गर्दाखेरि जान सकिएन र आगामी शनिबारबाट हामी शुरू गर्छौं। खासै अब कार्यक्रम गर्नको काम गर्नको लागि धेरै कुराहरूको आवश्यकता पर्छ, अरूभन्दा पनि मुख्यतया आर्थिक नै एउटा आवश्यकता हो। केही पनि गर्दाखेरि आर्थिक हाम्रो संस्थासँग त्यस्तो पुँजी छैन, हामीलाई कसैबाट कहीँबाट डोनेसन कसैले चाहिँ हामीलाई सहायता रकम त्यस्तो पनि हामीले उपलब्ध गरेका छैनौं, जसले गर्दाखेरि धेरै हामीले सोचेका कार्यक्रमहरू, हामीले सोचेका विचारहरू, हाम्रो चाहिँ भावनाहरू पनि ओझेलमा परेका छन्। यद्यपि पैसै लगानी नगर्ने खालका कार्यक्रमहरू पनि हामीले गर्ने गरेका छौं। हाम्रा समाजका उत्कृष्ट व्यक्तित्वहरूलाई हामीले सम्मान गर्ने कार्यक्रमहरू राख्यौं विगतमा, यसरी नै चलिरहेको छ।
0: दलित समुदायको विकास र अधिकारका लागि थुप्रै संघ संस्थाहरू स्थापना भएका छन् होइन, र ती संस्थाहरू केवल नाममा मात्रै देखिन्छन्, जसरी चाहिँ समाजको विकास र परिवर्तनका लागि अधिकारका लागि लाग्न पर्यो त्यस्तो नभएको देखिन्छ। कतै सशक्तिकरण मञ्च पनि यसैभित्र पर्दैन?
1: यो यहाँले सोचे जस्तो र सोधे जस्तो कुरा हो, हाम्रो हाम्रो संस्थाभित्र परेको छैन, किनभने अब हामी जहाँसम्म हामी आफ्नो कार्यकालमा हाम्रो समाजका व्यक्तिहरूलाई के कसरी हुन्छ उहाँहरूलाई चाहिँ उहाँहरूलाई उत्थान गर्ने भन्ने हाम्रो सोचमा छौं, न कि हामी कसैसँग त्यस्ता किसिमका डोनेसन लिएर हामी यो गर्छौं त्यो गर्छौं भन्ने हाम्रो मनसाय होइन, हामी गर्दैनौं त्यस्तो, हामीबाट हुँदैन। र हामीले यो विशेष हाम्रो कार्यक्षेत्र भनेको अहिले यो टीकापुर नगरपालिकाभित्र रहेको छ, टीकापुर नगरपालिकाभित्र हामीले गर्दै हामीले एउटा यो संस्थाको उद्देश्य के छ भने समग्र रूपमा दलित नभई समग्र रूपमा हाम्रो परिवार समाजलाई कसरी उत्थान गर्ने भन्ने यसको चाहिँ यसको मूल उद्देश्य हो। अब परिवार समाजलाई अपग्रेड गर्नको लागि, परिवार समाजको उत्थान गर्नको लागि हाम्रो परिवार समाजभित्रका जल्दा बल्दा समस्याहरू के छन् पहिला त्यो हामीले त्यो पहिचान गर्नु छ र त्यो पहिचान गरेर त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने हाम्रो त्यो समाधानको बाटोतिर लाग्नुपर्छ। ओझेलमा परेका छन् थुप्रै संघ संस्थाहरू, आबद्ध भएका छन् तर त्यो कार्यान्वयनमा तिनलाई समस्या परेको होला। अब हामीलाई केही छैन, हाम्रो समाजभित्र हाम्रो चाहिँ समाज यसलाई चाहिँ आएका हाम्रो दलितका समस्याहरूप्रति हामी कटिबद्ध छौं, हामी लागि पर्नेछौं र उत्थानको लागि हामी हाम्रो समाजको उत्थानको लागि हाम्रो सदा सहायता रहनेछ।
0: जस्तो त्यो सँगसँगै समाजमा व्याप्त जुन खालको विभेदका कुराहरू छ होइन, यो पनि निर्मूल गर्ने संस्थाको खालको दृष्टि हो पक्कै पनि। साथसाथै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिइनुपर्छ। जब मान्छे अवेरनेस हुन्छ, जब मान्छे सचेत हुन्छ, उसले खालको विभेद भोग्न पर्दैन, विभेद गर्दैन, त्यसका विरुद्ध चाहिँ आवाज उठाउँछ भन्ने सोचाइ पनि छ होइन। शिक्षालाई पहिलो प्राथमिकता दिइनुपर्छ भन्ने सवालमा तपाईँको मत?
1: शिक्षा नै सर्वोपरि हो मानव जीवनको लागि। मानवको परिवर्तन, मानवको उत्थान गर्ने माध्यम भनेको एउटा शिक्षा हो। यसको लागि पहिलो कुरा त राज्यले यसका नीतिहरू अवलम्बन गर्नुपर्छ र राज्यले जब कटिबद्ध भएर राज्यले गरेका नीतिहरू अवलम्बन गर्ने क्रममा अब राज्य कटिबद्ध हुनु त आफ्नो ठाउँमा छँदैछ छँदैछ। जबसम्म मानिस एउटा शिक्षित हुँदैन तबसम्म उसले आफ्नो कुनै ज्ञान चेतनाहरू पाउन सक्दैन, यो कुरा निश्चितै हो। र त्यसैको सन्दर्भमा हामीले पनि हाम्रो परिवार समाजका, मैले अघि नै पनि भने, विद्यार्थीहरूलाई, जेहेन्दार विद्यार्थीहरूलाई उहाँहरूलाई कसरी अझ हौसला गर्न सकिन्छ भनेर हामीले गत वर्ष पनि हामीले ती कार्यक्रमहरू गरेका थियौं। उहाँहरूलाई सचेतीकरण गर्नुपर्छ, विद्यार्थीहरूलाई एउटा पढ्ने वातावरणको एउटा आयोजना, पढ्ने वातावरण हुनुपर्छ, अनि विद्यार्थी भाइ बहिनीहरूलाई पनि कसरी उहाँहरूलाई हौसला दिएर उहाँहरूलाई कसरी चाहिँ एउटा हौसला गर्नुपर्छ भन्ने हाम्रो संस्थाले पनि एउटा अवधारणा लिएको छ र त्यो बाटो हामीले अवलम्बन गरिरहेका छौँ।
0: यहाँको त एउटा लामो इतिहास शिक्षा क्षेत्रमा पनि छ होइन, शिक्षा क्षेत्रमा पनि खालको योगदान चाहिँ दिनुभएको छ। जस्तो पढ्दै गर्दाखेरिको विभेदका सवालहरू, जातीयताका कुराहरू, र अहिले समाजमा अझै पनि केही हदसम्म चाहिँ छ, विभिन्न माध्यमबाट गरिन्छ, खालि एउटा फर्म चाहिँ, स्वरूप चाहिँ चेन्ज भएको भन्ने पनि छ होइन, त्यो कुरालाई यसो फर्किरहँदाखेरि कति फरक पाउनुहुन्छ?
1: अब म आफू विद्यार्थी हुँदै गर्दा, म एउटा विद्यालयमा पढ्दादेखि लिएर त्यस पछाडि म पनि फेरि अब शिक्षा क्षेत्रमा नै मैले समर्पित गरेँ मेरो लामो जिन्दगी। त्यस बेलाको एउटा राज्य सत्ताले पनि त्यति साह्रो नीति नियम लागू गरेको थिएन र त्यो बेला हामीले निकै दुःख भोग्यौं। दलितको संज्ञा पाउँदै छुवाछुतका भेदभावहरूको पनि हामीले अनुभूति गर्यौं र ती छुवाछुतका भेदभाव, जातीय विभेद समाजको एउटा चाहिँ विकृति विसंगति हो भन्ने हामीलाई लाग्छ र पनि राज्य पक्षबाट भन्दा पनि समाज पक्षबाट ती विभेदहरू, विभेदकारी, अन्यायपूर्ण विभेदकारी त्योहरू चाहिँ हामीले भोग्दै आएका हौं, भोग्यौं पनि। त्यस पश्चात अलिकति केही परिवर्तन त भएको हुनुपर्छ भन्ने चाहिँ महसुस भएको छ, किनभने हिजोका दिनमा अति थियो र अहिले अलिकति दलितहरू पनि शिक्षित भइसके पछाडि आफ्नो हक अधिकारको खोजीको लागि र आफ्नो संरक्षणको लागि बोल्न सक्ने भएको अहिले अवस्था छ र जसले गर्दाखेरि अहिले अलिकति विगत भन्दा अलिक थोरै त्यसमा चाहिँ अलिक कमी हुँदै आएको हो कि भन्ने महसुस हो। यद्यपि जति हुनुपर्दथ्यो, हामी मानव समान हौं, हामी सबै जात जातिका मानिसहरूको सबै समान हौं भन्ने अवधारणा हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन हाम्रो देशको परिप्रेक्ष्यमा र हाम्रो समाजले पनि अझै पनि दलितहरू तल्लो जाति हुन्, अछुत जाति हुनको उहाँहरूसँग जुन अवधारणा, उहाँहरूको जुन मानसिकतामा छ, यो परिवर्तन हुनुपर्छ। र विद्यालय क्षेत्रमा पनि अझै थुप्रै यस्तै घटनाहरू छन्, हजुरले पनि सुनेकै कुराहरू हुन्, दलित शिक्षकहरूमाथि, दलित विद्यार्थीहरूमाथि भएका विभेदकारी घटनाहरूले अझै पनि त्यो परिवर्तन हुन सायद समय लाग्छ जस्तो एउटा अनुभूति लाग्छ र यो त समाजले हेर्ने दृष्टि दलितप्रतिको फेरिन अझै केही समय लाग्ने अवस्था लाग्ला, तर नलागोस् भन्ने हाम्रो चाहिँ मनसाय हो, किनभने सबै मानव जाति सब समान हुन् र मैले मेरो जीवनकालमा पनि एक दुईवटा घटनाहरू मैले भोगेको छु, ती भोगेका ती घटनाहरू अहिले पनि ताजा झल्झती याद आउँछ। वास्तवमा त्यसरी हामीप्रति गरिएको विभेद त्यो अन्यायपूर्ण छ, यसलाई चाहिँ समाजले आफै सचेत हुनुपर्छ र राज्यले पनि आफ्ना नीति नियमहरूलाई त्यसलाई अवलम्बन गर्नुपर्छ भन्ने लाग्छ।
0: घटना भोगे होइन, एउटा अझै म त्यो अवस्थामा चाहिँ पीड़ित थियो भन्ने खालको आशय सुनाउनु मिल्छ?
1: अब त्यति ठूला घटना त नभनौं, तर पनि मेरो व्यक्तिगत मलाई चाहिँ असह्य भएका, महसुस भएका ती घटनाहरू हुन्। कार्यक्रमहरू, पिकनिक खान कार्यक्रमहरू आयोजना गरिएका अवस्था थिए विद्यालयकै, हाम्रो विद्यालयले, म जुम्लाको चन्दनाथ, अहिले उच्च मावि छ, त्यतिखेर माध्यमिक विद्यालय खलङ्ग बजारमा म शिक्षक भइरहँदा, अब हाम्रो विद्यालयमा त्यहाँ आचार्य बाहुन पनि हुनुहुन्थ्यो, उपाध्याय बाहुन पनि हुनुहुन्थ्यो, शिक्षक साथीहरू त्यहाँ साई ठकुरीहरू पनि हुनुहुन्थ्यो र क्षेत्रीय ब्राह्मण क्षेत्रीहरू र दलित मध्येको केवल म मात्र एउटा शिक्षक थिएँ। पिकनिक खाने क्रममा अब जाने हामी सन्दर्भमा गयौं, त्यहाँ जाँदा अलिकति ममाथि मैले आफूले विभेदकारी त्यहाँ व्यवहार गरेको देखेको छु, पाएको मैले, किनभने त्यो सायद म दलित भएर होला, ताकि सबै साथीहरू रमाएर पिकनिकमा आफैले भान्सामा डाडु पुन्यु गरिरहेको अवस्था हुन्थ्यो भने म डाडु पनि गर्नबाट मलाई वञ्चित गरिन्थ्यो ताकि म पनि त्यही विद्यालयको शिक्षक मेरो पनि योग्यता क्षमता उहाँहरूसँग समान छ र म उहाँहरूभन्दा कुनै पनि योग्यता क्षमता कमी भएको मसँग पनि होइन तर म दलित भएकै कारणले गर्दाखेरि त्यो व्यवहारबाट म वञ्चित भएँ भन्ने हो र त्यति ठुला जटिल ममाथि आइरहेका त त्यस्ता
0: त्यति बेला त्यो अवस्था आउँदै गर्दा यहाँले त्यसको विरुद्धमा आवाज उठाउन सक्नुभयो?
1: अब यहाँलाई म भन्नुपर्दा मैले एउटा आवाज नउठाएको होइन, मेरो जीवनकालमा बलबहादुर परियार एकजना जिल्ला शिक्षा अधिकारी भएर जुम्लामा आउनुभएको थियो। उहाँ बलबहादुर परियार परियार जातिको तर जिल्ला शिक्षा अधिकारी हुनुहुन्थ्यो उहाँ। अनि उहाँ हाम्रो त्यहाँ चन्द्रनाथ मन्दिर छ जुम्लामा, एउटा हाम्रो धार्मिकको केन्द्रबिन्दु अति चर्चित धार्मिक स्थल हो, जुम्ला बजारको पिस पुसमा छ र त्यो गुठी पनि छ त्यहाँ। त्यहाँ चन्द्रनाथ बाबाको मन्दिरमा उहाँ जिल्ला शिक्षा अधिकारी दर्शन गर्न जानुहुँदो रहेछ र उहाँले दर्शन गर्न जाँदा त्यहाँको पुजारीले यो परियार जातिको दलित हो भन्ने उहाँले चाहिँ उसलाई थाहा रहेन रहेछ। पूजा आजा गरेर फर्किनु हुँदो रहेछ। केही दिन पछाडि पुजारीलाई त्यहाँका स्थानीयहरूले भनिदिनु भएको रहेछ कि ए त्यहाँ जाने मान्छे त आउने मान्छे जिल्ला शिक्षा अधिकारी हो, दमाई जातिको हो र उसले चाहिँ त्यहाँ पूजापाठ गर्न त्यहाँ भित्रै जान्छ, मन्दिरभित्रै प्रवेश गर्छ, टिका लगाइदिन्छौ तिमी। उनलाई चाहिँ त्यो टिका लगाउँदा चिन्ह है, तिमी चाहिँ दलित हुन्, तिमी दमाई हुन् भन्ने त्यहाँ पुजारीलाई कसैले जानकारी दिएछ र त्यो जानकारी पाए पछाडि उहाँ जिल्ला शिक्षा अधिकारीले तत्पश्चात त्यहाँभित्र जान सक्नु भएन, जाने उहाँलाई चाहिँ अनुमति दिएन र उहाँले गेटैबाट रोकियो र उहाँले त्यो कुरा मलाई राख्नुभयो। रामबाबुजी तपाईँ एउटा शिक्षक हुनुहुन्छ, तपाईँ पनि यहाँको यही ठाउँको मान्छे पुरा पहिला र अहिले अब तपाईँ हेर्नुहोस् त यस्तो अन्याय भयो, ल ठिक छ तपाईँ एउटा शिक्षक हुनुहुन्छ, तपाईँ बुद्धिजीवी हुनुहुन्छ, तपाईँले यसलाई केही गर्न सक्नुहुन्छ भने ल गर्नुहोस् त, तपाईँको कसैले जागिरी खाइदियो भने म तपाईँको जागिरी थामुला, अथवा तपाईँमाथि कुनै कारवाहीको माग गरेछ भने म तपाईँलाई तपाईँको एक ग्रेड बढाइदिउँला, म तपाईँलाई प्रोत्साहन गरूला र मेरो रिस्कमा तपाईँले यो गर्नु के गर्न सक्नुहुन्छ ल गर्नुहोस् भने पछाडि मेरो हाकिमले मलाई त्यो अनुमति दिए पछाडि मैले त्यहाँका दलितहरूलाई संगठित गरेँ र त्यो संगठित गरेको दलितहरूलाई मैले ब्यानर सहित करिब करिब त्यो बेलामा पनि मैले 250-300 जना दलितहरू सचेत दलितहरूलाई मैले लिएँ र उहाँलाई चाहिँ नारा जुलुसका साथमा अग्रपंक्तिमा गएर त्यो मन्दिरभित्र हामीले प्रवेश गरेको अवस्था हो। यो घटना हजुरको विक्रम सम्बत 2052 सालको अषाढ महिनाको घटना थियो र मैले त्यो प्रवेश गऱ्यौं, भित्र पुग्यौं, गयौं हामी, पुजारीसँग टिको लगाइदिनु माग्यौं, पुजारीले टिको लगाइदिएनन् र पनि हामी भित्र ढोकानेर पुग्यौं र हामीले आफै दर्शन गर्यौं र आफै टिका लगाएर फर्क्यौं र तत्पश्चात मैले त्यो माथि के कारवाही हुन्छ भन्ने कारवाहीको म चाहिँ प्रतीक्षामा थिएँ र त्यसपछि मलाई कुनै कारवाही त भएन। तर त्यो कारवाही भएको भए पनि हामी पनि त्यस पछाडिको अरू के परिचालन गर्यो, के हामी परिचालित हुनुपर्थ्यो, के गर्नुपर्थ्यो भन्ने हाम्रो रणनीति तय थियो र यद्यपि त्यहाँनिर त्यस पछाडिको कुनै घटना घटेन र हामी त्यो काम गर्न सफल भएका थियौं। र यसरी हेर्नुहोस् अब छन् यस्ता विभेदकारी घटनाहरू त्यो बेलादेखि अहिलेसम्म पनि ताजा छन् र मेरो मानस पटलमा त्यो घटना मलाई अहिलेसम्म पनि ताजा याद आउँछ। हेर्नुहोस्
0: पछिल्लो समय दलित शब्दमाथि पनि एक खालको राजनीतिक चलिरहेछ होइन, कसरी दलित शब्द नै हटाउनुपर्छ, यो शब्द हटाइयो भने दुर्व्यवहार भोगिन्न भन्ने खालको आशय छ भने कसरी यो शब्द आन्दोलनको जगबाट प्राप्त शब्द हो यसलाई चाहिँ कायम गर्नुपर्छ भन्ने खालको पनि छ। यसमा तपाईँको विचारमा यी दुई मध्ये दलित शब्द राखिनुपर्छ या हटाइनुपर्छ?
1: यो त हेर्नुहोस् यो म जतिखेर नेपालमा राष्ट्रिय दलित आयोग गठन भयो त्यो राष्ट्रिय दलित आयोग ठ्याक्कै मलाई मिति त थाहा भएन, यो सायद यो 47-48 को यो जब हाम्रो जुन देशमा जब यो परिवर्तन आयो, पञ्चायती व्यवस्था सिद्धिएर जब नेपालमा बहुदलीय व्यवस्था आयो तत्पश्चात यो राष्ट्रिय दलित आयोगको गठन भएको। त्योभन्दा अगाडि हामीलाई दलित भन्ने शब्द मलाई पनि थाहा थिएन, त्योभन्दा अगाडि सायद यो दलित शब्द यसको उत्पत्ति पनि भएको थिएन नेपालमा। भारतमा डाक्टर भीमराव अम्बेडकर उहाँले यो दलित को नामकरण गरेर भारतमा दलितहरूको मुक्तिको लागि उहाँले संघर्ष र आन्दोलन गरे पश्चात त्यसकै अनुयायी भएर नेपालमा पनि हाम्रा दलित अगुवाहरूले र नेपालमा पनि अब दलित आयोग बनाउनुपर्छ अथवा नेपालमा चाहिँ सामाजिक रूपले विभेदकारी भएका सबै जति पनि हामी चाहिँ समुदायका हामी छौं यसमा चाहिँ आउँछन् हाम्रो विभिन्न दमाई विश्वकर्माहरू सार्कीहरू वादी समुदायका अथवा राज्यले चाहिँ अथवा समाजले चाहिँ अछुत भनेर जो गरेको छ किट गरेको हामीले व्यवहार गरेको छ त्यो वर्ग दलित हो भनेर उहाँहरूले चाहिँ यसरी एउटा केही व्यक्तित्वहरू त्यो बेलाका दलितका अग्रज व्यक्तित्वहरूले अब राष्ट्रिय दलित आयोगको उहाँहरूले चाहिँ माग गरेपछि त्यतिखेरको राज्य सत्ताले ल यो आयोगको दिनुपर्छ आयोग बनाउनुपर्छ भन्ने उहाँहरूको मनसायमा लागेर त्यसरी राष्ट्रिय दलित आयोगको गठन भयो र राष्ट्रिय दलित आयोगको गठन भएपछि राष्ट्रिय दलित आयोगको पहिलो अध्यक्ष भनेको पदम सिंह विश्वकर्मा हुनुहुन्छ। हेर्नुहोस् र उहाँ संस्कृतको धुरन्धर विद्वान, मैले उहाँसँग भेटेँ र त्यस बेलाका कार्य समितिका साथीहरू पनि हुनुहुन्थ्यो, जस्तो मिन विश्वकर्मा हाम्रो दुर्गा सोप, उहाँहरूसँग पनि मैले भेटेर उहाँहरूको थुप्रै कार्य त्यो हुन्थ्यो, एउटा त्यस विषयमा छलफल सेमिनार गोष्ठीहरू हुन्थे, कहिलेकाहीँ मलाई बोलाइन्थ्यो, कहिलेकाहीँ मलाई नबोलाए पनि म आफै पनि जान्थे। र यहाँले भने जस्तै यो दलित शब्दको मलाई पनि तितो लागेको नमिठो लागेको शब्द हो, किनभने यो दलित शब्दले हामीलाई लेबल लगाउनु हामीलाई चाहिँ यो उचित होइन भन्ने मलाई लाग्छ। अब दलित शब्दकै नामबाट हामी चाहिँ हाम्रो आन्दोलन त यो कतिपय साथीहरूलाई मेरो कुरा एक चित्त बुझ्दैन है, अहिले पनि मैले तपाईँसँग यो भन्दै गर्दा कतिपयले सुन्ने साथीहरूले भोलि एफएममा त्यो के हो त, त्यस्तो नभए अर्को के हुनुपर्थ्यो त, अनि हाम्रो उत्थानको निकासको बाटो के हो त पनि भन्न सक्नुहुन्छ, तर हाम्रो लेभल त यो दलित लेभल लगाउँदैमा हाम्रो उत्थान हुन्छ भन्ने कुरा होइन भन्ने मलाई लाग्छ है। यो त खास खास गरी हामीलाई चाहिँ एउटा स्टिकर लाग्यो कि, हाम्रो निधारमा स्टिकर लगाइयो कि, हाम्रो अहिले कतिपय हाम्रो दलितकै भाइ बहिनीहरूले आफूलाई दलित भन्न नरुचाउने अवस्था पनि आउँछ भोलि, किनभने सिट पढ्दैछन्, उहाँहरू शिक्षित हुन्छन्, अनि अहिले हामीले चाहिँ हाम्रो थरको रूपमा पनि हामीले नागरिकता लिन पाउने कानूनी हाम्रो चाहिँ हामीले अझ प्रावधान छ, कतिले बसियाल कतिले खनाल, हाम्रो गोत्रका आधारमा पनि हाम्रो नागरिकता लिने गरेका छन् र ती हामीले भेटाएका छौं, सरकारले पनि त्यसलाई चाहिँ कुनै ऊ गरेको छैन, बन्देज गरेको छैन, भने जुन दलितको स्टिकर लागेको छ यो नै हाम्रो निकास हो भन्ने मलाई लाग्दैन, बल्कि यो चाहिँ यो के हो भने भोलि गएर त्यसलाई चिनाई राख्नु पर्ने एउटा शब्द हो भन्ने मलाई लाग्छ। हेर्नुहोस् भोलि उसले हाम्रो गोत्रको आधारमा मैले हामीले कति भेटेका छौं, कार्की थर लिएर पनि कार्की नामको पछाडि कार्की जोडेर पनि नागरिकता प्रमाणपत्र राष्ट्रिय परिचय पत्रहरू बनेका छन् नि, अब उसलाई दलितको स्टिकर लागेको छ, कार्की भए पनि ऊ दलितै दलितै मानिन्छ, अथवा ऊ चाहिँ परियार भए पनि त्यो दलितकै स्टिकर लागिरहेको, यो सदा कायम रहनेछ कि यो स्टिकर। अब तपाईँ भारतकै कुरा गर्नु न, माया बहन मायावती भनिन्छ, उसको पछाडि थर लेख्न के जरुरी छ, केही जरुरी छैन जस्तो लाग्छ मलाई। हेर्नुहोस् भारतमा कतिपय ठूला ठूला विद्वानहरू छन् र भारतीय उसमा चाहिँ अरू देशहरूमा पनि भन्ने भने पछाडि नाममा मात्र लेख्दा पुग्यो भने किन त्यसको पछाडि अर्को त्यो परियार त्यस पछाडि सार्की नै थल लेखिराख्नुपर्ने पनि आवश्यक नहोला, नहुँदा पनि हुन्थ्यो भन्ने हो। अब यो त खासै भन्ने हो भने त्यतिखेरका हाम्रा दलित आन्दोलन गर्ने अधिकारीहरूले त्यसरी स्टिकर बनाइदिनु भयो, कतिपयलाई यो पाच्य छ, कतिपयलाई यो ठिक छ भन्ने छ, भन्दा अब म जस्तै होलान् कोही, यसलाई स्टिकर भन्ने, मैले त यसलाई स्टिकर नै भन्ने गरेको छु, यो दलित स्टिकर हो, यो स्टिकर हामी जति परिवर्तन भए पनि हामी जति भोलि गएर एउटा हाम्रो अहिले पनि दलितहरूका डाक्टर इन्जिनियर सीडिओ लेभल तहका छन् नि, को आयो त्यो ए फलानु परियार आयो त्यो दलित आयो सीडिओ भएर आयो, को आयो फलानु ऊ भएर आयो। हाम्रो यहीँ नगरपालिकाकै कुरा गर्नुहुन्छ भने हाम्रो नगर कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीकै उहाँले पीड़ित हुनुहुन्छ, उहाँ सर्वोच्च अदालतमा उहाँको चाहिँ मुद्दा दायर भएको छ होइन, रामबहादुर नगरजी उहाँ नगरजी हो, उहाँको त्यसरी जोड्ने भने रामबहादुरको पछाडि नगरजी जोडिएको छ, को हो त रामबहादुर परियार हो अथवा रामबहादुर दमाई हो, जुन विभेदकारी नगरपालिकाभित्रकै घटनाले पनि यसलाई प्रस्ट्याउँछ। त्यसैले यो सायद यो स्टिकर नहुँदा नै अझ उचित हो, यसका निकासहरू अरू मैले त यसको नामाकरण नै हटाइदिनुपर्छ, दलित भन्ने शब्दै हटाइदिनुपर्छ भनेर त्यस बेला पनि मैले राष्ट्रिय दलित आयोगमा यो कुराहरू पटक पटक उठाएको।
0: तर त्यो शब्दले गर्दा पनि केहीले फाइदा दिनुभएको छ, जस्तो राज्यबाट होइन आरक्षण कोटाहरू आरक्षण सिस्टमले गर्दा पनि केहीले अवसर त पाउनु भएको छ नि त।
1: हेर्नुहोस् अब दलितको नामबाट आरक्षण भन्ने कुरा जुन छ नि, शब्दले आरक्षण दिने शब्द हो, अब उहाँहरूलाई लाग्यो होला त्यस बेलाका ती हाम्रा दलित अग्रजहरूलाई एउटा शब्द बनाऊ, त्यही शब्दको सधैँभरि त्यही शब्द युज गराइराखौं र त्यो आरक्षण पनि हो। यहाँनिर फेरि कुरा आउँछ आरक्षणको, हेर्नुहोस् है, अब यो दलित शब्द हटायो भने त आरक्षण पाउँदैनौ, हामी चाहिँ त्यस पछाडि समानतामा पुग्न सक्दैनौ भन्ने पनि हाम्रा व्यक्तित्वहरूको कसैको भनाइ छ, मनसा अथवा उहाँहरूको ऊ छ है। तर अब आरक्षण कहिलेसम्मको आरक्षण त राज्यले सधैँ आरक्षण दिइराख्न सक्ने अवस्था हुँदैन। हेर्नुहोस् यो केही समयसम्म केही वर्ष पछाडि हाम्रो दलितहरूको पनि उत्थान भई समानताको लेभलमा पुग्दाखेरि त अनि त्यो आरक्षण पनि त किन चाहिने। अहिले पनि कोही दलितहरूबाट विरोध भइरहेछ नि, अब यो आरक्षण चाहिँ अब दलितहरूले पाउने भए हामी पनि दलितै भए त यो आरक्षण पाउने थियौं हामी पनि चुक्यौं भन्ने भइरहेछ नि। अब हुनु त मेरो कुरालाई हेर्नुहोस् अब कसैलाई तितो लाग्न सक्छ, किनभने दलित शब्दले आरक्षण दिलाएको अनि दलित शब्दले गर्दाखेरि त्यो चाहिँ हामीलाई चाहिँ आरक्षणबाट वञ्चित गराएको, दलित शब्दभन्दा अरू शब्द हामी बनाउन सक्दैनौँ भन्ने लाग्छ मलाई, किनभने शब्द हामी दलित प्रयोग गरेका छौं र त्यसैको नामबाट आरक्षण दिएको विपन्न वर्ग भनेपछि विपन्न वर्गको नामबाट पनि त आरक्षण दिन सक्ला नि राज्यले, दलितै शब्दबाट मात्र विपन्नको क्याटेगोरी गर्नु पर्यो क्या, विपन्न वर्गहरूको पनि क्याटेगोरी राख्नु पर्यो, कुन हदको विपन्न हो, त्यसको चाहिँ न्यूनतम भन्दा अन्य एकदमै गरीब अवस्था भएको विपन्न लास्टै अवस्था भएको त्यसलाई आरक्षण दिँदा भयो नि। अनि किन दलितै भनेर दलितको नामबाट आरक्षण दलितको नाममा आरक्षणको हामी आशा भोगी कहिलेसम्म गर्ने र दलितको नामबाट लिएको आरक्षणले सधैँ पनि हामीलाई पुग्दैन तर त्यो आरक्षणकै कुरा गर्नुहुन्छ भने पनि यहाँभित्र हुने खाने दलितहरूले मात्र आरक्षणको उपभोग गरिरहेका छन् यो प्रश्न छ प्रशस्त हामीसँग उसै उदाहरणहरू छ नाम दलितको राखियो त्यस पछाडि आरक्षण हुने खाने दलितहरूले मात्र त्यो आरक्षण लिएका छन् हुने खाने सम्पन्न दलितहरूले त्यसको अवसर लिएका छन् अनि विपन्न दलित एउटा सानो सामान्य फलामचुटी खाने दलितले र लुगा कपडा सिलाएर बसेर बसी खाने दलितले परिवारले तपाईँको सामान्य एउटा उसमा चोकमा बसेर जुत्ता सिलाउने दलितले सार्की दलितले यो आरक्षण अहिलेसम्म पाउन सकेको छैन त्यहाँसम्म उसको पहुँच पनि छैन हेर्नुहोस् त त्यसैले यो आरक्षण भन्ने कुरा त त्यो मान्छेले पाउनु पर्यो के जो चोकमा बसेर जुत्ता सिलाइरहेको छ जो एउटा सानो एउटा कोठामा एउटा झुपडीमा बसेर फलाम पिटिरहेको छ जो तपाईँको एउटा बरण्डामा बसेर कसैको एउटा कपडाको दोकानको बरण्डामा बसेर जसले त्यो कपडा सिलाइरहेको छ त्यो आरक्षण त्यसले पाउनु पर्यो तब मात्र यो आरक्षणको सदुपयोग हुन्छ हेर्नुहोस् यो आरक्षण त म सिधै भन्छु दलितको नाममा आउने आरक्षण हुँदा हुने खाने दलितले यसको अवसर लिएको अवस्था छ अब यो अनि के त्यो आरक्षणको औचित्य के त ती त सम्पन्नशाली दलितहरूले पाइरहेछन् हेर्नुहोस् मलाई स्पष्ट मलाई यसको जानकारी छ मलाई त्यसैले म यो त उहिलेदेखि मैले यस विषयमा मैले अलिक फरक विचार रहन्छु हजुर
0: हस् समय दिनुभयो यहाँलाई धन्यवाद
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद केही कुराहरूको दलितका समसामयिक विषयहरू पीड़ाहरू पोख्ने एउटा मौका दिनुभयो फेरि पनि यहाँलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु
2: दाई बेड भूक लाग्ता खाजा बाकी नै ए काकी फे आइल बाटी राम राम काकी
3: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारी हो स्याकल बाजे आप हली भुआस कर दिए परल है समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पर्ना
4: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह छुट्टी में भुआस कर दे मुआ दाई बाबा करलक गलती जस्त फिर डोरिया नी चहठू दीदी मई चाह ई बाल विवाह कर नी चहठू ई बाल विवाह निकरण दीदी
5: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से डायो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकर ऊ हिंसा के शिकार बन सकर उही विद्यालय छाड़ पड़ना बाध्यता हुई से थीस ऊ रोजगार फिर नहीं पाए ओ गरीबी में बाँच बाध्य हुई पड़थिन नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई असिन कराई लसे 3 वर्ष सम कैद ओ 30,000 रुपया सम जरिवाना हुई सकर ओ असिन भुआस कानूनी मान्यता
6: टीकापुर नगरपालिका वडा नम्बर 3 से देगिलक जनहितमा जारी सन्देश

0: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
1: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
0: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
1: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै इन्द्रेणी ज्वेलर्समा माइली तिलहरी, छटके तिलहरी, रामलीला झालक, पिजडा झुम्का, बाला, एक आनामा एक जोडी चूरा, बबी औठी, बेरुवा औठी, पेन्डल, एकदेखि चार आनासम्मका नौगेडी हारहरू, चन्द्रमा, मोटी चन्द्रमा र अर्डर अनुसार सुन चाँदीका गरगहना भिन्न साइनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: इन्द्रेणी ज्वेलर्स, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक रणबहादुर सुनार। सम्पर्क नम्बर 98484019।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 950, बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
0: जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
2: रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
0: र बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनिङ अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नाघेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
4: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको शव फेला परेको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेल, पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित पर्मानन्ट कोर्ट अफ आर्बिट्रेसनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लडाकू हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लडाकू समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपेली संघीयले च्याट जीपीटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कड़ा कानूनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जीपीटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै ईयूका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइँदैछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्वप्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजूद ईयूले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढ़ाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट भिसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वाशिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेशन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढ़ाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेर अघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
0: पहिचान हुन नसकेका शवलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
1: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
0: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रिया बारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
5: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं, त्यो उहाँहरूको औठा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमुना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
0: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
5: परिवारमा पनि आमा बुवा छोराछोरीको नाता फर्स्ट डिग्री हुनुको र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको शिवलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
5: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टीमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
0: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B मा काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमे र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो। यो
0: त्यसमा के छ प्रगति चाहिँ?
2: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
0: अनि त्रिशुली 3A र त्रिशुली 3B
2: थ्री एमा चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट छानेर, अनि 3B हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
0: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
6: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी, असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट के थान सिलिण्डर, भाँडाकुँडा र के थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनुभयो। त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
0: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
5: विपदको बेलामा हुने जुन मिस इन्फर्मेशन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरै भाइरल भयो एउटा, त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो कहीँ छैन। भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
0: सामाजिक सञ्जालमा आएको कुरा भयो, अब अर्को चाहिँ जनप्रतिनिधिहरूले स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो बारे के
5: भन्छ? म भन्छु यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ, यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँलाई चाहिँ धन्यवाद, हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज भएको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने
7: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिना पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलो रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नु भएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढ़ीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढ़ी पनि आउने देखिँदैन।
3: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
7: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित जम्मा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
0: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही भदौ 20 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825 6772।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाँधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: छिच्छी कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
5: समसामयिक विषयमा छलफल,
6: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधारनतिर चाहिँ प्रयत्न गर्नुहोला।
5: स्थानीय विषयमा बहस,
7: संविधान सडकको लागि पनि, स्तर उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
5: कार्यक्रम आजको चर्चा,
8: पुरुषले 5 बजे छुट्टी माग्ने, 500 रुपियाँ लिने, हामीलाई पनि त एउटा मार्का पर्यो, हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो, लिखाउने हो।
5: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर FM बाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा केही गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपादेवी ज्वेलर्स, सिद्धार्थ चौक, टिकापुर, कैलाली। सञ्चालक दुर्बा सुनार।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने

0: मर्मत पनि गर्दै आएका छौ। आपत परिजनको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अरेल्ला सुनचाँदी पसलमा छड्की तिलहरी, माइली तिलहरी, रानी हार, हार, मंगलसूत्र, चपकी, पेन्डल, बाला, औठी, चन्द्रमा, काँटा, नौगेडी जस्ता विभिन्न डिजाइनका गरगहना अर्डर गरे अनुसार सुपथ मूल्यमा बनाइन्छन्। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: अरेल्ला सुनचाँदी पसल, बलभद्र चोक, टिकापुर, एलएन मेडिकल अगाडि, संचालक खुमराज सुनार। सम्पर्क मोबाइल नम्बर 9810625347।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: हेलो बहिनी, कता हो? तिमीलाई थाहा छ कि नै, सीजी कम्पनीको वाईवाई जिंक 15 रुपियाँमा एक पेटी रूपान्तरण 60 मा उपहार सहित एक कचौरा पनि पाइन्छ। तिमीले कतिमा किन्यौ?
1: मैले त एक पेटी चाउचाउ रु 600 मा किने।
0: 600 रुपियाँ किन हाल्नु पर्यो? 560 मा त ब्लक नम्बर 14 मा रहेको हरिलाल किराना पसलमा रु 15 वाला चाउचाउ पाइन्छ, त्यो पनि सीजी कम्पनीको गुणस्तरीय चाउचाउ। र त्यस्तै रु 25 को क्लासिक चाउचाउ र 35 को चाउचाउ रु 2500 रुपियाँमा आउँदैछ नि, त्यो पनि हरिलाल किराना पसलमै छ। फेरि 500-600 रुपियाँ वाईवाईमै किन हाल्ने। 460 मा मामा चाउचाउ हरिलाल किराना पसलमै पाइन्छ, त्यो पनि वाईवाई सीजी कम्पनीको। र रिचार्ज कार्ड पनि पाइन्छ। भुलेर पनि अरू ठाउँमा नजानुहोस् है। होलसेल र खुद्राको दरमा बिक्री गरिनुका साथै क्वान्टिटी अनुसार दर मिलाएर बिक्री गरिन्छ। आधिकारिक विक्रेता हरिलाल किराना पसल, साथै हिन्दू नारीहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरिलाल किराना पसल, ब्लक नम्बर 14 पार्क रोड टिकापुर कैलाली, संचालक प्रदीप बहादुर विष्ट, सम्पर्क नम्बर 9848 40

0: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै दुर्गा ज्वेलर्समा एक नम्बर सुनबाट निर्मित माइली तिलरी, छड्के तिलरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुनचाँदीका गरगहनाहरू बिना रसायनका बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: दुर्गा ज्वेलर्स, बलभद्र चोक नमुना इन्टरप्राइजेस नजिकै टिकापुर कैलाली, संचालक देव बहादुर सुनार, सम्पर्क नम्बर 9868 40।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। नेपाल स्थित चिनिया दूतावासले कैलाली र कञ्चनपुरका दुई संस्थालाई सहयोग गरेको छ। दूतावासको उज्यालो भविष्य कार्यक्रम अन्तर्गत भजनी स्थित महुन्याल माविमा शैक्षिक सामग्री सहयोग गरेको छ। यस्तै आरामदायक प्रस्तुति कार्यक्रम अन्तर्गत कञ्चनपुरको लालझाड़ी गाउँपालिका स्थित लालझाड़ी आधारभूत संस्थालाई सहयोग सामग्री समेत दिएको हो। सोमबार समेत महुन्याल माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चिनिया दूतावासको सहयोगमा महुन्याल मावि विद्यालयका डेस्क बेन्च स्मार्ट बोर्ड व्हाइट बोर्ड स्कूलको व्यवस्थापन समेत लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ, जसले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा सुधार गर्नका साथै विद्यालयको नियमित काममा उपस्थितिलाई प्रोत्साहन र समेत अध्ययन प्रति रूचि तथा प्रेरणा बढ़ाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बीच प्रदेशका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालको रूपमा प्रयोग गर्ने समझदारी भएको छ। यसका लागि प्रदेश सरकार र विद्यालयहरूबीच 20 वर्षको सम्झौता भएको हो। सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयहरूबीच शिक्षण अस्पतालको रूपमा अस्पताल प्रयोग गर्न सम्बन्धमा समझदारीमा समेत पत्रमा हस्ताक्षर गरिएको छ। उन्नाइसौं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र शक्तिले प्रभात फेरी गरेको छ। बाल युवा र समेत वृद्ध पुस्तकालयका सबैको गन्तव्य भन्ने नारा सहित मनाएको पुस्तकालय दिवस टिकापुर नगरपालिका वार्ड नम्बर 7 शक्तिमा समेत प्रभात फेरी कार्यक्रम गरिएको हो। प्रभात फेरी कार्यक्रम मा विभिन्न चारवटा विद्यालयका 30-30 जना विद्यार्थी शिक्षक सहभागिता जनाएका थिए। कार्यक्रममा कर्णाली मावि शक्तिका जेसिस पब्लिक स्कूल जीवन ज्योति एकेडेमी र नोबेल पब्लिक स्कूलका विद्यार्थीलाई सामग्री सहयोग गरिएको हो। जमरा शाखा सिंचाई प्रणाली जल उपभोक्ता संस्था टिकापुरको नयाँ नेतृत्व चयन भएको छ। यही भदौ 18 गते हुने चुनावमा भएको समेत हिजोबाट शुरू भएको 6ठौं चुनावी साधारण सभामा अध्यक्ष उपाध्यक्ष सचिव र सहसचिव पदमा चुनाव हुन लागेको बताएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माठुलो त्रिशुली 3B समेत सुरूङमा नेपाली सेनाले सोमबार पनि उद्धार कार्य प्रयासलाई तीव्रता दिएको छ। सरकारको अनुमतिमा समेत यही भदौ 13 गते चिनिया उद्धार टोली आफै समेत निजी हेलिकप्टर लिएर नुवाकोट स्थित त्रिशुली पुगेको बताएको छ। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलिकप्टर लिएर समेत माथि त्रिशुली 3B समेत सुरूङमा पुग्न लागि बताएको छ। हवस्त, आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: लु खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नु पर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्के काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तो यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश। टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै लक्ष्मी आभूषण भण्डारमा सड्के तिलहरी, माइली तिलहरी, रामलीला झुम्का, पिजडा झुम्का, बाला, औठी, पेण्डल, चन्द्रमा र अर्डर गरे अनुसार सुन चाँदीका गरगहनाहरू सुपथ मूल्यमा बनाइन्छ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। लक्ष्मी आभूषण भण्डार, सिद्धार्थ चौक, टिकापुर, कैलाली। संचालक प्रकाश भण्डारी। सम्पर्क नम्बर 9848531595।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: ल यति छिटो आमा बन्न लागेको त?
6: थाहा पाउँदैछु अवस्थामा पनि सर्न सकि नसकि सबै काम गर्नुपर्छ, गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, त जान्नु पर्यो जस्तै लाग्छ।
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
9: अब उद्धवलाई भगवान परमात्मा भन्नुहुन्छ, प्यारो साथी उद्धवजी, अब तिमी के सुन्न चाहन्छौ भन्दा प्रभु ज्ञानवर्धक विषयको प्रसंग भनेर सुन्नुभएको त्यो पहिलो नम्बरमा पृथ्वीबाट पाएको ज्ञानमा अब पृथ्वी आदि गरिएका 24 गुरुको वर्णन सहनु सहनु सहनु नसके पनि सहनु। हेर्नुहोस् पृथ्वीबाट कति सहन्छ पृथ्वीले, त्यस्तै पृथ्वी जस्तै सहनशील भएर बहनु रणन नरिसाउनु जाने जाउन धौनी गरे। यसै कारणले शान्त हुनु पृथ्वीबाट पाएको ज्ञानमा। वायुबाट पाएको ज्ञानमा कस्तो छ भनेदेखि हावाले सबैलाई बराबर मानेको हुन्छ, त्यसले सानो ठूलो तलमाथि सोच राख्दैन। वायु जस्तो सबैमाथि समानुपातिको व्यवहार गर्नु। आकाशबाट पाएको ज्ञानमा फुटेपछि एक हुन सक्नु, आकाश धेरै छ, अहिले रातो पहेँलो र हरियो आकाश देखिन्छ, तर हावाले हुर्याइदिइसकेपछि त्यो वायुले फटाएको आकाश सिङ्गो आकाश एक रहन्छ। यसै कारणले हामीहरू पनि फुटेपछि पनि एक हुन सक्नु भन्ने कुराको ज्ञान यहाँबाट प्राप्त भएको छ। अनि अर्को कुरा मेरो महाराज परीक्षित, जलबाट पाएको ज्ञानमा आफू सुकिलो भएर अर्कालाई सुकिलो बनाउन सक्नु। जल कस्तो छ, आफू सुकिलो छ अर्काको मैलो बुझ्छ, फेरि सुकिलो भएर बगेर जान्छ। हामी पनि अर्काको मतिलाई सुधार गरेर आफ्नो मति पनि सुधार पक्षमा शुद्धिकरण गर्दै जाऊ, यही प्रकारको जलको काम हो। जल जस्तो बन्नु छ। अग्निबाट पाएको ज्ञानमा दिएको कुरा मिठो र नमिठो नबनिकन क्वापै खान्छ अग्निले, लास दिए पनि खान्छ, घिउ र चरु दिए पनि खान्छ। हामी पनि अर्काको श्रद्धालाई ग्रहणपूर्वक प्रेमपूर्वक ग्रहण गर्न जानु, यही प्रकारको अग्नि जस्तो बन्नु पर्यो। चन्द्रमाबाट पाएको ज्ञानमा चन्द्रमा धेरै किसिमबाट जब बीजपूर्वक हुन्छ र आपूसित तल दिएर लोकलाई कल्याण दिन सक्ने चन्द्रमाको लक्षण हो। यस्तै कल्याणकारीमा चन्द्रमा जस्तो बन्नुहोस्। सूर्यजीबाट पाएको ज्ञानमा आफू प्रकाशमान छ दैदीप्यमान, लोकलाई पनि प्रकाशमान र दैदीप्यमान गराउन सक्नु, यो मैले महाराज सूर्यजीबाट पाएको ज्ञान हो। परेवाबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। परेवाबाट पाएको ज्ञानमा साथी नलिकन हिँड्दैन हिँड्नु, साथी भन्नाले श्रीमान र श्रीमती नै भने चाहिँ होइन, त्यो चाहिँ फुर्सद भए हिँड्नु नभए एक्लै हिँड्नु। तर म भित्र ईश्वर छ भन्ने कुरा कहिल्यै नबोल्नु। बुढो चाहिँ आए आउँछ नआए त्यतै बसिरहन्छ, आफू बुढी आए आउँछ नआए आफू आउनु। यसै कारणले महाराज परीक्षित अजिङ्गरबाट पाएको ज्ञानमा चाहिँ आसनको प्रतिबद्धता गर्नु, डम्मा बस्नु, भगवानको भक्तिमा चित्त लगाउनु। अनि व्यक्तित्व छ भने खाना लाउनको दुःख हुँदैन, जोसँग व्यक्तित्व छैन त्यसलाई खाना लाउनको दुःख हुन्छ। व्यक्तित्व भएको व्यक्तिलाई खाना लाउनको दुःख हुँदैन, व्यक्तित्व चाहिन्छ। यस कारणबाट अजिङ्गरले आफ्नो व्यक्तित्वले आफूले स्वास्थ्य तानेर खान पिनको आहार व्यवस्था मिलाइदिन्छ। अजिङ्गर जस्तो आसनको प्रतिबद्धता गर्नु, समुद्र जस्तो कहिले पनि हुने बेलामा भएको बेलामा फुर्कने र नभए बेलामा रुने काम कहिल्यै नगर्नु। अलिअलि भयो भाइमाना भाँडा छैन भनेदेखि भनगाउने छैन रोएर, त्यस्तो नहुनु, गम्म हुनु, जेसुकै होस्। र आखिरका बीचमा अनि यदि भइसकेपछि महाराज पुतली जस्तो जब हुनु, पुतली जबबाट पाएको ज्ञानमा के छ, पुतलीले म ज्यादै राम्रो छु भनेर अग्निमा गएर रूप देखाइदिन्छ र आखिरमा पुतलीलाई जब आगोले डढाएर मारिदिन्छ, ज्यादै म सुन्दर र सुन्दरी र म बढी छु भन्ने कुराको घमण्ड गर्दा ज्यानै जान्छ, यो कहिले नगर्नु। माउरीबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। माउरीबाट पाएको ज्ञानमा जम्मा बनायो बनायो बनायो सारा सम्पूर्ण जब घर भर्यो, महले पूर्ण गर्यो, आखिरमा डढेलो लगाइदिन्छ र महको माउरी जति भगाइदिन्छ र त्यो चोरले जब मह खाइदिन्छ। यसै कारणले हाम्रो पनि मेरो छोरो मेरो परिवार मेरो बन्धु भनेर जम्मा बनायो बनायो सम्पत्ति जति मरेपछि कसका हामीलाई डढेलो लगाएर जलाइदिन्छन्। खाने बेला कसकी छोरी कसकी छोरीले आएर राई दाई गरेर खान्छे। अब के आफ्नो भन्नु, त्यो महाराज मौरीको जस्तो चालचलन, थुपार्यो थुपार्यो अर्कैले। अनि हात्तीबाट पाएको ज्ञानमा हात्ती निलाई हात्तीले पक्राउ पारेर ल्याएको हुन्छ, अर्को हात्तीले पक्रेर दुइटै हात्तीको लडाई पर्छ, सके दुइटै मर्ला नभए पनि एउटा नमरी छोड्दैनौ। यसै कारणले हामीले पनि के विचार गर्नुपर्नेछ भनेदेखि अवश्य मेव मृत्युको घडी अर्काको चिजको आशा गर्दा जीवनमा ठूलो बोक्रबास हुँदो रहेछ भन्ने हात्तिनीबाट पाएको ज्ञान हो। अनि अर्को कुरा भमराबाट ज्ञान प्राप्ति गरेको छु। भमराबाट पाएको ज्ञानमा दिनभरि कमलको फूल भमराले रस लिन्छ, राति सुकेर जब कमलको फूल टप्रक हुन्छ ढुकेर ती भुमो गर्दा गर्दैमा भमरो मरिजान्छ। यसै कारणले मिठो कुरा पाइरे भनेर सधैँ एक ठाउँमा लटपट्यो भने ज्यानै जान्छ, कहिले कहिले आउने कहिले कहिले अन्तै जाने, है त्यही हो। यही प्रकारबाट भमराबाट पाएको ज्ञान हो। मृगबाट पाएको ज्ञानमा चाहिँ महाराज मृगले कुकुरको गलाको घन्टीको टेमिने आवाज सुनिरहेको हुन्छ, त्यही बेलामा डरलाग्दो प्रकारको शिकारीले त्यस मृगलाई बढानेर मारिदिन्छ। यसै कारणले गर्दा रसरङमा भुलेको खण्डमा जीवनै जाँदो रहेछ भन्ने कुरा चाहिँ मैले मृगबाट पाएको ज्ञान हो। मृग मेरो गुरु हुनुहुन्छ। माछाबाट पनि मैले ज्ञान पाएको छु। माझीले हानेको बल्छीको अङ्कुशेमा झुन्डेको आरालाई देखेर झम्टेर जाँदा हत्या हुन्छ। मिठो कुरा पाइरे भनेर कसैलाई नसोधिकन कसैसँग सम्पर्क नराखिकन कप्पे खाँदा माझीले हानेको बल्छीको अङ्कुशेमा झुन्डेको माछाले चाहिँ मृत्यु होला, यसमा यादै गर्नु पर्ला। अर्को पिङ्गला भन्ने वेश्याबाट ज्ञान प्राप्ति गरेको छु। एक पुरुषलाई त्यो पिङ्गला वेश्याले एक ठाउँमा आश्वासन दिएर बोलाए कि तर त्यो वेश्या चाहिँ ती गएर बसी त्यो गुण्डा गएनौ। अनि रात पर्यो घर गए रुँदै रुँदै किन तिमी रुए कि भन्दा आशाही परमम दुःखम नैराश परमम सुखम बोलाएको काम हो वैज्ञ कुनि दिनभरि बोक्रवास भयो त्यसै कारणले आशाको आशा गर्नु हुँदैन। आफ्नै काम उद्योग गरेमा सफल हुँदो रहेछ भन्ने कुरा वेश्याबाट पाएको ज्ञान हो। पिङ्गला नाम गरेको नारीबाट मैले यो ज्ञान प्राप्ति गरे। कुमल कोटीबाट ज्ञान प्राप्ति गरेको छु। महाराज कुमल कोटीले माकुरोलाई पक्राउ गर्छ र बाहिरबाट आफ्नो राउन्डबन्दीको भूमो गर्छ। त्यो कुमल कोठी जब आइया डरलाग्दोले मलाई मार्यो मार्यो भनेर त्यो कुमल कोठीलाई सम्झदा सम्झदै माकुरो कुमल कोठी भइजान्छ। बिग्रिसकेको पनि सज्जनका हातमा परेपछि सप्रदो रहेछ भन्ने कुरो मैले कुमालकोटीबाट पाएको ज्ञान हो। बालकबाट मैले ज्ञान प्राप्ति गरेको छु महाराज। बालकले मान अपमानको याद नराखिकन खेलिरहन्छ, हामी पनि सम्मानको साथ र विवेकपूर्वक गरेर काम गरिरहनु। बाणकर्ताबाट ज्ञान प्राप्ति गरेको छु। बाणकर्ताबाट एउटा राजाको सिपाही छल्लिएछ सवारी महाराजको भएको, बीच बाटोमा गएर यो राजाको सवारी यहाँबाट भएको देख्यो भन्दा मलाई थाहा छैन भन्दै थियो बाणकर्ताले। त्यही आरानको बाटो सवारी भएको थियो त्यत्रो लावा लस्करका साथमा सरकारको, तर एकाग्र चित्त गरेपछि मात्रै काम बन्दो रहेछ भन्ने कुरा बाणकर्ताबाट पाएको ज्ञान हो। बाणकर्ता मेरो गुरु हुनुहुन्छ। यस्तै मेरो महाराज सर्पबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। सर्पबाट पाएको ज्ञानमा जाँदा जाँदा जाँदा सर्प जहाँनिर पुग्छ त्यहीँनिर प्वालमा प्रवेश गरिदिन्छ, त्यो आफ्नो घर भनेर खोज्दैन, सर्पको घर हुँदैन। योगीले पनि त्यस्तै विचार गर्नु मात्रै योगी सफल हुन्छ भन्ने कुरा चाहिँ सर्पबाट पाएको ज्ञान हो। अर्को ज्ञान छ फेरि चुरा लाउने छोरी मान्छेबाट ज्ञान प्राप्ति भएको छ। चुरा लाउने छोरी मान्छे यसै कारणबाट आएछ, त्यसैलाई माग्न आएछ एउटा केटो बाबामा खेतकामा काम गर्न गएका, भित्र उर्गलदा त चिउरा कुट्न थालिछ, झुम झुम चिउरा त्यो चुरा पो बज्यो। ओहो यो चुरा बज्यो के भन्ला केटाले, एउटा एउटा फाली फेरि हान्न फेरि बज्यो, फेरि अर्को अर्को फाली अर्को बज्यो, एउटा मात्रै राखेर हान्दा बजेन, एकान्त जग्गामा गएर प्रवेश गरेर बसिसकेपछि कसैको ठक्कर हुँदो रहन्छ भन्ने कुरा चाहिँ मैले चुरा लाउने छोरी मान्छेबाट पाएको ज्ञान हो। उहाँ मेरो गुरु हुनुहुन्छ। त्यस्तै माकुरोबाट पनि ज्ञान प्राप्ति गरेको छु। माकुराले बच्चा पैदा गर्छ, खानेकुरा केही नपाउँदा त्यही बच्चाले आमालाई मार्छ, चाटेर खान्छ, सङ्ग्रहले जीवनै जाँदो रहेछ भन्ने कुरा माकुराबाट पाएको ज्ञान हो। माकुरो मेरो गुरु हुनुहुन्छ। अब चराबाट पनि मैले ज्ञान प्राप्ति गरेको छु। चराले चाहिँ पहिला गुण बनायो, त्यसपछिबाट फूल काट्यो, त्यसपछिबाट बच्चा बनायो, त्यो बच्चालाई आहार दिलायो, आखिरमा त्यो बच्चालाई उडाएर पठाइदिन्छ। तर त्यो कहिल्यै त्यो बच्चा आमासँग बाउसँग रहँदैन, त्यो बच्चासँग आमा रहन सक्दैन। यसै कारणले महाराज परीक्षित मेरो अनुरोध लाग्छ भने हामी पनि श्री सम्पत्ति सारा बनाउने, घर परिवार जोड्ने, छोरालाई शिक्षा दीक्षा दिने, बुढाबुढी एकान्त जग्गामा हरिभजन गर्न सवारी हुने, यही हो चराको जस्तो गुण है त। मेरो भनेर पक्रिए पक्री नगर्ने, मेरो भन्यो के छोड्थी भन्यो टेवा भन्यो समायो बस्यो लौ त मेरो राजन, रहँदा रहँदा रहँदा रहँदा रहँदा सारा सम्पूर्ण जीवन समाप्ति हुन्छ राजा परीक्षित। अब विचार गर्नु, कहिले नबोल्नु, जीवन यस्तो। गुरु भन्ने जाने र मान अनि मात्रै उद्धार हुनेछ भनेर आज्ञा गरिबक्छु। हरे गुरु भन्ने जाने र मान फर प्रलाई।

0: देवले यही प्रकार को प्रकरण ले सारा संपूर्ण यथार्थ जानकारी कराऊं भगवत भक्ति में प्रेम जगाऊं हनुमंत समण समण को कथा हे सद्य भट
1: जय बोलो श्रीमद भागवत
0: महाप्रमण देवाय गो ब्राह्मणेताय जगदेताय कृष्णाय गोविंदाय नमो नमः सूर्यताम देव देवस्व नारायण जगतपते स्तुतिय नावदानेन कथि शिशुभा कथा अब वनन्द्र मोक्षे को बारे में उद्दबले भगवान हरि संग सोनो भो हिजो को वर्णन मायालाई मैले कति कथा को वर्णन गरेको थी मन देख्नु उद्दब जिले दुई पाव समातेर प्रभु का चरणमा ध्यान गर्दै विन्ती गर्नु भो भगवान यदि ममा तेजुर को दया बाब हुन्छ मन देखी बन्धन भनेको के हो मोक्ष भनेको के हो भन्दा बन्धन भनेको चाहिँ पारिवारिक जीवनले पूर्ण भएको व्यक्ति त्यसको मेरो र ममताले घेरिएको व्यक्ति ममता जसमा जब बाँधिएको छ त्यो चाहिँ हुन्छ त्यो बन्धन यो मेरो होइन भन्ने अनुमान गरेर आशा संग्रह छोडेर चित्त भगवानमा राखेर परमात्मामा भक्ति र श्रद्धा गर्नु जो हो त्यो हो मुक्ति बन्धन भनेको र मोक्ष भनेको त्यसलाई नै मान्नु बाबु उद्धवजी भनिकन उद्धवलाई भगवान परमात्मा परमेश्वरले आज्ञा गर्नुभयो संगत कस्ताको गर्नु भन्दा आशास संग्रह परिपूर्ण भएको विवेक लाई छोडेर पारमार्थ भक्तिमा चित्त लगाएर बस्न सक्ने जो छ त्यस्ता जनहरूको संगत गर्नु आशा संग्रह छोडेर राख चित्त दिन मायकान्तमा बसी योगी गर्छन् अभ्यास योगमा अभ्यास रूपी योगको बारेमा चिन्तन गर्नु भजन गर्नु मनन गर्नु कहिल्यै नटुटाउनु भनिकन राजा परीक्षितलाई आज्ञा गर्नु हो अनि त्यसदेखि पछाडि योगी सन्त महन्त महात्माहरूको संगत गर्नु मले साधुको संगत मुक्तिको ढोका यही प्रकारको निर्णय आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: श्रीमद् भागवत महापुराणको
0: सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद् भागवत महापुराणमा दशम स्कन्ध कति एकादश स्कन्ध कति कथाको वर्णन गरिन्छ भनेदेखि संकेतमान महाराज परीक्षितलाई सुखदेव बताउनुहुन्छ अणिमा महिमा लगीमा प्राक्य आदि गरिएका प्राकष्टमी आदि गरेका सिद्धिहरू हुन्छन् तर त्यो सिद्धिको सम्पूर्ण प्रकारको काम भनेको सिद्धि सकिनुलाई सिद्धि भनिन्छ जस्तै प्रकारले संगतको प्रभावले नाम जप्नाले को उद्धार भए भन्ने विषयमा राजा परीक्षितलाई सुखदेव बताउनुहुन्छ उद्धवलाई भगवान आज्ञा गरिबक्सन्छ नाम जप्नाको प्रभावबाट मुक्ति हुनेवालाहरूमा जस्तै प्रकारबाट एक नम्बरमा प्राप्त भएका जनहरू वृत्रासुर प्रह्लाद वृषप्रभा राजा बलि बाणासुर मय विभीषण सुग्रीव यी सारा दानवहरू थिए ती मुक्ति भएर गए सुग्रीव भन्ने वानर हनुमान जाम्बवान भन्ने जब यस किसिमबाट गिद्ध जाम्बवान भन्ने भालु जटायु भन्ने गिद्ध तुलाधर वैशेख व्याधा खुब्जा गो एकका पत्नी गोपिनीहरू सारा सम्पूर्ण भगवानको नाम संकीर्तन गरेर उद्धार भए जस्ता प्रभावबाट सम्झिरहनु दिन्दिन महाश्री हरे कोही रिसले कसैले रागले कसैले देवसले कसैले भयले कसैले प्रेमले जब जपे सबैजनाको मुक्ति लाभ प्रदान भयो यसमा शंका छैन राजा परीक्षित महाराज अब अणिमा महिमा लगीमा आगिति गरिएका सिद्धिहरू हुन्छन् त्यसमध्येमा सिद्धिको साधना गरिसकेपछि मुक्ति हुन्छ सिद्धि भनेको काम सकिने विषयलाई सिद्धि भनिन्छ अनि त्यसदेखि पछाडिबाट संसारमा सबभन्दा ठूलो मुक्तिको मार्ग भनेको ध्यानै हो तन्त्र शक्ति मन्त्र शक्ति र यन्त्र शक्ति भन्दा ध्यान शक्ति विशेषता हो तन्त्र भनेको तान्त्रिक विद्या जसलाई भनिन्छ तन्त्र कसरी तन्त्र भनेको जुन अनेक प्रकारबाट तान्त्रिक विद्या जब जादुको खेला नभएको कुरालाई हो भन्ने मरिमसानहरू खेलाउने आकाशी वायुहरू सारा सम्पूर्ण आफ्नो पक्षमा लिने ल्याउने यो प्रकारको कामलाई भनिन्छ तान्त्रिक विद्या त्यसबाट मुक्ति हुँदैन यन्त्र विद्या भनेको कम्प्युटर भयो टिभी भयो रेडियो भयो दूरसञ्चार भयो अनि टेलिफोन आदि आदि यिनीहरू जो जति छन् यी पनि यन्त्र विद्या हुने यिनलाई पनि यीबाट पनि मुक्ति हुँदैन मुक्ति भनेको मन्त्र विद्याको प्रभावबाट हुन्छ मन्त्र विद्या भनेको के हो भनेर सोद्धाखेरि मन्त्र विद्या भनेको आज सात दिनसम्म पढाइएको जुन भागवत कथा र प्रवचन नीति ध्यान र महिमा हो यो चाहिँ हो यन्त्र मन्त्र विद्या यसले चाहिँ मुक्ति हुन्छ न त टिभी हेरेर मुक्ति होइन्छ न त जब जब झाँक्री धामी झाँक्री लगाएर मुक्ति हुन्छ तर भागवतको प्रतापबाट मुक्ति हुने हुनाको कारणले त्यसमा चाहिँ तिनै भन्दामा पनि उत्तम चाहिँ जब ध्यान योग उत्तम हुन्छ तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान ध्यानद्वारा सिद्ध हुन्छ अनि आत्मा

0: महाराज परीक्षित कव परमा सुखदेव स्वामी ले बताओन भो लौत सौन का दृशेश्वर अब वैदिक सनातन धर्म को वर्णन में यथार्थ प्रमाण कराऊ दी हूं चवण समन को कथा ये सद्या बैठो
1: श्रीमदाण को
0: सुनबो महाराज परीक्षित अब यो श्रीमत भागवत महाप्राण को कति कथा को वर्णन करिंच भने देखे संकितमान राजा परीक्षित का उपरमा सुखदेव ले कथा बाट प्रवचन दिनुभएको छ अब पन्द्रौं अध्याय को बीच में र वैदिक तांत्रिक मिश्रित आदि गरिएका मन्त्रहरू हुन्छन्। वैदिक भन्नाले वेदले बताएको मन्त्र बाबु उद्धवजी अनि तांत्रिक भनेको तन्त्र शक्तिको मन्त्र मिश्रित भनेको अर्थात त्यसलाई समायोजन गर्ने मन्त्र यस्ता मध्येमा तिनै मन्त्रले ध्यानलाई विशेष जोड दिएको छ। ध्यान बिना न खेती नै हुन्छ न त व्यापार नै हुन्छ न जब परीक्षामा पास नै हुन्छ न यस कार्यमा नै सफल हुन्छ। सबै ठाउँमा ध्यानको आवश्यकता छ यदि ध्यान भएन भनेदेखि त्यो कार्य असफल हुने हुनाको कारणले ध्यान दत्त चित्त लगाउनु पर्छ सबै विषयका लागि सफल हुनको निमित्त। मानिसले चाहेको खण्डमा सबै कुरा सफल हुन सक्छ तर ध्यानपूर्वक चाहनु पर्छ। यदि ध्यानपूर्वक चाहेन भनेदेखि केही कुरा सफल हुँदैन। शनि पन्त शनि पर्वत लङ्घनम भनेको छ एकदम जब यसमा प्रयास गरिरह्यो भने ध्यानपूर्वक चित्त लगाएर काम गर्यो भने सबै काम सफल हुन सक्छ नहुने कुरा केही हुन सक्दैन।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जस अन्तर्गत आज ऋग्वेद मण्डल 10 सूक्त 82 को मन्त्र 2 लिएर उपस्थित भएको छु र यस मन्त्रले दिन खोजेको उपदेश सृष्टिभन्दा पूर्व संसारको दशा कस्तो थियो र यो सृष्टि जुन सृष्टिमा हामी छौं यो सृष्टिको अवस्था कस्तो थियो, हामीले जस्तो प्रकारले चाहे त्यो आधुनिक वैज्ञानिकहरूले अनुमान गरेको सृष्टि होस् चाहे अन्य जो विभिन्न साम्प्रदायिक ग्रन्थहरूले लेखेको सृष्टिको विवरण होस् अथवा जो धर्मको वास्तविक धर्मको जो सनातनले देखाएको सनातन देखि नै चल्दै आएको र जुन ज्ञानबाट सृष्टिको त्यो तत्वलाई बताइएको छ त्यो कुरा कुन चाहिँ सृष्टिको वास्तविक अवस्था हो र यो सृष्टि हुनुभन्दा पूर्व संसारको अवस्था कस्तो थियो र सृष्टि एउटा मात्रै हुँदैन, एकपटक मात्रै हुँदैन, पटक पटक हुन्छ र वैदिक दर्शनमा जो वैदिक दर्शनहरू छन् वैदिक दर्शन अनुसार एउटा सृष्टिको आयु अथवा जसलाई त्यहाँ ब्रह्मदिन भनिएको छ, म दिनको कुरा गर्दैछु, जसलाई यहाँ ब्रह्मदिन भनिएको छ एउटा सृष्टिको आयु 4,32,00,000,000 वर्षको हुन्छ भनेर बताइएको छ र त्यति नै वर्षको 4,32,00,000,000 वर्षको नै प्रलय अवस्था हुन्छ। त प्रलयावस्थालाई ब्रह्मको दिन र सृष्टिलाई ब्रह्म क्यारे सृष्टिलाई ब्रह्मको दिन र प्रलयावस्थालाई ब्रह्मको रात्रि बनाइएको छ त त्यसैले यसलाई चाहिँ ब्रह्मको दिन र रात्रिको रूपमा चाहिँ परिभाषित गरिएको छ। त यो सृष्टि जुन सृष्टिमा हामी आज छौं जुन सृष्टिमा रहेर हामीले विभिन्न प्रकारका कर्महरू गरिरहेका छौं र यसमा यो आज हामी जुन अवस्थामा छौं यो मात्रै हाम्रो अवस्था होइन, यस्ता कति अवस्थाहरू पार भइसके, कति अवस्थाहरू अझै पार हुन बाँकी छ र यो सृष्टिको जुन नियम छ सृष्टिको नियमलाई हेर्ने हो भने अहिलेसम्म जुन हाम्रो ज्योतिषीय गणना अनुसार ज्योतिष विज्ञान अनुसार जुन कुराहरूको वर्णन गरिएको छ जुन सृष्टिको आधार लिएको छ त्यसलाई हेर्ने हो भने सूर्य सिद्धान्त नामक ज्योतिषका अनुसार यो सृष्टि भएको आजको अवस्थासम्म आइपुग्दा 1,96,08,53,127 वर्ष चलिरहेको अवस्था छ। त यो अवस्थालाई हेर्ने हो भने यसमा केही फरक कुराहरू केही भिन्न तरिकाले लेखेको पनि पाइन्छ, कतै 1,95,00,000,000 वर्ष पाइन्छ भने कतै 1,97,00,000,000 वर्ष पाइन्छ र यसको वास्तविक आधार ज्योतिषीय आधार के हुन सक्छ त्यो आधारमा चाहिँ जो वास्तविकता छ यसको मनवन्तरको आधारमा जुन सृष्टिको आयुलाई निकाल्ने जुन प्रक्रिया छ जुन विधि छ जुन विधान छ जुन सिद्धान्त छ त्यो आधारमा चाहिँ यही सृष्टि सम्बन्ध चाहिँ निस्किन्छ। त यति लामो समयदेखि मानव सृष्टिको जो श्रृंखला निरन्तर चलिरहेको छ यो संसारमा यो श्रृंखला कुनै आज मात्रै शुरू भएको होइन र भोलि नै सकिने पनि होइन, यसको अझै धेरै लामो समय छ। सम्पूर्ण सृष्टिको जुन निर्माण गरिन्छ त्यो सृष्टिको निर्माण हुनुभन्दा पूर्वको अवस्था के हुन सक्छ र त्यस विषयमा विभिन्न आधारहरू छन्। आधुनिक वैज्ञानिकको आफ्नो आधार छ र वेदको आफ्नो आधार छ र अन्य ग्रन्थहरूको आफ्नो आधार छ। यहाँ चाहिँ विशेष गरेर वेदले कस्तो प्रकारको यसको आधार दिएको छ, वेदमा कसरी यसको वर्णन गरिएको छ भन्ने कुरालाई यो मन्त्रले गरेको संकेतका आधारमा हामी बुझ्ने प्रयास गर्नेछौं
त मन्त्रमा भनिएको छ,

अग्नौ तस्य देवाः पृथिवी द्यौरुता पूरणयन्नोषधीः सखे अस्ये। तो यह मनी छ भुवनम यानी संसार, गीर्णम निगीर्ण लीने जस्त नीले जस्तै र तमसा अंधकारले अब गूढ़ नराम्रो संग छोपिएको थियो। अग्नौ जाते अग्नि उत्पन्न भएपछि स्व प्रकाश आनंद आविहि प्रकट अभवत भयो। तस्य अस्य त्यस यस प्रसिद्ध अग्नि का सख्य सख्यमा मैत्रीमा सहयोगमा पृथ्वी पृथ्वी देउ देउ आपह जल तथा अन्तरिक्ष उतर औषधि औषधिहरू अरणयन मानव प्रसन्न भएर उठ्यो। त सृष्टि उत्पत्ति हुनुभन्दा पूर्व के थियो कस्तो थियो यी प्रश्न प्रायः सबै विवेकशील व्यक्तिहरू विवेकशील महानुभावहरूका हृदयमा उत्पन्न हुन्छन्। यी प्रश्नहरूको जस्तो युक्तियुक्त र तर्कपूर्ण समाधान वेदमा छ अरू कुनै पनि ग्रन्थमा छैन। उत्पत्ति हुनुभन्दा पूर्व यो गीर्णम भुवनम तपसा तमसा पगूढहम संसार नीले जस्तो र अन्धकारले अत्यन्त आच्छादित थियो। सूर्य चन्द्र ग्रह नक्षत्र तारा आदि सस्यश्यामला मही कलकल ध्वनि गरेर बग्ने जल सरसर गर्दै धीर समीर वायु आदि पदार्थहरूको नाम संसार हो। सृष्टि हुनुभन्दा पूर्व सुताराम यो संसार आफ्नो कारणमा लिन थियो। यसलाई वेदले गीर्णम भुवनम भनेको छ। जब सूर्य चन्द्रादि प्रकाशमय पिण्ड थिएनन् भने अन्धकार नै थियो होला। यस अवस्थालाई तपसा पगूढहम अन्धकारले अत्यन्त आच्छन्न थियो शब्दहरूमा व्यक्त गरिएको छ। ऋग्वेद मण्डल 10 सूक्त 129 मन्त्र 3 यसै भावलाई अधिक स्पष्ट शब्दहरूमा भनिएको छ। तम आसित तमसा रगुहमग्रे प्रकेतम सलिलम सर्वमाइदम। सृष्टि हुनुभन्दा पूर्व तम अन्धकारका कारण सबै गुप्त थियो र यो सारा शरणशील पदार्थ लिंगरहित अर्थात चिन्ह रहित भइरहेको थियो र यसैलाई यसैको अनुवाद ऋषि मनुले मनुस्मृतिमा गर्नुभएको छ। भनिएको छ आसीदिदं तमोभूत मप्रज्ञातमलक्षणम् अप्रतर्क्यमविज्ञेयम् प्रसुप्तमिव सर्वतः। यो समस्त संसार तमोभूत अन्धकाराच्छन्न प्रकृतिमा थियो र प्रत्यक्ष अनुमान थियो अर्थात प्रत्यक्ष अनुमान शब्द अर्थापत्ति आदिको अविषय भइरहेको थियो किनकि त्यो सर्वथा प्रसुप्त निश्चेष्ट थियो। सृष्टिमा सबैभन्दा पहिले एक आग्नेय पिण्ड पैदा भयो र आविही स्वरभवज्जात अग्नौ अग्नि उत्पन्न भइसकेपछि प्रकाश भइहाल्यो। यस आग्नेय पिण्डको उत्पत्ति भइसकेपछि सारा सृष्टि क्रमशः उत्पन्न भयो भनेर यहाँ भनिएको छ। तस्य देवाः पृथ्वी देउ रुतापो रण्यन्नोषधी सखे अस्य। यस महान आग्नेय पिण्डका सहयोगले पृथ्वी देउ जल र औषधिहरू रमण गर्न थाले अर्थात विकसित हुन थाले। यसरी यो वेदमा एउटा जो सृष्टिको क्रम बताइएको छ त्यसैले सबै सृष्टि एकैचोटि हुँदैन। यसको क्रमबद्ध तरिकाले यो सृष्टि हुन्छ। त यहाँ सबभन्दा पहिला अग्निको फिलुङ्गा जस्तै त्यस्तो प्रकाशमय पिण्ड अग्निको रूपमा प्रकट भएको कुरा यो मन्त्रले चाहिँ स्पष्ट गरेको छ र त्यसपछि नै प्रकाश भएको कुरा यसले बताइरहेको छ। त्यसैले तस्य देवाः पृथ्वी देउ रुतापोरण्य नोषधी सखे अस्य। यस महान आग्नेय पिण्डका सहयोगले नै पृथ्वी देउ जल र औषधिहरू रमण गर्न थाले अर्थात विकसित हुन थाले र आधुनिक वैज्ञानिकहरूले भनेका छन्
सूर्यबाट पृथ्वी अलग भयो, सहर्षौं वस्त्रसम्म त्यसमाथि मुसलाधार वर्षा भइरह्यो, त्यसमाथि पृथ्वी त्यसपछि मात्र पृथ्वी चिसो भयो र त्यसपछि औषधि वनस्पति आदिको उत्पत्ति भयो। सृष्टि उत्पत्तिको यो क्रम आजका वैज्ञानिकहरूले यसै गरी बताएका छन्। वेद विज्ञानको सिद्धान्त ग्रन्थ हो, यसमा यस्ता गम्भीर वैज्ञानिक तत्वहरूलाई देखेर नै विद्वानहरूले र आजको अवस्थामा जसले वेदलाई स्वीकार गर्दैनन् तिनीहरूले समेत यस कुरालाई अंगीकार गरेको स्वीकार गरेको देख्न सकिन्छ र धेरै जसो यस्ता कुराहरूमा चकित पनि छन्, अचम्ममा पनि पर्दछन् कि वेदमा यस्तो प्रकारको विद्या रहेछ भनेर। र यहाँ आग्नेय पिण्डको कुरा गरिएको छ र त्यहाँ सूर्यको कुरा गरिरहेको छ र यहाँ आग्नेय

कारण नै हुन्छ, कारणबाट नै कार्यको उत्पत्ति हुन्छ। त सृष्टि बन्नका लागि कुनै न कुनै कारण आवश्यक हुन्छ र त्यो कारण के हो, कस्तो छ, त्यसलाई जान्न आवश्यक छ। त यो मन्त्रले भने अनुसार यो सृष्टि आजको सृष्टि हुनुभन्दा पूर्व सम्पूर्ण अन्धकारमय थियो अथवा कसैलाई थाहा थिए, न अनुमान लगाउन सक्थे, न प्रत्यक्ष थियो, न शब्दको रूपमा यसलाई भन्न सक्दथे, कसैले सक्दैन थियो, त्यो छँदै थिएन। किनकि त्यसको तात्पर्य यो जब सृष्टि हुन्छ सबभन्दा पहिला जहाँ या आग्नेय पिण्डको कुरा गरिरहेको छ, आग्नेय पिण्ड बनिसकेपछि नै अन्य पिण्डहरू बने, अनि अन्य पिण्डहरू बनिसकेपछि जति पनि प्राणीहरूका लागि आवश्यक थिए, विशेष गरेर शरीरधारी प्राणीका लागि जुन जुन कुराको आवश्यकता हुन्छ ती सबै कुराहरूको उत्पत्ति हुन्छ, त्यसको निर्माण हुन्छ, र ती सबै निर्माण भइसकेभन्दा पछि मनुष्य बाहेकका अन्य जो जीवहरू छन्, जति पनि संसारमा जीवहरू हुन्छन् विभिन्न शरीर धारण गरेका, विभिन्न कल्पमा विभिन्न प्रकारका कर्महरूले प्राप्त गर्ने जुन देह छ, त्यो देहलाई प्राप्त गरेका अन्य जति पनि प्राणीहरू त्यो देह प्राप्त गर्ने योग्य रहेका हुन्छन्, तिनको निमित्त आवश्यक पर्ने भोग उत्पन्न हुन्छ। भोग उत्पन्न भइसकेपछि नै तिनीहरूको उत्पत्ति हुन्छ र तिनीहरूको उत्पत्ति भए पश्चात मानव उत्पत्ति हुनुभन्दा पहिला अथवा मानवको उत्पत्ति हुनुभन्दा पूर्व मानवका लागि आवश्यक पर्ने, जिउनका लागि अति आवश्यक जुन सामग्रीहरू छन् त्यसको उत्पत्ति हुन्छ। जहाँ त्यो साग होस्, फलफूल होस्, अन्न होस्, ये जति छन् सबैको उत्पत्ति भइसके पश्चात नै मानवको उत्पत्ति हुन्छ। मानव उत्पत्ति भइसके पश्चात मानवका लागि आवश्यक पर्ने जुन विभिन्न प्रकारका सृष्टिमा मानवको उपयोगका लागि बनेका पदार्थहरू छन् ती पदार्थहरूको उपयोग मनुष्यले कसरी गर्न सक्छ, अब उसलाई ज्ञानको आवश्यकता हुन्छ। यदि ज्ञान छैन भने उसले कुनै काम गर्न सक्दैन र उसको अथवा मानवको सृष्टि उनको कुनै अर्थ पनि रहँदैन। त जसले सृष्टि गर्छ उसले मानवका लागि आवश्यक पर्ने ज्ञान प्रकट गर्छ र त्यो ज्ञान, त्यो विद्या, त्यो दिव्यात्मा ऋषिहरूको हृदयमा प्रकट हुन्छ र त्यो दिव्यात्मा ऋषिहरूको हृदयमा प्रकट हुने जुन ज्ञान छ, जुन विद्या छ, त्यो विद्या हो वेद। र त्यसैले भनिएको छ अग्नि वायु रवि भ्यस्तु त्रयम् ब्रह्म सनातन सनातन। जुन सृष्टिको आरम्भदेखि नै मानव कल्याणका निमित्त जुन अग्नि, अंगिरा, वायु, आदित्य नाम गरेका जुन ऋषिहरू हुनुहुन्थ्यो ती ऋषिहरूको हृदयमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद प्रकट भयो। यिनले वेद लेखेका होइनन्, वेदका मन्त्र देखेका हुन् जब ध्यानावस्थामा बसे र जसले सृष्टि गर्यो त्यो सृष्टिकर्ताले मनुष्यलाई यी पदार्थहरू जति पनि छन् यो संसारमा यसको सही प्रकारले उपयोग कसरी गर्न सक्दछ भन्ने उद्देश्यले यी ऋषिको हृदयमा त्यो दिव्य प्रेरणा प्रदान गर्नुभयो र आफ्नो जो ज्ञान छ त्यो प्रकट गरिदिनुभयो र त्यो ज्ञान प्रकट भइसकेभन्दा पछि त्यो ऋषिहरूले अन्य जो मनुष्यहरू थिए ती मनुष्यहरूलाई त्यसको ज्ञान दिनुभयो र त्यो कर्मश बढ्दै गयो र मनुष्यले त्यही ज्ञानको माध्यमबाट सृष्टिमा भएका विभिन्न पदार्थहरूको प्रयोग कसरी गर्ने भन्ने कुरा सिक्यो र ती सिक्दै
र त्यसको अनुभव गर्दै